0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856606209।
5: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
6: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
5: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
6: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल,
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201-52,
6: मोबाइल 97460054।
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।

0: भादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा रोपाई कम भए पनि किसान अहिले नै आँतिहाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकको भनाई।
1: अहिलेसम्मको अवस्था हेर्दा आउने हप्ता पनि राम्रै पानी पर्छ कि भन्ने अनुमान छ, त्यस हिसाबले यहाँहरू आँतिहाल्नुपर्ने छैन।
2: भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका, हजारौं गोप्य फाइलहरू चुहिएको दावी।
0: र विश्वकप फाइनल अघि अमेरिकाको न्यूजर्सी क्षेत्रमा डडेलोको कारण वायु प्रदूषण, खेल भने निर्धारित समयमै हुने अपेक्षा।
3: कानूनको स्नातक तह BA LLB भर्ना खोल्यो। शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय BA LLBमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ. Major appliances, बेचर को बानी लाग्छ.

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: काया कैरनमा अब खबरको सिलसिला। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। यो सँगै सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनेछ। वर्षभरि सरकारले गर्ने आमदानी र खर्चको अनुमान गरिने नयाँ बजेट पनि आजदेखि कार्यान्वयनमा शुरू भएको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै नागरिकले शिक्षा स्वास्थ्य विद्युत उपभोगमा नयाँ कर तिर्नुपर्ने भएको छ। सरकारले जेठ 15 ल्याएको आर्थिक वर्ष 2083-84 को बजेट आजदेखि कार्यान्वयनमा आउन थालेपछि यो तिर्नुपर्ने भएको हो। बजेटले व्यवस्था गरेको शिक्षा स्वास्थ्य र विद्युत उपभोगको कर कर्मचारीको तलब वृद्धि व्यक्तिगत आयकरको नयाँ व्यवस्था तथा सुन चाँदीमा सी प्रवर्धन शुल्कदेखि शेयर बजारको नयाँ लाभ कर आजदेखि कार्यान्वयनमा आउने भएको हो। बजेटले शिक्षा र स्वास्थ्यमा लगाएको नयाँ कर संविधानका मर्म र भावना विपरीत भएको भन्दै चौतर्फी विरोध भएको छ। थप करले खास गरी गरीब र विपन्नलाई मार पर्ने देखिन्छ। प्रतिपक्षी दल सत्तापक्षकै कतिपय सांसद विज्ञ तथा आम नागरिकले शिक्षा स्वास्थ्य र विद्युत खपतमा लगाइएको नयाँ कर फिर्ता हुनुपर्ने माग गर्दै आएका छन्। सरकारले चालू आर्थिक वर्षदेखि शिक्षामा 3% समता शुल्क लगाउने निर्णय गरेको हो। स्वास्थ्यमा 3% समता शुल्क शुरू गरेको छ। बजेटले विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याटको व्यवस्था गरेको छ, जुन आजदेखि लागू हुँदैछ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा व्यवसायिक ग्राहकका लागि 13% भ्याट अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था छ। यस्तै आजदेखि शुरू भएको आर्थिक वर्ष ले नेपालको आयकरमा व्यापक हेरफेर गरेको छ। व्यक्तिगत आयकरको नयाँ स्ल्याब लागू गरेर आयकर छूटको सीमा 5 लाखबाट दोब्बर गरी 10 लाख पुर्याइएको छ। यस्तै नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारी कर्मचारीको तलब पनि बढ़ने भएको छ।
2: वर्षौंदेखि मिटर ब्याजको मारमा परेकाहरूको आन्दोलनपछि सरकार पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टै कानूनी संरचना बनाउन सहमत

0: भएको हो। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सहमति जुटेको हो। सहमति जुटेपछि आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिले हिजो बेलुकी सिंहदरबारमा सरकारी वार्ता टोलीसँग छलफल गरेका छन्। अहिलेसम्म जुटेको सहमति अनुसार मन्त्री परिषदले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गरेपछि त्योसँग सम्बन्धित जालसाजीपूर्ण तमसुक, दृष्टिबन्धक, बाध्यकारी चेक, जबरजस्ती गरिएका जग्गा पास लगायतका फर्जी लिखतलाई अवैध घोषणा गर्ने प्रक्रिया शुरू हुनेछ। त्यसपछि कानूनी आधार दिन सरकारले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विशेष ऐन ल्याउने सहमति भएको छ। तीन महिनाभित्र तयार गरिने भनिएको यो ऐन मिटर ब्याज जन्य कारोबारको स्पष्ट परिभाषा, पीड़ितको पहिचान, क्षतिपूर्ति, हडपिएको जग्गा जमीन फिर्ता, संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहूले ऋण दिने प्रणालीलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिने सहमतिको मस्यौदामा उल्लेख छ। आन्दोलनरत पक्षले वर्षौंदेखि उठाउँदै आएको फर्जी तमसुक खारेज र जग्गा फिर्ताको मागलाई पनि सरकारले पहिलो पटक लिखित रूपमा सम्बोधन गर्ने सम्झौताको तयारी छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालेपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ती खोला र काभ्रेको रोशी खोलाको बाढ़ी बढ़िरहेकाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाण्डुको बागमती नदीमा पनि बाढ़ी आएको छ। आज पनि देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच पहिरोका कारण हिजो बेलुदेखि अवरूद्ध पृथ्वी राजमार्ग अहिले बिहानदेखि सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिको जवाङ खोला नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। रातको समयमा पानी समेत परेपछि प्रहरीले पृथ्वी राजमार्गका सबै ठाउँमा गाड़ी सञ्चालनमा रोक लगाएको थियो। काठमाण्डुबाट धादिङ हुँदै बाहिरिने गाड़ीलाई नागढुङ्गामै रोकिएको थियो। बिहान पहिरो पन्छाएपछि गाड़ी सञ्चालन हुन थालेका धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुगलिन नारायणगढ़ सड़कमा पनि अहिले निर्बाध रूपमा गाड़ी चलिरहेका छन्।
0: देश आर्थिक मन्दीको चपेटामा रहेका बेला सरकारले सांसदहरूका लागि स्वकीय सचिव पीएको सुविधा बिउताउने निर्णय गरेको छ। सुशासन र फजुल खर्च कटौतीको चर्को नारा दिँदै आएको वर्तमान सरकारले हिजो मन्त्री परिषद बैठक मार्फत यस्तो निर्णय गरेको हो। यसअघि खर्च कटौती गर्ने उद्देश्यले सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूचीमा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तत्कालीन समयमा रोकिएको यो सुविधालाई सरकारले पुनः बिउताएसँगै राज्य कोषमा थप आर्थिक भार थपिने निश्चित भएको छ। सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा बिउताएसँगै सांसदहरूले योग्यताका आधारमा विज्ञ कर्मचारी राख्छन् र विगतकै जस्तो भान्जा भान्जी भर्ती गर्ने परिपाटीलाई नै निरन्तरता दिने हुन् भन्ने बहस शुरू भएको छ भन्ने नयाँ पारा पुरानै शीर्षकको खबर नागरिक दैनिकमा छ।
1: काया कैरनमा धान रोपाईको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह पछाडि परिएका जनजाति दलित मधेसी मुस्लिम एलजीबीटी क्यूआईए प्लस कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू व्यावसायिकता निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने सिक्नको लागि दृढ रूपले प्रतिबद्ध अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको 11 महिनाको युएन ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता
3: कार्यस्थल काठमाडौँ जनकपुर पोखरा धनगढी दिपायल नेपालगंज भैरहवा सुर्खेत भद्रपुर
2: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस् जस्तै हालसालको फोटो नेपाली नागरिकता व्यक्तिगत विवरण बायोडाटा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि एसएलसीदेखि उच्च तहसम्म तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस् साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान सिप अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र
3: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
5: हिमस्टार फर अ कम्प्लिट होम
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले आजदेखि शिक्षा स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर कर्मचारीको तलब वृद्धि व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि कार्यान्वयनमा मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै छुट्टै कानूनी संरचना बनाउन सरकार सहमत राति सिन्धुपाल्चोक कास्कीर नवलपरासीमा ठूलो वर्षा धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा लगायतका खबर प्रस्तुत
0: गर्यौं असार सकिसक्दा पनि देशभर अहिलेसम्म 55% हाराहारीमा मात्रै धान रोपाई भएको छ यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने कृषि विभागको अनुमान छ गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो तर यस वर्ष ढिलो मनसून भित्रिनु अनि बेलैमा पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 88% रोपाई हुँदा अन्नको भण्डार मधेसमा 35% हाराहारीमा मात्रै रोपाई भएको कृषि विभागको तथ्याङ्क छ यसै हप्ता धेरै ठाउँमा पानी परेको र अबको हप्ता पानी पर्ने सम्भावना रहेकाले रोपाईले तीव्रता पाउने अपेक्षा छ अहिलेसम्म तुलनात्मक रूपमा कम रोपाई भए पनि किसान अहिले नै आतिहाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकहरू बताउँछन् थप जानकारी सहित साथी मदन पौड्याल
6: गएको आइतबार यता 3 दिन देशका धेरै ठाउँमा पानी पर्यो कतै कतै त ठूलो वर्षाले डुबान पनि गरेको छ तर असार सकिने बेला पानी परेको हो त्यसैले यति बेला मुख्य फाँटमा धान रोपाईको चटारो छ पहिला जस्तो वर्खामा निरन्तर झरी पर्ने क्रम पछिल्ला वर्ष फेरिएको छ यसबाट मुख्य बाली बर्खे धान बालीको खेती नै प्रभावित बन्दै आएको छ मनसूनको फेरिएको अवस्थाबारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल
7: वर्खामा चाहिँ सामान्यतया त पहिला त लगभग कुनै दिन मात्रै पानी पर्दैन थियो होला नभए वर्षा भरि त हरेक दिन जस्तो पानी पर्थ्यो अब अहिले चाहिँ बीचमा सुक्खा दिनहरू चाहिँ बढेको अब त्यसले गर्दाखेरि चाहिँ समग्रमा यो पानीको उपलब्धता जुन पानीको चाहिँ पुनर्भरण भएर मूलबाट चाहिँ पानी

0: सिंचाईको सुविधा कमजोर भएका कारण नै रोपाई ढिलो भइरहेको हो। धान रोपाई भइरहेको र अब पनि पानी पर्यो भने 8-10 दिनमै देशभर धेरै क्षेत्रमा रोपाई भइसक्ने अनुमान छ। यसअघि रोपिएको र अब रोपाई हुने धानका लागि पनि उत्पादन लिने बेलासम्म पानी चाहिन्छ। यस वर्ष मनसूनमा औसत भन्दा कम पानी पर्ने यसअघि नै पूर्वानुमान भएकाले अहिलेको पानीलाई जोहो गर्न पानीका स्रोत जोगाई राख्न पनि नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालको सल्लाह छ।
1: अब समग्रमा पानी कम पर्ने पूर्वानुमान भएको र त्यस हिसाबले पनि अहिलेसम्म कम नै पर्दै गएको, पर्दै नपरेको होइन कि परेको तर कम परेको, त्यो हेर्दाखेरि चाहिँ अझै पनि हामीले पानी संकलन गर्ने पोखरीहरू आहालहरू स्वर्ने सफा गर्ने त्यहाँ चाहिँ पानी संकलन गर्ने चाहिँ गर्नुपर्छ, त्यो चाहिँ बुद्धिमानीपूर्ण काम नै हुन्छ।
2: अहिलेसम्मको मनसुनी वर्षाको अवस्था, धान रोपाईमा किसानलाई सहजता र असहजता बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, पद बालीको 100 दिनसम्म गुमनाम जस्तै रहेका प्रधानमन्त्री बालेन्द्र शाह पछिल्ला दिनमा खुल्ला हुन थाल्नु भएको छ। प्रधानमन्त्री शाहले असार 23 गते भलबल अष्टमीका दिन भक्तपुरको कमल विनायकको नवदुर्गा झोसे मन्दिर पुगेर दर्शन तथा अवलोकन गरेपछि यो संवादको श्रृंखला थाल्नु भएको थियो। त्यही दिन उहाँले एसियाल विकास बैंक एडीबीका अध्यक्ष मासादो कान्नासँग शिष्टाचार भेट गर्नुभयो। उहाँले 24 गते पहिलो पटक उद्योगी व्यवसायीसँग भेटघाट गरी आन्तरिक संवादको शुरूआत गर्नुभयो। हिजो मात्रै प्रधानमन्त्री शाहले नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन र महिला उद्यमीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन विशेष अग्रसरता देखाउँदै प्रधानमन्त्रीले गवर्नर पौडेलसँग करिब 1 घण्टा छलफल गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
3: सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि प्रिन्ट लाइसेन्स प्राप्त गर्न वर्षौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंदेखि छाप्न बाँकी रहेका 27 लाख प्रति लाइसेन्सको छपाई सम्पन्न भएपछि अब वर्षौं कुर्नु नपर्ने भएको हो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार लाइसेन्स छपाई कार्यलाई तीव्रता दिएपछि वर्षौंदेखि बाँकी रहेको काम 3 महिनामै सम्पन्न भएको हो। 4 वर्षदेखि छाप्न बाँकी रहेका 29 लाख प्रति लाइसेन्स मध्ये 27 लाख छपाई सम्पन्न भएको र बाँकी 2 लाख लाइसेन्सको समयावधि 1 वर्षभन्दा कम भएकाले तत्काल नछापिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण लामो समयदेखि छपाई हुन बाँकी रहेका सबै 27 लाख गाड़ी चालक अनुमति पत्र छपाई सम्भव भएको खबर आजको गोर्खा पत्रले छापेको छ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ए ए, कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विश्वव्यापी स्पोर्ट्स उद्योगको आमदानी यस वर्ष 2 अर्ब अमेरिकी डलर नाग्ने अनुमानका बीच फ्रान्सको पेरिसमा 7 करोड 50 लाख डलर अर्थात झण्डै 11 अर्ब नेपाली रूपियाँ कुल पुरस्कार राशिको स्पोर्ट्स विश्वकप चलिरहेको छ। पश्चिम एसियामा बढ़दो तनाव र इरानमा चलिरहेको युद्धका कारण रियादमा हुने तयारी भएको यो विश्वकप अहिले पेरिसमा सारिएको छ। यसमा नेपालबाट फ्री फायर विधामा द रियल सोल्जर्स डीआरएस गेमिङ र पब्जी मोबाइलमा होरा स्पोर्ट्स छानिएका छन्। अमेरिका, क्यानाडा र मेक्सिकोमा चलिरहेको फुटबल विश्वकपको रौनकताका बीच गएको हप्ता पेरिसमा स्पोर्ट्स विश्वकप शुरू भएको हो। तेस्रो संस्करणको प्रतियोगितामा अहिले 100 भन्दा बढ़ी देशका 200 भन्दा बढ़ी क्लब र 2000 भन्दा बढ़ी खेलाड़ी सहभागी हुँदैछन्। 7 हप्तासम्म चल्ने प्रतियोगितामा 24 खेलका 25 विधामा प्रतिस्पर्धा भइरहेको छ। विश्व स्पोर्ट्स इतिहासमा यो अहिलेसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता रहेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
0: अब विदेशको खबर। भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत केन्द्रसँग सम्बन्धित हजारौं फाइल इन्टरनेटको गोप्य सञ्जाल डार्क वेबमा सार्वजनिक भएको दावी गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ओल्ड लिक्स नामक साइबर अपराधी समूहले विद्युत केन्द्रका केही संरचनाको नक्सा, उपकरण, आपूर्तिकर्ताको विवरण तथा अरू प्राविधिक कागजात सार्वजनिक गरेको दावी गरेको हो। कुडनकुलम भारतका 7 वटा आणविक विद्युत केन्द्रमध्ये सबैभन्दा ठूलो हो। प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। आणविक विद्युत केन्द्र नामबाट पहिचान गरिएका झण्डै 19,000 फाइल जसको आकार 14.3 गिगाबाइट छ जुन 11 देखि डार्क वेबमा उपलब्ध छ। ती फाइलमा बैठक र निरीक्षण अभिलेख, उपकरण मूल्याङ्कन, बीमा कागजात तथा केही संरचनात्मक नक्सा समेत समावेश भएको खबरमा उल्लेख छ। आणविक सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था न्यूक्लियर थ्रेट इनिसिएटिभका वरिष्ठ निर्देशक निकोलस रोथले यस्ता विवरण बाहिरिनु विद्युत केन्द्रको सुरक्षाको लागि गम्भीर जोखिम हुन सक्ने बताउनु भएको छ।
1: अब खेल खबर। फिफा विश्वकप 2026 को बहुप्रतीक्षित फाइनल खेल हुन केही दिन मात्र बाँकी नहुँदा अमेरिकाको न्यूयोर्क र न्यूजर्सी क्षेत्रमा वायु गुणस्तर सम्बन्धी स्वास्थ्य चेतावनी जारी गरिएको छ। क्यानाडामा फैलिएको भीषण डडेलोबाट आएको धुवाँ पूर्वी अमेरिकासम्म पुगेपछि न्यूयोर्क महानगर क्षेत्र धुमिएको हो। विश्वकपको फाइनल खेल आउँदो सोमबार बिहान 1:15 बजे न्यूजर्सी राज्यको इस्ट रदरफोर्डमा रहेको न्यूयोर्क न्यूजर्सी स्टेडियममा हुनेछ। विश्वकपका 7 खेल यसअघि पनि त्यही रंगशालामा सम्पन्न भइसकेका छन् भने अब यही मैदानले विश्व फुटबलको नयाँ च्याम्पियनको टुंगो लगाउनेछ। सेमी फाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनल पुगेको स्पेन अस्ति बुधबार राति नै न्यूजर्सी पुगेको थियो। टोलीले हिजो खुल्ला मैदानमै प्रशिक्षण गरेको छ। बीबीसीका अनुसार स्पेनले अहिलेसम्म वायु प्रदूषणलाई कुनै चिन्ताको विषय नभएको चिन्ता वायु प्रदूषणप्रति कुनै चिन्ता व्यक्त गरेको छैन र टोलीले आफ्नो तयारी नियमित रूपमा अघि बढ़ाइरहेको छ। उता इंग्ल्याण्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाले आजदेखि न्यूजर्सीमा प्रशिक्षण शुरू गर्ने तयारी गरेको छ। आयोजक पक्षले पनि टोलीहरूको अभ्यास तालिका वा खेल व्यवस्थापनमा कुनै परिवर्तन नगरिएको जनाएका छन्। फाइनल अघि हुने उद्घाटन तथा समापन समारोहको अभ्यासमा सहभागी कलाकारले भने धुवाका कारण लामो समय नृत्य गर्न कठिन भएको अनुभव सुनाएका खबरमा उल्लेख छ। यद्यपि स्थानीय अधिकारीहरूका अनुसार अहिलेको अवस्था सन् 2023 क्यानाडाको डडेलोपछि न्यूयोर्कको आकाशमा पूरै सुन्तला रंगमा परिणत भएको अवस्था जस्तो गम्भीर भने छैन। मौसमविदहरूले आजदेखि वायुको गुणस्तर क्रमशः सुधार हुने र भोलि वर्षा हुने सम्भावना रहेकाले डडेलोको धुवा हट्दै जाने अपेक्षा गरेका छन्। फिफा र स्थानीय प्रशासनले 80,000 भन्दा बढ़ी दर्शक फाइनल हेर्न रंगशालामा उपस्थित हुने अपेक्षा गरेका छन्। वायु प्रदूषणका कारण खेल स्थगित गर्ने वा ठाउँ परिवर्तन गर्ने कुनै योजना वा संकेत सार्वजनिक भएका छैन। आयोजकले यस्तो अवस्था निरन्तर निगरानीमा राखेको र आवश्यक परे स्वास्थ्य सम्बन्धी अतिरिक्त सावधानी अपनाउने जनाएको छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। सौर मास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजको दिन देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजदेखि दक्षिणायन पनि शुरू हुन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलेका कारण लाग्ने छाला सम्बन्धी रोगबाट रोगबाट बस्न लुतो फाल्ने परम्परा पनि रहेको छ।
1: आर्थिक वर्ष 2082-83 सरकारले पूँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकेन। सरकारले 4,07,88,00,00,000 रूपियाँ पूँजीगत खर्च छुट्याएकोमा असार 31 गतेसम्म 1,90,00,000 रूपियाँ मात्र खर्च गरेको खबर कान्तिपुर दैनिकमा छ।
0: बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मतियार ठहर्याउँदै एमाले उपाध्यक्ष समेत रहेका पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ बिगो दावीसहित मुद्दा दायर भएको छ।
1: न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी 207 न्यायाधीशको सरूवा गरेको छ। परिषदको हिजो बसेको बैठकले उच्च अदालतका 50 र जिल्ला अदालतका 157 जना न्यायाधीशको सरूवा गर्ने निर्णय गरेको हो।
0: कर्णाली प्रदेशबाट कांग्रेस र नेकपाले प्रदेशहरूमा सत्ता समीकरण अघि बढ़ाउन सकिने आधार तयार गरेका छन्। कर्णालीमा कांग्रेस र नेकपाका सांसदहरूले एमाले मुख्यमन्त्री यमलाल कणेल विरूद्ध हिजो अविश्वासको प्रस्ताव दर्ता गर्दै सहकार्यको पाइला चालेका हुन्।
1: महोत्तरीको गौशाला नगरपालिका 2 पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त हुनुभएको छ। यो मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनवाईमा लक्ष्मी महतो कोइरीलाई सफाई दिएको हो।
0: सार्वजनिक पदमा रहेका र सेवानिवृत्त भएका वा हटिसकेका पदाधिकारीको छानबिन विवरण संकलन र जाँचबुझ गर्न गठित सम्पत्ति छानबिन आयोग स्वयं संवैधानिक परीक्षणको कठघरामा पुगेको छ।
1: सरकारले निर्माण ठेक्काहरूको म्याद थप गर्नका लागि सार्वजनिक खरिद नियमावली 15 पटक संशोधन गरेको छ। नियमावलीमा रहेको नियम 12 संशोधन गरी म्याद थपको बाटो खोलेको खबर कारोबार दैनिकमा छ।
0: अब पालो उखानको
1: साउने संक्रान्ति मानियो, बाँच्ने ढंग जानियो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आजदेखि शिक्षा, स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर, कर्मचारीको तलब वृद्धि, व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि कार्यान्वयनमा।
0: मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै छुट्टै कानूनी संरचना बनाउन सरकार सहमत। सम्झौताका लागि पीड़ित पक्षका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज छलफल हुने।
1: राति सिन्धुपाल्चोक, कास्की र नवलपरासीमा ठूलो वर्षा। धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा। रोपाई कम भए पनि किसान अहिले नै आँती हाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकको भनाई।
0: भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका। हजारौं गोप्य फाइलहरू चुइएको दावी।
1: र विश्वकप फाइनल अघि अमेरिकाको न्यू जर्सी क्षेत्रमा डडेलोका कारण वायु प्रदूषण। खेल भने निर्धारित समयमै हुने अपेक्षा।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारले भरि सिलिण्डर ग्यास दिन थालेको र राष्ट्रपाका नेताहरूले 35 वर्षमा पुरानाहरूले केही गरेनन् भनेर भन्ने गरेको प्रसंगसँग यो कार्टुन जोड़िएको छ। यहाँ प्रधानमन्त्रीको फोटो भएको टी शर्ट लगाएका मान्छे काँधमा ग्यासको सिलिण्डर बोकेर मक्ख पर हिँडिरहेका छन् अनि उनी भन्दैछन् 35 वर्षमा भर्न नसकेको सिलिण्डर 3 महिनामै भरियो। थैट, एउटै दिल कतिचोटि जित्न सके भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कन अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
2: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ।

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा बिहान 6:35 बजेको मर्सेङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज साउने संक्रान्ति, शिवालयमा घुइँचो। लमजुङको बाहुनडाँडा स्थित राष्ट्रकवि माधव प्रसाद घिमिरेको शालिगमा तोड़फोड़को प्रयास, प्रहरीद्वारा घटनामा संलग्नको खोजी कार्य जारी। सुन्दरबजार नगरपालिकामा अझै 15 करोड़ बढ़ी बेरुजु बाँकी, गत आर्थिक वर्षमा मात्रै 1 करोड़ 30 लाख रूपियाँ फर्स्यौट। सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालमा मुटु जाँच सम्बन्धी इको सेवा शुरू, ईसीजीका लागि अत्याधुनिक उपकरणको व्यवस्था र डिभिजन वन कार्यालय लमजुङद्वारा चालू आर्थिक वर्षमा 30,000 बढ़ी फलफूलका बिरूवा उत्पादन तथा वितरण। अब समाचार विस्तारमा। आज साउने संक्रान्ति पर्व परम्परा अनुसार स्नान दान र आफन्तहरू जमघट भई रमाइलो गरी मनाइदेछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकोले आजदेखि दक्षिणयान शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरयान र साउन 1 गते शुरू हुने दक्षिणयानको दिनलाई विशेष रूपमा मनाइन्छ। अधिकांश नेपालीहरू असार महिनाभर रोपाईमा व्यस्त हुने भएकोले हिलो मैलोबाट लाग्ने छाला सम्बन्धी रोग ठिक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चल्दै आएको छ। परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुतेझार, पानी अमला, कागती, आम्बा, नास्पति आदि औषधिका रूपमा प्रयोग समेत हुने वनस्पति राखेर कण्डरक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। लुतो फाल्दा आआफ्नो कुल परम्परा अनुसार नाङ्लो ठड्याउने, शंख फुक्ने, घण्टा बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेष रूपमा भगवान शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चूरा लगायत लत्ता कपड़ा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ। लमजुङको मर्सेङ्गदी गाउँपालिका 6 बाहुनडाँडा स्थित राष्ट्रकवि पार्कमा रहेको राष्ट्रकवि माधव प्रसाद घिमिरेको शालिगमा अज्ञात व्यक्ति वा समूहले तोड़फोड़को प्रयास गरेको छ। मंगलबार रातिको समयमा घटना भएको हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष एवं स्थानीय लोकनाथ घिमिरेका अनुसार घटनामा शालिगमाथि ढुंगा प्रहार गरिएको छ। घटनापछि शालिगमा क्षति पुर्याउने प्रयास भएको स्थानीयले बताएका छन्। प्रारम्भिक अनुमान अनुसार मदिरा सेवन गरेका उश्रृंखला समूहले उक्त घटना गराएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि घटनामा संलग्न व्यक्ति वा समूहको आधिकारिक रूपमा पहिचान भइसकेको छैन। घटनाको सत्य तथा छानबिन गरी संलग्न व्यक्तिको पहिचान तथा कानूनी कार्यवाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराइएको छ। प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको खोजी तथा अनुसन्धान कार्य अघि बढ़ाएको जनाएको छ। स्थानीयवासी तथा सरकारवालाले राष्ट्रकविले सम्मानसँग जोड़िएको सार्वजनिक सम्पत्तिमाथिको यस्तो गतिविधि प्रति गम्भीर ध्यान दिन आग्रह गर्दै दोषीलाई शीघ्र कानूनी दायरामा ल्याउन माग गरेका छन्। नेपाली साहित्यमा राष्ट्रकवि घिमिरेले पुर्याउनु भएको योगदानको सम्मानमा उहाँको जन्मथलो पुस्तुनमा पूर्ण कदको शालिग सहित पार्क निर्माण भएको छ। गण्डकी प्रदेश सरकार एवं स्थानीय सरकार मर्सेङ्गदी गाउँपालिकाको लगानीमा बाहुनडाँडामा राष्ट्रकवि पार्क निर्माण गरिएको हो। गत वर्ष मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त शालिगको अनावरण एवं पार्क उद्घाटन गर्नुभएको थियो। राष्ट्रकवि घिमिरेको विक्रम सम्वत 1976 असोज 7 गते लमजुङको साविक बाहुनडाँडा गाविसको पुस्तुन भन्ने ठाउँमा जन्म भएको हो। राष्ट्रकवि घिमिरेले कवितासँगै गीत, नाटक, खण्डकाव्य पनि लेखेका छन्। लमजुङलाई राष्ट्रकविको जिल्ला भनेर चिनिँदा सिंगो लमजुङवासी हर्षित हुने गरेका छन्। लमजुङको सुन्दरबजार नगरपालिकामा अझै पनि 15 करोड़ बढ़ी बेरुजु बाँकी रहेको महालेखाको प्रतिवेदनले देखाएको छ। संघीयता कार्यान्वयनसँगै कार्यान्वयनमा आएको सो नगरपालिकामा गत आर्थिक वर्षसम्म 15 करोड़ 15,17,416 रूपियाँ बेरुजु बाँकी रहेको हो। महालेखाको 63 औं प्रतिवेदन अनुसार सुन्दरबजार नगरपालिकामा आर्थिक वर्ष 2081-82 15 करोड़ 3,04,457 रूपियाँ बेरुजु रहेको थियो। सो आर्थिक वर्षमा मात्रै नगरपालिकामा 1,42,71,793 रूपियाँ बेरुजु थपिएको हो। सोही आर्थिक वर्षमा नगरपालिकाले 1,30,58,917 रूपियाँ बेरुजु फर्सोट गरेको महालेखाको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार सो आर्थिक वर्ष मात्रै सुन्दरबजार नगरपालिकामा 71,15,870 रूपियाँ अनियमित बेरुजु देखिएको छ भने 7,84,545 रूपियाँ असूल गर्नुपर्ने बेरुजु रकम देखिएको विवरणमा उल्लेख छ। त्यसै गरी 59,03,178 रूपियाँ प्रमाण वा कागजात पेश नभएको बेरुजु रहेको विवरणमा उल्लेख छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजु कम भएको छ। वर्ष 2081-82 कार्यान्वयनमा रहेको 9,99,30,76,000 रूपियाँको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजु देखिएको थियो। डिभिजन वन कार्यालय लमजुङले चालू आर्थिक वर्षमा मात्रै 30,000 बढ़ी बिरूवा उत्पादन गरेको जनाएको छ। चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वन कार्यालयले जिल्लाका विभिन्न नर्सरीहरूबाट विभिन्न प्रजातिका बिरूवा उत्पादन गरेको हो। कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका नर्सरीबाट 30,207 गोटा बिरूवाहरू उत्पादन भई वितरण समेत गरेको हो। कार्यालयले यस वर्ष 1 वर्षीय बिरूवासँगै बहुवर्षीय बिरूवा पनि उत्पादन गरेको जनाएको छ। कार्यालयले विभिन्न सौन्दर्यमूलक वनजन्य फलफूल जड़ीबुटीजन्य डाले घाँस तथा काठजन्य बिरूवा उत्पादन गरी बिक्री वितरण गरेको हो। कार्यालयका अनुसार डिभिजन वन कार्यालयमा मात्रै चालू आर्थिक वर्षमा 4,000 बहुवर्षीय बिरूवा उत्पादन भएको हो। सो बाहेक बेसे शहर सुन्दरबजार र मध्य नेपालको भोलेटार स्थित सब डिभिजन कार्यालयमा बिरूवा उत्पादन गरेको हो। 1 वर्षीय बिरूवा उत्पादनसँगै कार्यालयले अधिकांश वितरण भइसकेको डिभिजन वन कार्यालयका प्रमुख दीपक प्रसाद पण्डितले जानकारी दिनुभयो। कार्यालयले यस वर्ष आफ्नै उत्पादन बाहेक केही बिरूवा खरिद समेत गरेर वितरण गरेको जनाएको छ। कार्यालयले उत्पादन गरेका बिरूवाहरू विभिन्न सामुदायिक वन उपभोक्ता समूह कबुलियती वन समूह लगायत विभिन्न व्यक्तिहरूलाई वितरण गरेको जनाएको छ। वन जंगलको संरक्षणका लागि वृक्षारोपण कार्यक्रमलाई प्रभावकारी बनाउँदै थप गोडमेल तथा हेरचाहका लागि विविध गतिविधि सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ। कार्यालयले चालू आर्थिक वर्षमै जड़ीबुटी विकास तथा कृषि वन कार्यक्रम अन्तर्गत विभिन्न जड़ीबुटी जन्य बिरूवा वितरण तथा रोपण गरेको पनि जनाएको छ। कार्यालयले 1,700 सतुवा 1,000 गोटा ओखर 14,500 टिमुर 750 लोडसल्ला 1,25,825 अलैंची बिरूवा वितरण तथा रोपण गरेको जनाएको छ। त्यस्तै 350 मेकेडेमिया नट 100 गोटा एभोकाडोका बिरूवा 4 वटा सामुदायिक वन तथा 2 वटा कबुलियती वन र 445 कृषकको निजी जग्गामा रोपिएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ। लमजुङको सुन्दरबजारमा रहेको नमूना सामुदायिक अस्पतालमा मुटु जाँच सम्बन्धी इको सेवा शुरू भएको छ। अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै मुटु सम्बन्धी समस्या भएका बिरामीहरू लक्षित गरेर इको सेवा शुरू गरेको हो। मानव विकास तथा सामुदायिक सेवाबाट व्यवस्थापन हुँदै आएको सो अस्पतालले इको सेवासँगै अत्याधुनिक उपकरण मार्फत ईसीजी सेवा पनि शुरू गरेको जनाएको छ। सेवालाई प्रभावकारी बनाउन गुणस्तरीय र विशेष खालको उपकरण मार्फत ईसीजी सेवा शुरू गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो। नमूना सामुदायिक अस्पताल संचालनको जिम्मा लिएको एचडीसीएसले झण्डै चार वर्ष अघिदेखि अस्पतालमा औपचारिक रूपमा व्यवस्थापन र सेवा शुरू गरेको हो। अस्पतालमा बिरामीको चाप र आवश्यकतालाई प्राथमिकतामा राखी अस्पतालको सेवा प्रवाह स्तर उन्नति गर्दै आएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ। सम्झौताको बेला 1500 संचालित सो अस्पताल गत वर्ष मात्रै 2500 स्तर उन्नति भएको थियो। 2500 सेवा विस्तार भएसँगै हाल सो अस्पतालमा गण्डकी प्रदेश सरकार मतहत रहेको छ। अस्पतालको सेवा स्तर उन्नतिसँगै स्वास्थ्य बीमा कार्यक्रमलाई पनि कार्यान्वयनमा ल्याउन अस्पतालको तयारी छ। हाल नेपाल सरकारले कार्यान्वयनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम कम्तीमा 2500 भएका अस्पतालमा मात्रै लागू हुनेछ। एचडीसीएसले 30 वर्षका लागि अस्पताल व्यवस्थापन गर्ने गरी 2079 कार्तिकमा अस्पताल व्यवस्थापन समितिसँग सम्झौता गरेको थियो। अस्पतालमा यसअघि भएका संरचनामा आवश्यक सुधार गरी विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ सेवा र विभिन्न प्रकारको मेडिकल उपकरण समेत व्यवस्थापन गरी सेवा प्रवाह गर्दै आएको अस्पतालले जनाएको छ। अस्पतालबाट निरन्तर सेवा प्रवाहसँगै विभिन्न विगत गाउँहरूमा पुगेर निशुल्क स्वास्थ्य शिविर, समुदाय एवं विद्यालय लक्षित सचेतना कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ। पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढ़दो रहेको अस्पतालले जनाएको छ। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी, अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: ओहो दाई, तपाईँले कति चाँडो घर पनि छडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
10: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
9: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
11: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
12: आमा, म पढ्छु नि है।
13: पढेर के गर्छस्?
12: म बे गर्छु।
9: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
13: किन्ने पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
12: बनाना। I love you.
9: समय मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई सोनि म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497987।
3: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ।

0: मर्सेंग एफएम 95 मेगाहर्ट्ज़
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसेश्वर स्थित बुद्ध मेमोरियल माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित लागू पदार्थ दुर्व्यसन रोकथामको लागि सचेतनामूलक अभिमुखीकरण भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङ र जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा बेसेश्वर 8 रहेको सो विद्यालयका विद्यार्थीहरू बीच कार्यक्रम भएको हो। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापाले लागू पदार्थ दुर्व्यसनका कारण जोखिम र कानूनी कार्यवाहीको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा बोल्दै प्रज्ञा खनालले विशेष गरी विद्यालयमा अध्ययनरत किशोर किशोरीहरूलाई उपयुक्त समयमै दुर्व्यसनबाट टाढा राख्नका लागि विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम राखिएको बताउनुभयो। विद्यार्थीहरू सचेत भएमा समुदायलाई समेत सचेत गराउन सकिने भन्दै सभ्य समाज निर्माणका लागि विद्यालय केन्द्रित भएर कार्यक्रम गरिएको प्रज्ञा खनालको भनाइ थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम खत्री, विद्यालयका प्रधानाध्यापक एवं शिक्षक लगायतको विशेष उपस्थिति रहेको थियो। लमजुङका दुई स्थानीय तहहरूले मात्रै संरक्षण क्षेत्रमा संकलित रोयल्टी प्राप्त गर्ने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संरक्षण क्षेत्रमा संकलित रोयल्टी बाँडफाँडका लागि लमजुङका दुई स्थानीय तहको मात्रै नाम सिफारिश गरेको हो। आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी विभिन्न सूचकहरूको आधारमा जिल्लाका दुई स्थानीय तहका 10 वडाको नाम सिफारिश गरेको हो। संरक्षण क्षेत्र रोयल्टी प्राप्त गर्ने स्थानीय तहहरूमा लमजुङको मर्सेङ्गदी गाउँपालिका र कोलसुथर गाउँपालिका मात्रै रहेका संरक्षण क्षेत्र रोयल्टीका लागि सिफारिशमा परेका स्थानीय तहहरूमध्ये मर्सेङ्गदी गाउँपालिकाको 5 वडा र कोलसुथर गाउँपालिकाको 5 वडा रहेका छन्। आयोगले गरेको सिफारिश अनुसार मर्सेङ्गदी गाउँपालिका अन्तर्गत वडा नम्बर 1, 2, 3, 4 र 9 रहेका छन् भने कोलसुथर गाउँपालिका अन्तर्गत वडा नम्बर 3, 4, 5, 6 र 8 रहेका छन्। संरक्षण क्षेत्रमा संकलित रोयल्टी बाँडफाँड जिल्लामा संरक्षण क्षेत्र रहेका स्थानीय तहहरूमा मात्रै हुने गरेको छ। लमजुङमा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने वडाहरूका लागि मात्रै रोयल्टी वितरणका लागि सिफारिश भएको हो। प्राकृतिक स्रोत समष्टिगत रूपमा मुलुकभरिको हुने र सोही मान्यताको आधारमा प्राकृतिक स्रोतको परिचालनबाट प्रतिफलको हिस्सा मुलुकभर बाँडफाँड गर्नुपर्ने आम धारणा छ। यद्यपि प्राकृतिक स्रोतको परिचालन र बाँडफाँड सम्बन्धी विद्यमान संवैधानिक तथा कानून प्रावधानको आधारमा आयोगले रोयल्टी बाँडफाँडका लागि सिफारिश गरेको जनाएको छ। नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 बमोजिम प्राकृतिक स्रोतबाट प्रयोग हुने रोयल्टीको 50% हिस्सा संघीय सरकारलाई, 25% हिस्सा सम्बन्धित प्रदेश सरकार र 25% हिस्सा सम्बन्धित स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने प्रावधान रहेको छ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

0: मुख्य समाचारका प्रायोजक
1: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा
2: आज पनि केही स्थानमा आज साउने संक्रान्ति शिवालयमा घुइँचो लमजुङको बाहुनडाँडा स्थित राष्ट्रकवि माधव प्रसाद घिमिरेको शालिगमा तोड़फोड़को प्रयास प्रहरीद्वारा घटनामा संलग्नको खोजी कार्य जारी सुन्दरबजार नगरपालिकामा अझै 15 करोड़ बढ़ी बेरुजु बाँकी गत आर्थिक वर्षमा मात्रै 1,30,00,000 रूपियाँ फर्स्यौट सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालमा मुटु जाँच सम्बन्धी इको सेवा शुरू ईसीजीका लागि अत्याधुनिक उपकरणको व्यवस्था र डिभिजन वन कार्यालय लमजुङद्वारा चालू आर्थिक वर्षमा 30,000 बढ़ी फलफूलका बिरूवा उत्पादन तथा वितरण बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला नमस्कार

0: यो दाँतले मलाई साह्रै दुख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैङ्क चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9556 46 244
8: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
1: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझ यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
3: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
4: बछलामाई सटर ग्रिल उद्योग विशेषर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
5: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518
6: अनि तयो कागज के मेची वा
7: झिल्काई
6: के पर्सनल नम्बर ब्लक लैबी
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लैर खलखाई
6: अनि बैंगरी
7: बैंगरी
6: चर चाहिँ तली लगपर्दी चम्लपति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दज्ञा सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी
10: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
11: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
12: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

आदरणीय श्रोता नमस्कार। लमजुङ लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। तपाईँहरू सुन्दै हुनुहुन्छ साप्ताहिक स्वास्थ्य मूलक कार्यक्रम स्वास्थ्य सरकार, र यो कार्यक्रम एलजीसीएस नमूना सामुदायिक अस्पतालद्वारा सञ्चालित भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्दै आइरहेको छ। यो कार्यक्रम प्रत्येक हप्ता लमजुङमा रहेको तीनवटै रेडियोहरूबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटेवडा 90.8 मेगाहर्जबाट एकैसाथ तपाईँहरूले सुनिरहनु भएको छ। साथै सबै रेडियोहरूको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। म कार्यक्रम सञ्चालक तथा मानसिक स्वास्थ्य परामर्शदाता शोभा ठकुरी। आजको कार्यक्रमको सम्पूर्ण प्रस्तुति म आफैले लिएर उपस्थित भएको छु, र हामीलाई सदैव जस्तै गरेर आज पनि कार्यक्रममा सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने मैले आशा राखेको छु। आज हामी सबैको जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयको बारेमा अथवा मानसिक स्वास्थ्यको बारेमा विस्तृत कुराकानीहरू गर्नेछौ। हजुर, मानसिक स्वास्थ्य भनेको के हो त? धेरै जसो मानिसहरू मानसिक स्वास्थ्य भन्नासाथ मानसिक रोग मात्र सम्झन्छन्, तर वास्तवमा मानसिक स्वास्थ्य भनेको मानसिक रोग नहुनु मात्र होइन, मानिसले आफ्ना भावना बुझ्न सक्नु, तनावलाई व्यवस्थापन गर्न सक्नु, परिवार तथा समाजसँग राम्रो सम्बन्ध कायम राख्न सक्नु, आफ्नो क्षमता अनुसार काम गर्न सक्नु र जीवनका चुनौतीहरूसँग सामना गर्न सक्नु नै राम्रो मानसिक स्वास्थ्य हो। जसरी हाम्रो शरीर स्वस्थ हुन आवश्यक छ, त्यस्तै गरी हाम्रो मन पनि स्वस्थ हुन उत्तिकै आवश्यक छ। मानसिक रूपमा स्वस्थ रहनु एकदमै जरुरी छ, र मानसिक रूपमा स्वस्थ रहन किन महत्वपूर्ण छ त? आउनुहोस् त्यसको बारेमा नै हामी चर्चा गरौं। मानसिक रूपमा स्वस्थ हुनु एकदमै जरुरी छ। यदि मन स्वस्थ छ भने हाम्रो निर्णय क्षमता राम्रो हुन्छ, परिवारमा राम्रो सम्बन्ध हुन्छ, काममा एकाग्रता बढ्दछ, पढाइ पनि प्रभावकारी हुन्छ र आत्मविश्वास बढ्छ, जीवनप्रति आशावादी सोचहरू चाहिँ विकास हुन्छ। तर मानसिक स्वास्थ्य बिग्रिँदा चाहिँ निन्द्रा नलाग्ने, अत्याधिक चिन्ता, डर, निराश, रिस उठ्ने, काममा मन नलाग्ने, मानिसहरूसँग बोल्न मन नलाग्ने, आत्मविश्वास घट्ने, दैनिक काम गर्न गाह्रो हुने जस्ता कुराहरू र यस्ता समस्याहरू देखिन थाल्छन्। त्यस्तै गरी हाम्रो दैनिक जीवनमा अहिलेको व्यस्त समयहरूमा चाहिँ मानसिक स्वास्थ्य बिग्रिनुका धेरै कारणहरू छन्। हाम्रो जीवनमा धेरै कारणले मानसिक स्वास्थ्यमा असर गर्न सक्छ, जस्तै कि अत्याधिक तनावको कारणले गर्दा, आर्थिक समस्याको कारणले गर्दा, पारिवारिक विवाद, वैवाहिक समस्या, रोजगारीको समस्या, बेरोजगारीको समस्या र परीक्षा तथा पढाइको दबाव, शारीरिक रोगहरू, नसर्ने रोगहरू अनि दुर्घटना, प्राकृतिक विपदहरू अनि प्रियजन गुमाउनु पर्दा र सामाजिक विभेदको कारणले गर्दा र एक्लोपन, यी सबै सामान्य जीवनका अनुभवहरू हुन्। तर लामो समयसम्म यिनले मनमा असर गरिरहेको छ भने मानसिक स्वास्थ्य पनि कमजोर हुन सक्छ। मानसिक स्वास्थ्य कमजोर भएको संकेत यदि कसैलाई यी लक्षणहरू 2 हप्ता वा सो भन्दा बढी देखियो भने ध्यान दिनुपर्ने हुन्छ। सधैँ दुखी महसुस हुनु, कुनै कुरामा रुचि हराउनु, धेरै रिस उठ्नु, धेरै डर लाग्नु, निन्द्रा बिग्रिनु, अत्याधिक थकान महसुस हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, बारम्बार रोइरहनु र आफूलाई बेकार सम्झिनु, यस्ता लक्षणहरू देखिएमा समयमा नै परामर्श लिनु धेरै महत्वपूर्ण कुरा हुन्छ। मानसिक स्वास्थ्य समस्याको बारेमा अथवा मानसिक स्वास्थ्यको बारेमा हाम्रो समाजमा धेरै भ्रमहरू छन्। हाम्रो समाजमा अझै पनि केही गलत धारणाहरू छन्, जस्तै कि मानसिक रोग लाग्नु भनेको पागल हुनु हो, यो त कमजोर मानिसलाई मात्र हुन्छ, डाक्टर वा काउन्सिलरसँग गए समाजले नराम्रो भन्छ, यी सबै भ्रम मात्र हुन्। तर सत्य के हो भने मानसिक स्वास्थ्य समस्या जो कोहीलाई पनि हुन सक्छ। जसरी ज्वरो आउँछ, प्रेसर बढ्छ, मधुमेह हुन्छ, त्यसरी नै मानसिक स्वास्थ्य समस्या पनि हुन्छ। र शरीरमा समस्या हुन्छ भने हामीहरूको मनमा पनि समस्या हुन्छ, यसकारणले लाज मान्नु पनि कुनै पनि कारण छैन।
हाम्रो दैनिक जीवनमा हामी खान्छौं, पिउँछौं, हिँड्छौं, उठ्छौं, बस्छौं, विभिन्न कुराहरू गरिरहेका हुन्छौं। हाम्रो शरीर दुख्दाखेरि, तन दुख्दाखेरि हामी तुरन्त उपचार गर्नको लागि अस्पताल पनि गइरहेका हुन्छौं। तर मन दुख्यो भने हामी चाहिँ अस्पताल भन्दा हामीले अरू वैकल्पिक उपायहरू खोजिरहेका हुन्छौं। मन दुख्यो भने कसैलाई मरौ मरौ लाग्ने अथवा आत्महत्याको विचारहरू आउने अथवा धेरै स्ट्रेसहरू हुने, एन्जाइटी, डिप्रेसनमा जाने कुराहरू भइरहेको हुन्छ। र हामीले बिर्सिनु नहुने कुरा के हो भने तन दुखेको औषधि उपचार छ भने मन दुखेको पनि औषधि उपचार छ। र मानसिक स्वास्थ्य राम्रो राख्नको लागि केही व्यवहारिक उपायहरू पनि छन् जसलाई हामीले नियमित रूपमा याद गर्यौं, नियमित रूपमा पालना गर्यौं भने हामी चाहिँ स्वस्थ रहन सकिन्छ। जस्तै कि सामान्य कुराहरू, पर्याप्त रूपमा निन्द्रा लिनु अथवा सुत्नु, पौष्टिक खाना खानु, नियमित शारीरिक व्यायामहरू गर्नु, शरीरलाई एक्टिभ राख्ने कुराहरू, अनि परिवारसँग रमाइलो समय बिताउने। अहिलेको व्यस्त समयमा अत्याधिक मोबाइलको कारणले गर्दाखेरि हामीहरूको पारिवारिक समयहरू टाढा भइरहेको छ। परिवारहरू एक आपसमा नजिक हुन भन्दा मोबाइलमा व्यस्त हुने कुराहरू छ। त्यसै हामीले पारिवारिक समय एकदमै महत्वपूर्ण कुरा छ। साथीभाइसँग कुराकानीहरू गर्ने, भेटघाट गर्ने र अत्याधिक मोबाइलको प्रयोग चाहिँ एकदमै कम गर्ने र आफ्नो मनका कुरा विश्वासिलो व्यक्तिलाई पनि भन्नुपर्ने हुन्छ। आवश्यक परे मानसिक स्वास्थ्य परामर्श पनि लिनुपर्ने हुन्छ र आफ्नो लागि पनि समय निकाल्ने। सानो सानो परिवर्तनले ठूलो सकारात्मक असर गर्न सक्छ। हामी आफैलाई मात्र होइन कि हाम्रो परिवारमा, छिमेकीमा र जो कोहीलाई पनि मानसिक स्वास्थ्य समस्याहरू हुन सक्छ। यदि तपाईँको घरमा कसैलाई मानसिक स्वास्थ्य समस्याहरू छ भने उहाँको कुरा ध्यानसँग सुन्नुहोस् र आलोचना नगर्नुहोस् र हेला पनि नगर्नुहोस्, किनभने त्यस्ता व्यक्तिहरूलाई सुन्नको लागि जरुरी छ। र तपाईँले म छु नि तिम्रो लागि अथवा तिमीलाई केही भएको छैन भनेर व्यवस्था गर्नुभन्दा बरु भन म तिम्रो साथमा छु अनि हामी मिलेर समाधान खोजौं जस्ता शब्दहरूले चाहिँ ठूलो राहत दिन सक्छ। मनको कुरा, मनको समस्या जो कोहीले जो कोहीलाई भन्न सक्दैन। यदि तपाईँ कसैको नजिकको साथी हुनुहुन्छ भने आफ्नो साथीको मलिन अनुहार हेरेर उसको मनको हालत पनि बुझ्ने कोसिस गर्नुहोला। र यदि धेरै समस्या छ, तपाईँको समाधान गर्नको लागि तपाईँको क्षमता भन्दा बाहिरको कुरा छ भने चाहिँ कहिले काहीँ विशेषज्ञसँग पनि सम्पर्क गर्न सकिन्छ। यदि लामो समयसँग यस्तो समस्याहरू रह्यो, निन्द्रा नलाग्ने, खान मन नलाग्ने, एक्लै बस्ने कुराहरू रह्यो भने चाहिँ र दैनिक जीवनलाई नै यसले प्रभाव पार्न सक्छ र काम गर्न गाह्रो भएको अवस्थामा, निन्द्रा तथा खानपिनहरू बिग्रेको अवस्थामा, अत्याधिक चिन्ता र निराश बढेको अवस्थामा ढिलो नगरिकन स्वास्थ्य संस्था र मानसिक स्वास्थ्य परामर्शदातालाई भेट्नु पर्ने हुन्छ र समयमा नै उपचार गर्यो अथवा परामर्श गर्यो भने चाहिँ यसले समस्याहरू समाधान गर्न सकिन्छ। कहिलेकाहीँ सामान्य रूपमा हेर्दाखेरि हामीले दैनिक जीवनमा एन्जाइटी, डिप्रेसन भनेर बोलिरहेका हुन्छौं र एन्जाइटी, डिप्रेसन पनि फरक फरक किसिमको एउटा मानसिक स्वास्थ्य समस्या नै हो। किनभने एन्जाइटी भएका मान्छेहरू चाहिँ म मर्छु कि भन्ने कुराहरूमा डर हुन्छ भने डिप्रेसन भएका बिरामीहरूलाई चाहिँ मर्न पाए हुन्थ्यो भन्ने सोचहरू आइरहेको हुन्छ। अब डिप्रेसन, एन्जाइटीको कुराकानी गर्दाखेरि एन्जाइटी भनेको के हो त भन्दाखेरि हामीहरूको दैनिक जीवनमा पनि यो अत्याधिक रूपमा आत्तिने अवस्था हो। यस्तो बेलामा चाहिँ मुटु धेरै डुकडुक गर्ने, सास फेर्न गाह्रो भएको महसुस हुने, छटपटी हुने, निन्द्रा नलाग्ने, टाउको दुख्ने, खाना मन नलाग्ने, जिउ झमझम हुने, घाँटीमा केही अड्किएको जस्तो महसुस हुने, ग्यास्ट्रिकको समस्या भइरहने तथा मुटुको जाँच इको गराउँदाखेरि सामान्य आए पनि आफूलाई चाहिँ कुनै गम्भीर रोग लागेको जस्तो महसुस भइराख्ने र कतिपयलाई चाहिँ प्यानिक एट्याकहरू आउने, प्यानिक डिसअर्डर समेत देखिन थाल्छ। त्यस्तै गरी डिप्रेसन भनेको चाहिँ मन लामो समयसम्म उदास रहने अवस्था हो अनि पहिले रमाइलो लाग्ने कामहरूमा, रुचि लाग्ने कामहरूमा चाहिँ रुचिहरू हराएर जाने, साथीभाइसँग घुम्न वा फिल्म हेर्न मन नलाग्ने, अत्याधिक थकान महसुस हुने, नुहाउँदा अथवा दाढी काट्दा पनि मन नलाग्ने, यस्तो कुराहरूमा यौन इच्छाहरूमा चाहिँ कमी हुने, निन्द्रा तथा भोकहरू बिग्रिने र आफैलाई कसैले माया गर्दैन भन्ने सोच्न पुग्ने,
पुरानो गल्तीहरू सम्झेर चाहिँ आफैलाई दोषी ठान्ने र अरूलाई दुःख दिनुभन्दा त बरु मर्न पाए हुन्थ्यो अथवा म बाँचेर के नै गर्न सक्छु र अनि म बरु मर्न पाए भने आनन्द हुन्थ्यो भन्ने सोचाइहरू चाहिँ बारम्बार आउने अवस्थालाई डिप्रेसन भनिन्छ। हामीले के बुझ्नुपर्छ भने कोही पनि व्यक्ति रहरले आत्तिने वा उदास हुने होइन, मानसिक रोग मन बलियो बनाए पुग्छ भन्ने विषय पनि होइन, बिरामीलाई आफ्नो मन आफै नियन्त्रण गर भनेर दोष दिनु वा कमजोर ठान्नु उचित होइन। मानसिक समस्या अथवा मानसिक रोग भनेको चाहिँ उपचार आवश्यक पर्ने एउटा स्वास्थ्य समस्या हो जसलाई चाहिँ समयमा नै उपचार गर्न सकियो भने निको बनाउन सकिन्छ र एउटा व्यक्तिले चाहिँ राम्रोसँग आफ्नो जीवनयापनहरू गर्न सक्छ। स्वास्थ्य र मानसिक स्वास्थ्यको कुराकानी गर्दा गर्दै अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र अन्तिममा फेरि पनि म के भन्न चाहन्छु भने मानसिक स्वास्थ्य हाम्रो जीवनको एकदमै महत्वपूर्ण आधार हो। आफ्नो शरीरको जस्तै आफ्नो मनको पनि ख्याल गर्ने गरौं, समस्या चाहिँ लुकाउने होइन समयमा नै सहयोग खोज्ने बानी बसालौं। यदि आजको कार्यक्रमसम्म सम्बन्धित कुनै जिज्ञासा सुझाव र प्रतिक्रिया भएमा तपाईँले हामीलाई एसजीसीएस नमूना सामुदायिक अस्पतालमा पनि सम्पर्क गर्न सक्नुहुनेछ भने तीनवटै रेडियोहरूमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। रेडियोको पेजमा म्यासेजहरू गर्न सक्नुहुन्छ फेसबुक पेज मार्फत पनि र तपाईँले चाहिँ एसजीसीएस नमूना सामुदायिक अस्पतालमा प्रत्यक्ष सम्पर्क गरेर पनि हामीलाई सल्लाह सुझाव प्रतिक्रियाहरू दिन सक्नुहुनेछ जसको लागि हाम्रो फोन नम्बर रहेको छ 0664021123, 0664041124 र 0665904648 तपाईका सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासाहरूलाई हामी स्वागत गर्दछौ। अन्तमा यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटेओडा 90.8 मेगाहर्ज तथा कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आजलाई भने म कार्यक्रम सञ्चालक तथा मानसिक स्वास्थ्य परामर्शदाता शोभा ठकुरी आजका लागि विदा हुन चाहन्छु। अर्को साता नयाँ विषय र नयाँ जानकारीको साथ भेट्ने वाचा गर्दछु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। नमस्कार।

0: दिदी अलमलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850686780।
8: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
9: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
9: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
8: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
9: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
8: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
9: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
10: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
11: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
10: नोट: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
11: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: Extreme Energy Drink.
1: Time check. अहिले ठीक 8 बजेको छ.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: Kisan.
4: A complete piping solutions.
5: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब प्रस्तुत छ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल.

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल अहिलेसम्म मनसुनी वर्षाको अवस्था अनि धान रोपाईमा किसानलाई सहजता असहजता बारे केन्द्रित छ। असार सकियो तर यस वर्ष साउन लागिसक्दा पनि धान रोपाईमा सुस्तता छ। अहिलेसम्म देशभर 55% हाराहारीमा मात्रै धान रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो। यस वर्ष मनसून केही ढिला गरी भित्रियो। सिंचाईको सुविधा कमजोर, मनसूनमा पर्याप्त वर्षा नहुनु जस्ता कारण रोपाई प्रभावित हुँदै आएको छ।

0: अगाडि पनि हामीले र जल तथा मौसम विज्ञान विभागले चाहिँ यो पटक चाहिँ मलाई लाग्छ सबैले बुझ्ने गरी आउने वर्ष चाहिँ मनसुनमा सरदरभन्दा कम पानी पर्छ, देशैभरै पानी कम पर्छ भन्ने चाहिँ पूर्वानुमान थियो। विगतका वर्षहरूको चाहिँ हामीले औसत हेर्ने हो भने लगभग यो जुन 13 तारिक चाहिँ अहिले पछिल्लो अवस्थामा चाहिँ जुन 13 तारिक चाहिँ मनसुन शुरू हुने औसत मिति पहिला जुन 10 थियो होइन, त्यस हिसाबले हेर्दा चाहिँ यो पटक करिब 6 दिन ढिलो गरेर 19 जुन अथवा हाम्रो नेपाली मिति हेर्दा असारको 5 गतेबाट मनसुन शुरू भयो र मनसुन चाहिँ पश्चिम नेपालसम्म फैलनलाई गएको वर्ष चाहिँ 21 दिन लागेको थियो भने यो पटक पनि 11-12 दिन चाहिँ लाग्यो। 30 जुनमा मात्रै पश्चिम नेपालसम्म पुग्यो होइन। अब यस हिसाबले चाहिँ मनसुनको जुन सुरुवात छ, आगमन छ, त्यो चाहिँ त्यति धेरै सक्रिय चाहिँ यो पटक पनि देखिएन। र अर्को पाटो चाहिँ हामीले हेर्नु पर्दाखेरि चाहिँ अब मनसुन त अलिकता ढिलो सुरु भयो, अब सुरु भइसकेपछि बीचमा फेरि खडेरी पो पर्ने हो कि, जसरी गएको वर्षमा चाहिँ मध्य प्रदेशमा सुरु भयो तर कति दिनसम्म त रोपाई नै गर्न पाइएन, तर यसपटक चाहिँ पूर्वानुमानमा सरदरभन्दा कम आइरहँदाखेरि हामीलाई त्यो आशंका थियो, तर अहिलेसम्मको हेर्दाखेरि कम त भएको हो पानी, अब सरदरभन्दा कम चाहिँ भएको नै हो, तर पनि पर्दै नपरेको बीचमा लामो समय खडेरी परेको जस्तो चाहिँ देखिएन। क्रमशः चाहिँ यो मनसुन चाहिँ सक्रिय हुँदै आइरहेको छ र हामीले विगत 2-3 दिनकै हेर्ने हो भने पनि जस्तो अस्तिको आइतबार सोमबारमा चाहिँ फेरि राम्रै पानी पर्यो, विशेष गरी त्यो पानी चाहिँ पूर्व र मध्य नेपालमा केन्द्रित भयो, चितवनतिर बढी केन्द्रित भयो, तर पानी समग्रमा राम्रै परेको छ र सुदूरपश्चिमतिर हेर्ने हो भने पनि फेरि राम्रै छ। समग्रमा रोपाई चाहिँ गएको वर्षको तुलनामा थोरै कम भए पनि हामी त्यस्तो चिन्ताजनक हुनुपर्ने या निराश भइहाल्नुपर्ने अहिलेसम्मको अवस्था चाहिँ छैन।
1: असार सकिँदै गर्दाखेरि देशभर झण्डै 55% हाराहारीमा चाहिँ रोपाई भयो भनिएको छ। यो तथ्य तथ्याङ्कलाई हेर्दाखेरि किसानसँग जोडिएको विषय छ, मनसुनमा चाहिँ हामी खेतीको मुख्य बालीको चाहिँ भर पर्ने गरेका छौं, कति सहज भयो किसानलाई अथवा असहज कति रह्यो?
0: अहिलेसम्मको हिसाबमा हेर्दा चाहिँ त्यति असहज चाहिँ पक्कै भएको छैन, तर कस्तो हुन्छ भने अब यो हामीले जुन तथ्याङ्कको अहिले कुरा गर्यौं त्यो त सरदरमा देशभरिको औसतमा आउने हो, तर पर्ने पानी त फेरि सबै ठाउँमा एकनासले पर्दैन। पूर्वी क्षेत्रमा पानी पर्ने भन्दैमा हिमाल पहाड़ तराई अथवा यो नदीका खोजहरू बेसी टारहरू छन्, सबै ठाउँमा एकनासको पानी त पर्दैन। त्यस हिसाबले केही किसानहरूलाई चाहिँ अहिले पनि असहज भइरहेको हुन सक्ला, तर हामीले समग्रको कुरा गर्ने हो भने चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो किसानहरूले मेरो ब्याड नै सुक्यो अथवा मैले चाहिँ प्लान गरे अनुसारको चाहिँ धेरै पछाडि गयो, मैले रोप्नै पाइनँ भन्ने खालको गुनासो चाहिँ अहिलेसम्म चाहिँ हामीले सुनेका छैनौं।
1: त्यस्तो गुनासो किसानबाट आएको छैन। तपाईँले अस्ति सोमबार मंगलबारको चाहिँ एउटा अलि धेरै पानी परेको तथ्य तथ्याङ्कलाई चाहिँ उठाउनुभयो, खास गरी रोपाई त हामीले असारको शुरूआती चरणदेखि नै गर्छौं कि जेठ 15 पछाडि चाहिँ धानको बिउ ब्याड राखेर चाहिँ किसानहरूले त्यसरी तयारी गर्नुहुन्छ, त्यो तयारी अनुकूल रोपाईका लागि पानी भयो अथवा भएन अथवा अहिले चाहिँ अवस्था के हो?
0: अब उहाँहरूको जुन पूर्व तयारी अनुसार र विगतका वर्षहरूमा चाहिँ यो बेलामा चाहिँ मैले रोपाई गरेको थिएँ, यो टाइम चाहिँ राइट टाइम हो भनेर गर्नुभएको अनुसार चाहिँ अलिकता ढिलो चाहिँ भयो, तर पनि चिन्तित भइहाल्नुपर्ने अवस्था चाहिँ अहिलेसम्म चाहिँ भेटिएको छैन।
1: भनेपछि किसानले अझै आत्तिनुपर्ने अवस्था चाहिँ छैन?
0: छैन, अझै आत्तिनुपर्ने छैन। र अब मलाई लाग्छ यो हप्ता जस्तै आउने हप्तामा पनि अब आधिकारिक रूपमा त जल तथा मौसम विज्ञान विभागकै सूचना यहाँहरूले फलो गर्नुपर्छ, तर अहिलेसम्मको अवस्था हेर्दा आउने हप्ता पनि राम्रै पानी पर्छ कि भन्ने अनुमान छ, त्यस हिसाबले यहाँहरू आत्तिहाल्नुपर्ने छैन।
1: तपाईँले भने जस्तै मनसुनलाई हेरेर धान रोपाई गर्ने किसानहरूले आत्तिनुपर्ने अवस्था छैन, अझै पनि पानी पर्ला भनेर चाहिँ एउटा पूर्वानुमान गर्न सकिन्छ। यही पछिल्लो हप्ताको मनसुन र यो गतिविधि जुन भयो यसले धान रोपाईका लागि कति सहज ल्याउला?
0: अवश्य पनि जति पानी राम्रोसँग पर्छ अझ हामीले भन्दा त ठूलो वर्षा हुने भन्दा पनि ठिक्क खालको मध्यम खालको झरी तर लामो अवधिलाई पर्यो भनेदेखि चाहिँ त्यो चाहिँ माटोमा राम्रोसँग त्यो पानी भित्रसम्म जान सक्ने, जसले गर्दा चाहिँ पानीको मुहानहरूमा चाहिँ पानीको उपलब्धता बढ्ने, त्यो हुँदाखेरि चाहिँ सहज हुन्छ। र पनि के कुरामा चाहिँ हामी सधैँ चनाखो हुनुपर्छ भने सकिन्छ मनसुन सुरु हुनु अगाडि नै गर्नु पर्थ्यो, यदि सकिएको छैन भने पनि यहाँहरूले चाहिँ आफ्नो पानीका मुहानहरूलाई चाहिँ संरक्षण गर्ने, कुलोलाई चाहिँ यहाँहरूले समयमा नै मर्मत गर्ने, कतै चाहिँ चुइने लिकेज छ भने त्यसलाई चाहिँ टाल्ने, त्यो चाहिँ सँगसँगै गर्नुपर्छ भने

0: अब समग्रमा पानी कम पर्ने पूर्वानुमान भएको र त्यस हिसाबले पनि अहिलेसम्म कम नै पर्दै गएको, पर्दै नपरेको होइन कि परेको तर कम परेको, त्यो हेर्दाखेरि चाहिँ अझै पनि हामीले पानी संकलन गर्ने पोखरीहरू आहालहरू सोर्ने सफा गर्ने त्यहाँ चाहिँ पानी संकलन गर्ने चाहिँ गर्नुपर्छ, त्यो चाहिँ बुद्धिमानीपूर्ण काम नै हुन्छ।
1: तपाईँले भनेको अनुसार त बर्खामा पनि किसानले पानीको जोहो गर्नु पर्यो होइन त?
0: हजुर, जोहो गर्दा सुरक्षित भइयो होइन, पानी त हामीलाई चाहिने जति पर्ला होइन, तर इनकेस परेन भने के गर्ने त भन्दा हामीले चाहिँ आहाल कुलो मुहान सफा गर्ने नहरहरू चाहिँ हामीले बेलैमा त्यसलाई चाहिँ ठिकठाक राख्ने गर्यौँ भनेदेखि त समस्या आइलाग्दाखेरि त यस्ता कुराहरू त हामीलाई फेरि काम लाग्छ नि त। समस्या नआउँदा पनि हामीले सरसफाई गरेर तयारी अवस्थामा बस्दा त झनै राम्रो भयो।
1: कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले यस वर्षको अहिलेसम्म मनसुनी अवस्था र किसानका लागि मुख्य बाली धान रोपाईमा सहजता र असहजता बारे कुराकानी जोडिरहेका छौं। खास गरी मनसुनमा पानी पर्छ र पानी पर्नुपर्छ किसानहरूले आश गर्ने यही हो, तर अहिले परिरहेको पानी कतिपय ठाउँमा चाहिँ तपाईँले भने जस्तै ठूलो पानी परेको छ, कतिपय ठाउँमा त्यसरी मध्यम खालको जुन वर्षा हुनुपर्ने हो त्यो प्याटर्न पनि नभएको अथवा निरन्तर झरी पर्न नसकेको अवस्था पनि छ। समग्र मुख्य मुख्य क्षेत्रहरूको हिसाब हेर्ने हो भने पोखराको अवस्थालाई हेर्ने हो भने कस्तो रह्यो, पूर्वको कुरा गर्ने हो भने त्यता कस्तो रह्यो, अथवा पश्चिमको अवस्था हेर्ने हो भने मुख्य शहरी क्षेत्र त्यसैमा पनि खेती हुने क्षेत्र हेर्ने हो भने चाहिँ कस्तो रह्यो?
0: अवश्य पनि जस्तो हामीले सरदरभन्दा कम पानी परेछ भन्यौं, यो चाहिँ जल तथा मौसम विज्ञान विभागको मौसम मापन केन्द्रहरूमा मापन गरिएको तथ्याङ्कको औसत विवरण होइन, जस्तो उहाँहरूले चाहिँ प्रयोग गर्ने भनेको 20 मुख्य स्टेशनहरूको डेटालाई चाहिँ प्रयोग गर्नुहुन्छ। त्यस हिसाबले हिजोको भनेको यो चाहिँ हाम्रो लगभग मंगलबारसम्मको तथ्याङ्क हेर्दाखेरि चाहिँ करिब करिब मनसुन सिजनमा चाहिँ देशभरिको औसत चाहिँ झण्डै झण्डै 1400 मिलिमिटर हो, 1370-80 मिलिमिटर, त्यसको करिब 28% जति मात्रै वर्षा भएको छ। अब यसको मतलब चाहिँ के कसरी बुझ्नु पर्यो भने यो औसत मान हो भनेपछि कुनै ठाउँमा बढी पनि भएको छ, कुनै ठाउँमा कम पनि भएको छ। र जस्तो यहाँले प्रसङ्ग निकाल्नु भयो पोखरा लुम्ले, अब लुम्ले भनेको त नेपालको सबभन्दा धेरै पानी पर्ने ठाउँ, त्यहाँ त 4000 मिलिमिटरसम्म वार्षिक वर्षा हुन्छ होइन। अब त्यस हिसाबले हेर्दा त त्यहाँ त 50% मात्रै पानी पर्यो भने पनि त 2000 मिलिमिटर हुन्छ भने कुनै ठाउँमा चाहिँ वर्षभरिमा 1200 मिलिमिटर मात्रै वर्षा पनि हुन्छ होइन, भनेपछि हामीले समग्रमा 50% पर्यो भन्दैमा कहीँ पनि पानी चाहिँ पुग्ने मात्रामा परेन भन्ने मिनिङ पनि हुँदैन। पोखराको हिसाबमा 50% कम पानी पर्दा पनि झन्डै 2000 मिलिमिटर पर्छ भनेपछि त धान रोप्नलाई त 50%ले वर्षा कम हुँदा पनि त्यहाँ त 2000 मिलिमिटर भने त एकदम राम्रो मात्रामा हो, धान रोप्न समस्या हुँदैन। त्यो हिसाबले हेर्दाखेरि चाहिँ हामीले स्टेसनहरूबाट आउने भ्यालु चाहिँ एउटा भयो, तर त्यसमा चाहिँ कति पर्सेन्टले कमी आउँदा आए पनि जमिन भिज्ने गरी माटोमा चाहिँ चिसान प्रशस्त हुने गरी अनि यहाँहरूको चाहिँ जुन मुहानमा चाहिँ पानीको स्रोतमा अभाव नहुने गरी पानी पर्यो भने त तथ्याङ्क एकातिर भए पनि धान रोपाई गर्न सकिन्छ। र अर्को कुरा सिंचित क्षेत्रमा त फेरि वर्षा कमै भए पनि उहाँहरूको चाहिँ कुलो नहर छ भनेदेखि त फेरि त्यो केन्द्रमा पानी कम परे पनि उहाँहरूले अन्तबाट अरू स्रोतबाट पानी ल्याएर रोपाई गर्नुहुन्छ, त्यसरी आत्तिनु पर्दैन। त्यही भएर यसलाई चाहिँ हामीले अलिक जेनरलाइज गर्ने भन्दाखेरि पनि होइन, यो चाहिँ उहाँहरूको चाहिँ वास्तविकता के छ, जमिन कस्तो ठाउँमा छ, जस्तो तराईमा पनि पानी कमै परेको छ भने पनि यहाँहरूको घोल जग्गा छ, गहिरोमा छ भने फेरि त्यहाँ पानी पुगेको हुन्छ, रोपाई गर्न त्यति धेरै आत्तिनुपर्ने हुँदैन। र अर्को कुरा चाहिँ यहाँहरूले अब कस्ता प्रविधिहरू अप्नाउनु भएको छ, अब कति ठाउँमा चाहिँ पानी कम पर्छ कि भनेर कम पानीमा पनि धान लगाउन सकिने प्रविधिहरू अप्नाउनु भएको हुन्छ, त्यस्तो किसानहरू चाहिँ फेरि चिन्तित हुनु पर्दैन।
1: तपाईँले भने जस्तै आधारमा चाहिँ कुरा गर्ने हो भने धनुषाको चाहिँ मुख्य क्षेत्र जनकपुरलाई हेर्ने हो भने त्यहाँ चाहिँ तपाईँको यो नक्सा मानचित्र अनुसार चाहिँ पुग्दो रूपमा नै पानी परेको देखिन्छ। त्यसै गरी सिमराको कुरा गर्ने हो भने पनि पुग्दो रूपमा चाहिँ पानी परेको देखिन्छ, तर सुर्खेतमा हेर्ने हो भने त्यस्तो छैन, त्यो पनि तराई क्षेत्र नै हो, सुर्खेतको चाहिँ मुख्य क्षेत्र हेर्ने हो भनेपछि यो अवस्थाले किसानलाई चाहिँ कति अवस्थामा चाहिँ मर्का पर्छ, कति अवस्था अवस्थामा चाहिँ ठिकै हुन्छ, फाइदा हुन्छ त?
0: हजुर हो, त्यो चाहिँ वर्षाको वितरण नै समान किसिमको हुँदैन कि होइन, अब अलि असमान किसिमको वितरण हुन्छ। जस्तो अहिलेसम्म हामीले हेर्दा सुर्खेतमा कम पानी परेको देखिएको छ, अबका दिनहरूमा चाहिँ वर्षा एकदमै बढ्दै गयो भने फेरि सिजनभरिको औसत हेर्दा चाहिँ होइन ठिकठाकै पानी पर्यो भन्ने जस्तो हुन्छ। तर जो किसानले हिजो आजसम्म रोपाई गरिसक्छु भनेर ब्याड राख्नु भएको छ उहाँहरूलाई त त्यहाँ मर्का पर्यो। सँगै फेरि त्यहाँदेखि अलि दक्षिण तराईतिर हामी जाने हो भने जस्तो धनगढीतिर अब डडेलधुराको पनि दक्षिणी भागतिर हेर्ने हो भने फेरि त्यहाँ चाहिँ अहिले रोपाई गर्ने समस्या भएको छैन, त्यहाँ फेरि राम्रै खालको पानी परिरहेछ। त्यही भएर यो चाहिँ हाम्रो यो भू बनोटले गर्दाखेरि नै समान खालको वितरण छैन वर्षाको। त्यस हिसाबले चाहिँ एउटै हामीले जिल्लालाई अथवा एउटै प्रदेशलाई हामीले सामान्यकरण गरेर भन्यौँ भने प्रदेशको हिसाबले हेर्दा समस्या छैन भन्ने अवस्था हुन सक्छ, तर कुनै पर्टिकुलर ठाउँको किसानहरूलाई हेर्ने हो भने चाहिँ त्यहाँ चाहिँ फेरि रोपाई गर्नै नसक्ने अवस्था पनि आएको हुन सक्छ। त्यही भएर यसलाई चाहिँ हामीले सामान्यकरण गर्ने भन्दा पनि कुन ठाउँको कस्तो किसानहरूलाई चाहिँ के मर्का परेको छ र उहाँहरूको चाहिँ समस्याको समाधान कसरी गर्ने भन्नलाई चाहिँ सँगसँगै स्थानीय सरकार र स्थानीय निकायमा कार्यरत प्राविधिकहरूको पनि सुझावको र उहाँहरू बीचको चाहिँ समन्वयको पनि आवश्यकता हुन्छ।
1: नारका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अहिलेको चाहिँ मनसुनी अवस्था र परिरहेको पानीको अवस्थालाई चाहिँ तथ्य तथ्याङ्कमा भन्दै गर्दाखेरि देशभर 13,70,000 हेक्टर क्षेत्रफलमा चाहिँ यस वर्ष धान रोपाई गर्ने अनुमान गरिएको छ। तथ्य तथ्याङ्क विभिन्न निकायबाट कृषिका निकायबाट चाहिँ आउने क्रम पनि छ। तपाईँहरूसँग अहिले पछिल्लो विवरणमा चाहिँ देशभरको त्यो रोपाईको प्रगति विवरण चाहिँ के छ, अथवा तपाईँहरूले छलफल गर्ने तपाईँहरू पुग्ने किसान मातहतका निकायबाट आएको विवरण चाहिँ के छ?
0: हजुर, अब हामीले जुन स्रोतबाट सूचनाहरू लिने गरेका छौँ, जोसँग हामी निरन्तर सम्पर्कमा रहन्छौँ, त्यस हिसाबले हेर्दाखेरि चाहिँ गएको वर्ष भन्दा यो पटक चाहिँ अलिकता 5-10% चाहिँ रोपाई कम भएको हो कि भन्ने आज अहिलेको अवस्थासम्म चाहिँ यस्तो देखिएको छ भने, अब प्रदेश अनुसार हेर्ने हो भने चाहिँ फेरि अब मनसुन चाहिँ पूर्वबाट सुरु हुन्छ, पूर्वमा धेरै पानी परेको पनि छ होइन, तर प्रदेश वाइज आँकडा हेर्ने हो भने चाहिँ जस्तो सुदूरपश्चिम प्रदेशमा चाहिँ सबैभन्दा धेरै प्रतिशत रोपाई भएको, त्यस्तै गरी अब यो बागमती प्रदेशमा अनि कर्णाली प्रदेशमा लुम्बिनी प्रदेशमा गण्डकी प्रदेशमा फेरि राम्रै वर्षा भएको देखिन्छ भने, अब कोशी र मधेसमा नै तुलनात्मक रूपमा चाहिँ अलिकता कम भएको हो कि भन्ने जस्तो चाहिँ देखिएको छ। अब यद्यपि अब त्यो स्रोत चाहिँ फेरि हामी हरेक पालिकामा हरेक स्थानीय तहसम्म चाहिँ हामी लिङ्क नभएको स्रोतबाट प्राप्त जानकारी भएको हुनाले अवस्था चाहिँ अलिकता त्यस्तो धेरै त होइन, अलिअलि केही फरक चाहिँ हुन सक्छ।
1: हो, तपाईँले मनसुनलाई जोडेर अहिलेसम्म अथवा असार अन्तिमसम्म चाहिँ भएको रोपाईको चाहिँ अवस्थालाई राख्नुभयो। मनसुनमा हुने झरी कृषि र त्यसमा पनि मुख्य बाली धानका लागि चाहिँ कति महत्वपूर्ण छ त उसो भए?
0: अवश्य पनि अब धान बाली आफैमा धेरै पानी चाहिने, यो वाटर लभिङ प्लान्ट भन्छौँ हामीले होइन, पानी धेरै चाहिने बाली हो र त्यस हिसाबले मनसुनमा वर्षा राम्रोसँग भयो, अझ ठूलो यो भारी वर्षा नभइकन हल्कादेखि मध्यम खालको वर्षा भयो भने चाहिँ किसानहरूलाई धान रोप्नलाई पनि समयमा रोप्न सकिने, बाली पनि फस्टाउने त्यो अवस्था रहन्छ। तर अब हामीले फेरि वैज्ञानिक हिसाबले भन्नुपर्दा चाहिँ दिउँसोमा पानी नपरेर या कम परेर रातिमा पानी पर्ने, दिउँसोमा चाहिँ मौसम सफा रहने भयो भने चाहिँ त्यो चाहिँ फेरि एकदमै राम्रो। एउटा त कृषकहरूलाई आफ्नो दैनिक क्रियाकलाप गर्नलाई सहज हुने भयो, सजिलो हुने भयो, अर्को बालीलाई पनि दिउँसोमा बादल लागेन, पानी कम पर्यो भनेदेखि सूर्यको प्रकाश चाहिँ उसले राम्रोसँग लिन पाउँछ र उसले चाहिँ आफ्नो खाना बनाएर वृद्धि विकास चाहिँ राम्रोसँग गर्न सक्छ। त्यो हिसाबले चाहिँ हामी चाहिँ फेरि दिउँसो भन्दा रातिमा पानी परेको र दिउँसो मौसम सफा भएको नै राम्रो मान्छौँ र यद्यपि हामीलाई पानीको उपलब्धता हेर्ने हो भने चाहिँ झरी नै पर्ने गरी पानी नपर्दासम्म कतिपय ठाउँमा चाहिँ फेरि उपलब्धता कम हुन्छ, त्यो हिसाबले चाहिँ झरी पर्दा पनि हामी खुसी हुनुपर्ने अवस्था छ।
1: उसो भए त काठमाडौँ उपत्यकामा चाहिँ पछिल्ला हप्ता जुन किसिमले चाहिँ पानी परेको छ, दिउँसो चाहिँ अलिकति ओभानो हुने, राति बेलुका पख चाहिँ पानी पर्ने, यो अवस्थालाई चाहिँ हामीले राम्रै मान्न सकिन्छ तपाईँहरूको भाषामा?
0: हजुर, यस्तो छ, अब मनसुनी वर्षाको प्याटर्न हेर्ने हो भने पनि मनसुनी वर्षा भनेको नै त्यही हो, साँझ पख रातिमा बिहान पखसम्म पानी पर्ने, त्यसपछि दिउँसो उघ्रने, यो समग्रमा मनसुनमा हुने नै त्यस्तै हो. तर हामीले विगतका वर्षहरू हेर्दाखेरि चाहिँ अलिकता त्यो पहिला चाहिँ जुन मनसुनी वर्षा यस्तो हुन्छ भन्ने हिसाबले चाहिँ हामीले जुन पढेका जान्दै आएका थियौँ त्यो अलिकता फरक चाहिँ परेको थियो. अब यद्यपि जुनसुकै ठाउँमा पनि रातिमा पानी पर्नु र दिउँसोमा उग्रनु चाहिँ समग्र बालीको लागि पनि हाम्रो दैनिक जीवनयापनको लागि पनि एकदम सुखद कुरा हो.
1: रिमालज्यू, तपाईँलाई के लाग्छ अब किसानहरूले जसले चाहिँ विगतदेखि निरन्तर खेती गर्नु भएको छ, धान लगाउँदै आउनु भएको छ, विगतमा अब अहिले उमेर पाको भइसक्दा पनि विगतका चाहिँ सबै मनसुनहरूलाई चाहिँ हेर्नु भएको छ, झरी झरी जस्तो भएन, बर्खा बर्खा जस्तो भएन भन्ने धेरै किसानहरूलाई चाहिँ त्यो लाग्छ. मौसमविदहरूले विश्लेषण गर्ने कुरा चाहिँ अर्को भयो. तपाईँको आफ्नो बुझाइमा चाहिँ यो के भइरहेछ पछिल्लो चरण?
0: अब मेरो आफ्नो बुझाइ भोगाएको कुरा गर्ने हो भने र हामीले सँगै तथ्याङ्कलाई पनि सहारा लिने गर्छौँ होइन, जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने विगतका वर्षहरू र अहिलेमा चाहिँ वार्षिक वर्षामा चाहिँ त्यति फरक छैन, तर पानी पर्ने तरिकामा चाहिँ फरक छ. जस्तो हामी नै सानो हुँदाखेरि तीन दिनसम्म, पाँच दिनसम्म, सात दिनसम्म पनि झरी परेको म आफैले पनि भोगेको छु होइन. अब अहिले चाहिँ के हुन्छ भने त्यो पहिला चाहिँ दुई दिन तीन दिनमा पर्ने पानी चाहिँ अब एकै दिनमा पनि परिदिन्छ, अनि बीचमा फेरि लामो समय सुक्खा जस्तो पनि रहन्छ. अब त्यसले गर्दाखेरि चाहिँ पानी पर्ने तरिकामा चाहिँ फरक आएको हो, पानीको वितरण चाहिँ वर्षाको वितरण चाहिँ फरक भएको हो, तर समग्रमा वार्षिक वर्षामा चाहिँ त्यति धेरै फरक परेको छैन. अब अहिले जुन पछिल्लो समय यो वर्षाको वितरणमा र यो फ्रिक्वेन्सी भन्छौँ यो चाहिँ जुन धेरै पानी धेरै वर्षा हुने दिनहरूको चाहिँ संख्या चाहिँ बढ्दै गएको, 100 मिलिमिटर भन्दा बढी वर्षा हुने दिनहरू चाहिँ बढ्दै गएको. तर बर्खामा चाहिँ सामान्यतया त पहिला त लगभग कुनै कुनै दिन मात्रै पानी पर्दैन थियो होला, नभए वर्षाभरि त हरेक दिन जस्तो पानी पर्थ्यो. अब अहिले चाहिँ बीचमा सुक्खा दिनहरू चाहिँ बढेको, अब त्यसले गर्दाखेरि चाहिँ समग्रमा यो पानीको उपलब्धता जुन पानीको चाहिँ पुनर्भरण भएर मुहानबाट चाहिँ जुन मूलबाट चाहिँ पानी आउँछ त्यसमा चाहिँ अलिकता फरक चाहिँ परेको छ.
1: यस्तो उतार चढाव चाहिँ किन भयो होला, केही विश्लेषण गर्न सकिन्छ?
0: हजुर, अब यो चाहिँ जलवायु परिवर्तनकै कारणले भयो भन्ने हामी सबै आम मानिसको बुझाइ पनि छ, तथ्याङ्कहरूले त्यस्तै पनि देखाइराखेको छ. अब त्यो भएर अब हामीले ब्रडली भन्नुपर्दा चाहिँ अब जलवायु परिवर्तनकै कारणले यसमा चाहिँ फरक पनि आएको हो भन्ने गर्छौ. यद्यपि त्यो भन्दै गर्दाखेरि फेरि कतिपय ठाउँहरूमा चाहिँ पहिलाभन्दा अहिले चाहिँ पानी बढी परेको पनि फेरि देखिएको छ. त्यो चाहिँ मैले सुरुदेखि नै भने हाम्रो भूबनोट र वर्षाको असमान वितरणको कारणले त्यस्तो अनुभवहरू चाहिँ छ.
1: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. खास गरी यस वर्ष अहिलेको मनसुनी अवस्था, किसानलाई सहजता र असहजता बारे हामीले कुराकानी जोडिरहेका छौं, र पछिल्लो समय चाहिँ मौसमी चक्र, पानी पर्ने चक्र, उतार चढाव भइरहेका अवस्था छन्, कतिपय ठाउँमा धेरै ठूलो पानी पर्ने, कतै कम पानी पर्ने, पानी नै नपर्ने जस्ता गतिविधिहरू पनि मनसुनमा चाहिँ देखिएका छन्. धान बालीको क्षेत्रगत रोपाई अवस्था अघि पनि तपाईँहरूले तथ्य तथ्याङ्कमा चाहिँ सुन्नुभयो. खास गरी अहिले पनि तथ्य तथ्याङ्क हेर्ने हो भने मधेसमा पोहोर भन्दा केही तर समस्या चाहिँ छ, 35-40% पनि रोपाई पुग्न सकेको छैन, यो तुलनात्मक अवस्था हो. खास गरी मधेसमा चाहिँ किन यस्तो भयो?
0: अब यो चाहिँ अवश्य पनि एउटा अध्ययनकै विषय भएको छ. अझ गएको वर्षदेखि त समग्रमा पानी कम परे पनि मधेस प्रदेशमा त सुक्खा नै खडेरी नै भयो, त्यहाँ त अलिक समस्या नै आएको थियो. अब यद्यपि यसपटक चाहिँ मैले चाहिँ किसानहरूसँग त्यहाँका चाहिँ प्राविधिकहरूसँग सम्पर्कमा रहँदाखेरि पनि पोहोर जस्तो किसानहरू यो पटक चाहिँ आत्तिनु भएको चाहिँ छैन, भनेको मतलब पोहोर चाहिँ लामो अवधिसम्म कति पनि वर्षा नै भएको थिएन, अहिले चाहिँ बीचबीचमा अलिअलि वर्षा भइरहेको र हामीले तथ्याङ्क हेर्दा पनि मधेस प्रदेशको मात्रै कुरा गर्ने हो भने चाहिँ पोहोरको सालभन्दा अहिले चाहिँ 5-10% बढी नै रोपाई भएको, आजको मितिसम्म आउँदाखेरि बढी नै रोपाई भएको पाइएको छ. त्यस हिसाबले चाहिँ उहाँहरू चाहिँ पोहोरको तुलनामा चाहिँ यो पटक चाहिँ अलिक सुरक्षित महसुस गर्नु भएको हो कि अलिक कम आत्तिनु भएको हो कि भन्ने जस्तो चाहिँ मेरो व्यक्तिगत अनुभव छ.
1: राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ. खास गरी तराई मधेस क्षेत्रको चाहिँ चर्चा गर्ने हो भने पोहोर सुक्खाग्रस्त भएर नै बित्यो, धान उत्पादनमा त्यो क्षेत्रमा कमी पनि आयो. खास गरी अहिले पनि चर्चा गर्ने हो भने जमिन खन्दा नै पानी भेटाउनु पर्ने जुन ठाउँ हो तराई मधेसको क्षेत्र, तर अहिले त्यो भेटाउन चाहिँ मुश्किल पर्ने अवस्था छ। यसमा पानी पुनर्भरणको प्रक्रियालाई हामीले समस्या आयो भनेर भन्ने हो कि अरू केही कारण पनि हुन सक्छन् होला?
0: पहिला चाहिँ जति जमिन तल जाँदाखेरि पानी भेटिन्थ्यो, अहिले चाहिँ निकै तल जानुपर्छ, पानी चाहिँ पहिला जस्तो सहज हिसाबले भेटिन्न भन्ने यो नेपालको समग्र तराईको अवस्था हो। र यो चाहिँ हरेक वर्ष हामीले किसानहरूसँग पनि यो अन्तर्क्रिया गर्दाखेरि के भन्छौँ भने उहाँहरूले 10-20 वर्ष पहिला चाहिँ जुन लेभलमा चाहिँ पानी भेटिन्थ्यो अहिले त धेरै गहिराईमा जानुपर्छ भन्नुहुन्छ। यो उहाँहरूको भोगाई र तथ्याङ्कहरू सबै हेर्दाखेरि यो वास्तविक कुरा नै हो। अब यसको चाहिँ यो हामीले चाहिँ हिजोको आज आएको समस्या होइन, यो चाहिँ यो दीर्घकालीन रूपमा हामीले चाहिँ कसरी यो सहरीकरणलाई चाहिँ कसरी एड्रेस गर्न सक्यौं र बर्खामा अथवा हिउँदमा पर्ने पानीलाई चाहिँ पुनर्भरण गर्नको लागि हामीले कतिको प्रयास गर्यौं भन्ने कुराहरूसँग यो जोडिएर आउँछ। एक त हिउँदमा वर्षा कम हुँदै गएको कारणले पनि पानीको सतह तल गइरहेको छ, अर्को पछिल्ला वर्षहरूमा मनसुन सिजनमा पनि वर्षा चाहिँ कम भएको, विशेष गरी मध्य प्रदेशमा हेर्ने हो भने अझ त्यहाँ चाहिँ वर्षा कम भएको देखिन्छ भने, अर्को चाहिँ त्यहाँको पानी पुनर्भरण हुने राम्रो स्रोत चाहिँ चुरे हो, चुरे क्षेत्र नै विनाश हुँदै गएको हिसाबले त्यहाँबाट चाहिँ पानीको जुन पुनर्भरण हुने स्रोतमा नै खलल पुगेको हुनाले त्यो त्यसले पनि असर गरेको छ भने, अर्को चाहिँ सहरीकरण हेर्ने भने तराईमा बढी छ, सहरीकरण बढी हुने बित्तिकै अटोमेटिक त्यो पानीको डिमाण्ड बढ्यो, पानीको डिमाण्ड फुलफिल गर्नलाई भूमिगत पानीमै निर्भर रहनु पर्यो र जमिनबाट चाहिँ हामीले वर्षभरिमा जति पानी जमिनले सोच्छ त्योभन्दा बढी पानी हामीले निकालेपछि क्रमशः त्यसको चाहिँ वाटर लेभल चाहिँ तल सर्दै सर्दै गएको अवस्था चाहिँ हो। अब यसको लागि चाहिँ हामीले दीर्घकालीन रूपमा सोच्नुपर्ने चाहिँ आएको छ। नेपाल सरकारले विभिन्न नीति कार्यक्रमहरू बनाएर यो काम पनि गरिराखेको छ, तर हामी अहिले जुन तरिकाले गरिराखेका छौँ यसलाई चाहिँ अझै सिरियस भएर सोच्नुपर्ने चाहिँ देखिन्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मनसुनी अवस्था अनि किसानलाई सहजता असहजता बारे नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले मनसुनी अवस्था अनि किसानलाई सहजता असहजता बारे नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग कुराकानी गरिरहेका छौं। असार सकियो, साउन लागेसँगै यसअघि रोपाई गरेका र अब रोप्न बाँकी किसानले के गर्ने त?
2: अब हामीले नेपालको जसरी भूबनोट फरक छ त्यसै गरी नै यो रोपाई पनि एउटै समयमा हुँदैन। करिब करिब हामीले हेर्ने हो भने रोपाई सुरु भयो यो वर्ष चाहिँ, ल रोपाई अब सुरु भयो है भनेपछि र अब लगभग सबैतिर रोपाई भइसक्यो है भन्दाको अवधि हेर्ने हो भने झन्डै डेढ महिना जस्तो रहन्छ। त्यस हिसाबले कतिपय ठाउँमा धान रोपेको नै 20-25 दिन 30 दिन भइसकेको छ, कतिपय ठाउँमा चाहिँ बल्ल अब रोप्ने तयारीमा हुनुहुन्छ। र यसरी हेर्दाखेरि चाहिँ पहिले हामी विकल्प खोज्नुपर्ने अवस्था चाहिँ देखिँदैन। यदि अबका दिनहरूमा हामीले सोचे जस्तो भएन, विकल्प खोज्नुपर्ने कुरा आउने अवस्था भयो भने हामी एकदम चनाखो भएर हेरिराखेकै छौँ। त्यो सुझावहरू हामी तुरन्तै दिने चाहिँ हामी योजनामा छौँ, त्यो हामी गर्छौँ नै। अहिले किसानहरूले अब मैले धान रोप्नै सक्दिनँ कि म विकल्पमा जाउँ कि भनेर अहिले नै त्रसित भइहाल्नुपर्ने चाहिँ देखिएको छैन।
1: यसको तपाईँले भन्नु खोज्नु भएको अर्थ चाहिँ पोहोरको जस्तो किसान साउनका बेला पनि आतिनुपर्ने अवस्था अहिले रहेन,
2: अहिलेसम्मको स्थिति हेर्दा छैन।
1: नियमित रोपाई र जुन साउन घर्किँदै जान्छ त्यसपछि हुने ढिलो रोपाईले उत्पादन चक्र जुन मुख्य बाली छ, तराई देशमा त अन्नको भण्डार जुन धानको चाहिँ भण्डारको क्षेत्र पनि हो, खाद्यान्नको भण्डार क्षेत्र पनि हो, यो उत्पादनमा के कति चाहिँ फरकपन पर्ला अथवा समस्या आउला के हामी पूर्वानुमान गर्न सकिन्छ?
2: अवश्य पनि। अब जस्तो हामीले लगाउने धान बाली भनेको करिब 100 दिनदेखि 150-155 दिन 160 दिनसम्मको धान बाली पनि हामी लगाउँछौँ। अब त्यस हिसाबले धान बालीको चाहिँ एउटा लामो अवधि, अर्को विभिन्न चरणहरू हुन्छ। अब कुन अवधि कुन चरणमा कति वर्षा भयो, कति हामीले मलखाद दिन सक्यौं, बालीलाई कति हामीले राम्रोसँग व्यवस्थापन गर्न सक्यौं, यी समग्र कुराले चाहिँ अन्तिममा उत्पादन र उत्पादकत्व निर्धारण गर्ने हुनाले अहिले नै हामीले रोपेकै कुरालाई मात्रै आधार मानेर उत्पादन यस्तो हुन्छ भन्न चाहिँ सकिन्न। तर सामान्य हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने हामीले 20-30 दिनको बेर्ना रोप्छौं। अब त्योभन्दा जति बुढो भन्ने चलन छ, जति बुढो बेर्ना रोप्छौं उत्पादन सामान्यतया घट्छ र जति ढिला रोप्छौं उत्पादन सामान्यतया घट्छ। यो चाहिँ एकदम सामान्य सिद्धान्त हो। तर मैले अघि भनेको जस्तो अब हामीले 2-4 दिन बुढो बेर्ना रोपेका छौँ भने पनि त्यसपछि चाहिँ हामीले त्यसलाई समयमै मल खाद दिन सक्यौँ, सिँचाइ दिन सक्यौँ, गोडमेल समयमै गर्न सक्यौँ, रोग किरा लाग्न दिएनौँ या रोग किरा लाग्ने अवस्थामा सुरुवाती चरणमै हामीले त्यसलाई व्यवस्थापन गर्यौँ भने चाहिँ फेरि उत्पादन त्यति धेरै घट्दैन। त्यो हिसाबले चाहिँ अब अहिले नै हामीले उत्पादनै घट्छ कि अथवा उत्पादकत्व नै घट्छ कि भनेर चिन्तित भइहाल्नुपर्ने अवस्था चाहिँ छैन। तर हामी चनाखो चाहिँ के रहनुपर्छ भने हामीलाई मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुन्छ भन्ने त जानकारी त पहिले आइसकेको छ। त्यस हिसाबले चाहिँ जस्तो धान बालीलाई अहिले हामीले रोप्ने बेलामा पानी अथवा सिँचाइको चाहिँ हामीले म्यानेज गर्यौं भने पनि अब त्यसपछि फेरि त्यसमा चाहिँ गाँझ हाल्ने बेलामा, त्यस्तै गरी फुल फुल्ने बेलामा अनि दूर पसाउने बेलामा र हामीले भित्र्याउने बेलामा चाहिँ वर्षा कति हुन्छ, मौसम कस्तो रहन्छ भन्ने कुराले चाहिँ निर्धारण गर्ने हुनाले हामी हरेक चरणमा चनाखो हुनुपर्ने, सजग हुनुपर्ने चाहिँ सधैँ रहन्छ।
1: उसो भए त जो किसान जेठ 15 पछाडि अथवा असारको सुरुवाती चरणमा चाहिँ आफ्नो खेतमा चाहिँ धान रोपाई सक्नु हो, रोपो जागिसकेको पनि अवस्था छ, कतिपय अब हरियो हरियो हुने बेला पनि भइसकेको अवस्था छ, ती क्षेत्रको किसानहरूले चाहिँ अहिले के कुरामा चाहिँ ध्यान दिने, जो पानी पनि परिरहेको छ, मौसम पनि यस्तै छ, यो अवस्थामा चाहिँ के कुरामा चाहिँ ख्याल गर्नुपर्ने होला त?
2: अब जसले अलिक समयमै रोपिसक्नु भयो उहाँहरूको चाहिँ अब लगभग 20-25 दिन 30 दिन भइसकेको किसानहरूले त अब गोडमेल गर्ने, त्यसमा चाहिँ युरिया मल टप ड्रेस गर्ने, अनि पानी धेरै परेको छ भने निकासको राम्रो व्यवस्था गर्ने, किन पानी एकदमै धेरै जमेर पनि फेरि बालीलाई राम्रो गर्दैन र जसकोमा चाहिँ पहिला रोप्नु भयो तर पछि चाहिँ अहिले चाहिँ पानी कम पर्दै गएको छ सुक्खा हुँदै गएको छ भने चाहिँ उहाँले चिसान पर्याप्त छ कि छैन त्यो अनुगमन गरेर अनि चिसानको व्यवस्था गर्ने र झारपातलाई चाहिँ उखेल्ने त्यो त्यो काममा चाहिँ उहाँहरूले अलिकति ध्यान दिनुपर्छ।
1: शुरूआती चरणमा रोपाई गर्दै गर्दाखेरि जसले खेतमा चाहिँ पानी भर्नुभयो र पानी अहिले पनि निरन्तर छ त्यो पानी धानको लागि चाहिँ कति उपयोगी हो अथवा त्यसलाई निरन्तरता दिइराख्ने पानी नै भरिराख्ने त्यसले चाहिँ खेतीलाई चाहिँ असर पार्छ कि पार्दैन अथवा के छ?
2: धान आफैमा पानी धेरै चाहिने बाली हो र हाम्रो बुझाइ पनि के छ भने हामीले धान रोपेपछि अब धान भित्र्याउनु 15-20 दिन अगाडिसम्म चाहिँ एनी टाइम खेतमा पानी भइरहोस् भन्ने चाहिँ हामीलाई लाग्छ होइन तर त्यस्तो पनि होइन जस्तो हामीले धान रोपेको कम्तीमा 10-15 दिनसम्म चाहिँ राम्रोसँग पानी जमेको छ भने त्यसपछिको केही दिनहरू 7-10 दिनसम्म चाहिँ फेरि चिरा पर्ने अवस्थासम्म पुग्दाखेरि पनि त्यो बाली चाहिँ फेरि रिकभर हुन्छ त्यसपछि फेरि हामीले सिँचाइ दिँदाखेरि यो चाहिँ अलिकता पानीको उपलब्धता कम हुने र पाखो क्षेत्रको कुरा भयो। अब जहाँ घोल जग्गा छ विशेष गरी तराईको क्षेत्रमा त्यहाँ त फेरि उहाँहरूले चाहेर पनि फेरि पानी पुरै हटाउन सक्नुहुन्न र त्यस्तो ठाउँमा चाहिँ त्यही अनुसारको जातहरू लगाउन सकिन्छ डुबान सहने जातहरू हुन्छन् त्यस्तो जातहरू लगाउन सकिन्छ या यहाँहरूले चाहिँ जसको जग्गा त्यस्तो छ उहाँहरूलाई पक्कै पनि थाहा छ त्यस्ता जातहरू लगाउँदै पनि आउनुभएको होला। कुनै ठाउँमा चाहिँ फेरि कुनै बेला डुबान भइदिन्छ कुनै बेला फेरि सुक्खा रहन्छ त्यस्तो बेलामा चाहिँ फेरि सुक्खा र डुबान दुवै सहने जातहरू छन् हामीले पहिलेदेखि उहाँहरूलाई चाहिँ यस्ता जातहरू लगाउनुहोस् भनेर जातको नामसहित सुझाव दिने गरेका छौँ। त्यस्ता जातहरू चाहिँ यहाँहरूले लगाउनु भएको छ भने तपाईँहरू डराउनु परेन यदि यो पटक चाहिँ लगाउनु भएको छैन अवस्था त्यस्तो रहने हो भने चाहिँ यो सिकाइबाट आगामी वर्षहरूमा चाहिँ यहाँहरूले त्यसरी प्लान गर्नुपर्ने हुन्छ। अब जुन ठाउँमा चाहिँ पानी एकदमै कम पर्छ या यहाँहरूले चाहिँ जसोतसो रोपाई गर्नुहुन्छ त्यसपछि आकाशै पानीको मात्रै भर पर्नुपर्छ त्यस्तो ठाउँमा चाहिँ फेरि सुक्खा सहने जातहरू छ त्यो चाहिँ हामीले धेरै वर्षदेखि नै यहाँहरूलाई चाहिँ रिकमेन्ड गर्दै आएका छौँ यो जातहरू लगाउनुहोस् भनेर सुक्खा शरीरका जातहरू लगाउनुपर्छ पक्कै लगाउनु पनि भएको छ होला। अब यदि कसैले चाहिँ बिउ नपाएर या थाहा नभएर यो पटक लगाउनु भएको छैन भने तपाईँको पाखो जग्गामा र जसोतसो रोपाई हुन्छ त्यसपछि आकाशे पानीको भर पर्नुहुन्छ भने चाहिँ सुक्खा सहने जातहरू नै लगाउनुपर्छ।
1: त्यो भनेको सुक्खा 1-6 सिरिजहरू जुन पहिल्यैदेखि तपाईँहरूले भनिरहनु भएको छ त्यसलाई चाहिँ छनौट योभन्दा अगाडि नै पूर्व तयारी गर्दा नै गर्दाखेरि त्यसले किसानलाई चाहिँ घाटा पारेन
2: घाटा पार्दैन तर सामान्यतया फेरि के हुन्छ नि सुक्खा सहने जात भनेको अब यसै पनि स्ट्रेसमा भएको कुराको त विकास त पूर्ण रूपमा त हुँदैन होइन त्यस हिसाबले अरू जातको तुलनामा सुक्खा सहने जातहरूको उत्पादकत्व चाहिँ थोरै कम छ तर हामीले अब धेरै फल्छ भन्ने आशमा त्यो ठाउँमा चाहिँ उत्पादनै नदिने जात लगाउनु भन्दा त सुक्खा जात सुक्खा सहने जात लगाएर त्यसलाई राम्रोसँग चाहिँ व्यवस्थापन गर्दा समयमै मलखाद दिने गोडमेल गर्ने गर्दाखेरि नै जितिन्छ त्यस हिसाबले चाहिँ पाखो जग्गाहरूमा चाहिँ यहाँहरूले सुक्खा सहने जातहरू लगाउनु पर्थ्यो। अब त यहाँहरूले अब ब्याड राखेर लगाउने भन्ने त यो पटकलाई त अलिक गाह्रो छ। अब यदि तपाईँहरूको क्षेत्रमा पानी पहिलाको तुलनामा वर्षा कम हुँदै गएको छ भने चाहिँ आगामी वर्षहरूमा चाहिँ यहाँहरूले ब्याड राख्ने बेलामा नै त्यही अनुसारको बिउ छनौट गर्नु बुद्धिमानी हुन्छ।
1: यो भनेको अहिलेदेखि नै ध्यान दिनुपर्ने विषय रह्यो र यस्ता सिकाइका कुराहरू यी चाहिँ प्राविधिक कुराहरू यी चाहिँ प्रविधिका कुराहरू कस्तो धान छनौट गर्ने कस्तो क्षेत्र सुक्खा हुँदैछ कुन क्षेत्रमा चाहिँ समस्या छ भन्ने पोहोरको चाहिँ अवस्था मधेसलाई हेरेर पनि हामीले अहिले चाहिँ तयारी गर्नु पर्थ्यो र आउँदा दिनमा पनि त्यही अनुसारको चाहिँ तयारी गर्नुपर्छ भनेर भन्नुभयो। मधेसको कुरा गर्दाखेरि अहिले पनि पूर्ण रूपमा चाहिँ धमाधम रोपाई हुन नसकिरहेको अवस्थामा पोहोरबाट सिकेको पाठ अहिले काम लाग्यो कि लागेन अथवा कति चाहिँ लाग्नु पर्थ्यो कमजोरी चाहिँ कहाँ रह्यो होला भनेर केही हामी भन्न सक्छौ?
2: अब मेरो आफ्नो बुझाइमा चाहिँ पक्कै पनि पोहोरकोबाट किसानले मात्रै नभएर स्थानीय निकायमा कार्यरत प्राविधिकहरू त्यस्तै गरी यो पोलिसी मेकरहरू उहाँहरू सबैले नै राम्रोसँग सोचिसक्नु भएको छ त्यही अनुसारको योजनाहरू पक्कै बनाउनु भएको छ भन्ने लाग्छ र अब आगामी दिनहरूमा पनि हामीले हेर्ने हो भने अब मधेसमा चाहिँ पानी पर्दाखेरि चाहिँ डुबानै हुने गरी पर्ने सुक्खा हुँदा लामो समयसम्म फेरि सुक्खा नै रहने पानी नै नपर्ने त्यस्तो भएको हुनाले समग्रमा चाहिँ हामीले भन्नुपर्दा सुक्खा र डुबान दुवै सहने जातहरू लगाउने र आगामी दिनहरूमा चाहिँ कुलोको नहरको सिंचित क्षेत्रफल बढाउनेतिर चाहिँ समग्र रूपमा तिनै तहको सरकारको चाहिँ र कृषि अनुसन्धान परिषद र कृषि प्राविधिकहरूको जोड हुनुपर्छ।
1: कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। खास गरी अहिलेको मनसुनी अवस्था र यसले मुख्य बाली धानको रोपाईमा चाहिँ किसानलाई पारिरहेको सहजता अनि असहजता बारे हामीले कुराकानी जोडिरहेका छौं। स्थानीय सरकार अथवा पालिका जो नजिकमा चाहिँ कृषिका चाहिँ ज्ञान केन्द्रहरू कृषिका चाहिँ प्राविधिकहरू पनि हुनुहुन्छ। अब अहिले किसानलाई चाहिँ धान रोप्ने चटारो छ, धानको खेती गर्ने चटारो छ, त्यसलाई गोडमेल गर्ने व्यवस्थापन गर्ने चटारो छ, पालिका सरकारहरूले यो बेला के कुरामा चाहिँ मुख्य ध्यान दिनुपर्छ?
2: पालिका भनेको अलि तुलनात्मक रूपमा सानो भूगोल हुने, कृषि प्राविधिकहरू चाहिँ निरन्तर सम्पर्कमा रहने र उहाँहरूले फिल्डको अनुगमन पनि गर्न सक्ने त्यो अवस्था रहने हुनाले अवश्य पनि किसान र प्राविधिकहरूको बीचमा चाहिँ सहकार्य भइरहेको छ, त्यो आवश्यक पनि छ। र उहाँहरूले चाहिँ आफ्नो स्थानीय माटो त्यहाँ चाहिँ वर्षा कति भइरहेको छ, विगतका वर्षहरू र अहिले पछिल्लो समयमा चाहिँ यो वर्षाको वितरण र यो प्रभाव कस्तो रहँदै आएको छ, यी सबै कुराहरूलाई चाहिँ उहाँहरूले राम्रोसँग बुझ्ने हुनाले उहाँहरूको सम्पर्क र उहाँहरूको सुझाव नै किसानहरूको लागि चाहिँ अझ बढी प्रभावकारी हुन्छ। त्यस हिसाबले मलाई लाग्छ प्राविधिकहरूले किसानहरूको समस्यामा आधारित रहेर नै उहाँहरूले सेवा दिइराख्नु भएको छ भन्ने चाहिँ मलाई लाग्छ।
1: उसो भए त ती पालिका र पालिका मार्फतका चाहिँ कृषि प्राविधिक तपाईँले भन्नुभयो जो किसानहरूसँग चाहिँ बढी सम्पर्कमा निरन्तर चाहिँ समस्याको समाधानमा पनि जोडिने क्षेत्र भयो नार्क र तपाईँ मार्फतको केन्द्रले पहिला त पालिकालाई नै सहजीकरण गर्नु पर्यो जो किसान त्यहाँ आएर चाहिँ चासो राख्नुहुन्छ, त्यसका लागि तपाईँहरूको तर्फबाट केही भइरहेको छ मुख्य बाली यही धानमै केन्द्रित रहेर?
2: हजुर, अब हामी ठ्याक्कै धानमा मात्र केन्द्रित भन्दा पनि समग्र आउने हप्ता चाहिँ मौसम कस्तो रहन्छ अथवा आउने सिजन चाहिँ कस्तो रहन्छ त्यो अनुसार कस्ता बालीहरू लगाउने कसरी खेती गर्ने भन्ने विषयमा चाहिँ हामीले कृषि मौसम सल्लाह बुलेटिन भनेर साप्ताहिक रूपमा तयार गर्छौं र यो चाहिँ हरेक पालिकामा हामीले पठाइरहेका छौं र पालिकामा कार्यरत प्राविधिकहरूले त्यहाँको वस्तुस्थिति, त्यहाँको भूगोल, त्यहाँको माटो अनुसार उहाँहरूले दिने सुझाव त किसानहरूलाई छ नै, सँगसँगै आउने हप्ताको मौसमलाई ख्याल गर्दा चाहिँ के कस्ता कुरामा चाहिँ चनाखो हुनुपर्छ या किसानहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ सुझाव दिनुपर्छ, उहाँहरूलाई सतर्क गराउनुपर्छ भन्ने कुरामा चाहिँ हामीले बुलेटिन मार्फत उहाँहरूसँग चाहिँ एक खालको कनेक्सन चाहिँ छ, त्यो अनुसार चाहिँ उहाँहरूले हाम्रो बुलेटिनलाई फलो गरेर किसानहरूलाई सुझावहरू दिइराख्नु भएको छ भन्ने चाहिँ हाम्रो बुझाइ हो।
1: उसो भए त कृषि मौसम सल्लाह बुलेटिनले यो अघिल्लो जुन मंगलबार, सोमबार र आइतबार तीन दिन चाहिँ विभिन्न ठाउँमा चाहिँ अलि धेरै पानी पनि पर्यो, किसानहरूले त्यस पछाडि चाहिँ रोपाई गर्ने त आफू अनुकूलको कुरा रह्यो, त्यो पानीले गर्ने क्षति त्यस्तो चाहिँ पूर्वानुमानका कुरालाई चाहिँ मध्यनजर गर्नुपर्थ्यो, त्यस्तो चाहिँ पूर्वानुमान तपाईँहरूले समेट्न सक्नुभयो कि भएन, के लाग्छ?
2: हामीले समेटेका थियौं तर यहाँले भन्नुभएको जस्तै हामी अब जिल्ला तहमा अथवा एउटा कुनै गाउँ टोलमा यो वार्डमा यति पानी पर्छ भनेर त जल तथा मौसम विज्ञान विभागबाट नआएसम्म हामीले पनि उहाँहरूकै सूचना राखेर सुझाव दिने हुनाले हामी त्यो लेभलसम्म त जान सकेनौं। यद्यपि प्रदेश अन्तर्गत अब भूगोलको आधारमा जस्तो मध्य प्रदेशमा तराई मात्र भनेर हामीले राख्ने गरेका छौं भने जस्तो कोशी प्रदेश, बागमती, गण्डकी प्रदेशमा हामीले हिमाल, पहाड़, तराई त्यसरी क्षेत्र छुट्याएर अनि ती क्षेत्रहरूमा चाहिँ अब साताको कुन समयमा त जस्तो हामी शुक्रबार बुलेटिन तयार गर्ने हुनाले शुरूको दुई दिनलाई हामीले साताको शुरू, त्यसपछिको तीन दिनलाई मध्य, त्यसपछिको दुई दिनलाई अन्त्य भनेर सात दिनलाई चाहिँ यसरी चाहिँ हामीले छुट्याएर चाहिँ सुझावहरू दिने गरेका हुन्छौं। त्यसमा चाहिँ हामीले प्रदेश वाइज नै जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारी हामीले बुलेटिनमा राखेका थियौं। अब यो ठाउँहरूमा चाहिँ साताको शुरू र मध्यमा भारी वर्षा हुन्छ, यी क्षेत्रहरूमा चाहिँ साताको अन्त्यमा एक दुई स्थानमा हुन्छ कि धेरै स्थानमा हुन्छ त्यो हामीलाई जसरी प्राप्त हुन्छ त्यो जानकारीहरू राखेर त्यसकै आधारमा हामीले सुझावहरू दिएका थियौं। र अर्को कुरा चाहिँ किसानहरूले सामान्यतया बुझ्नुपर्ने कुरा के हो भने सरदर वा सरदर भन्दा कम बढी यो सिजन भरिको वर्षा जति हुन्छ भने पनि पानी परेको बेलामा त भारी वर्षा धेरै भारी वर्षा त प्राय भइरहेकै हुन्छ. त्यो हिसाबले चाहिँ यहाँहरूले बाली लगाउनुभन्दा अगाडि जमिनको तयारी गर्ने बेलामा नै राम्रोसँग पानी निकास हुने चाहिँ व्यवस्था गर्नुपर्छ. र अन्य कुराहरूमा चाहिँ जस्तो विषादी सर्कने कि नसर्कने, कति दिन पर्खेर सर्कने, के सावधानी अप्नाएर सर्कने, अनि यहाँहरूले चाहिँ धान रोप्ने तयारी गर्दै हुनुहुन्छ भने कुन समयमा चाहिँ भारी वर्षा हुनेवाला छ त्योभन्दा अगाडि रोपिसक्ने कि पछाडि रोप्ने, ती दिनहरूलाई चाहिँ स्किप गरेर कृषि कर्म गर्नुहोस् भन्ने कुराहरू चाहिँ हाम्रो बुलेटिनमा समेटिएको हुन्छ.
1: तपाईँले पानीको चाहिँ निकास भनेर भन्नुभयो, मैले सहज र मेरो अर्थमा चाहिँ बुझ्ने हो भने पानी जाने कुलो काट्ने भनेर चाहिँ बुझौं छेउछाउमा, तर यो पानीको निकास चाहिँ कति महत्वपूर्ण हो, गर्न सजिलो गरी गर्न चाहिँ कसरी सकिन्छ, कस्तो अभ्यास छ?
2: हजुर, अब पानी निकासको लागि चाहिँ जमिन तयारी, हामीले बाली लगाउनलाई जुन जमिन तयारी गर्छौं त्योभन्दा अगाडि नै पानी चाहिँ नरोकिकन सरेर बग्ने हिसाबले चाहिँ निकास भनेको चाहिँ हामी त्यो बुझ्छौँ. होइन,
1: भनेको खेतमा पनि आवश्यक हो,
2: खेतमा पनि आवश्यक हुन्छ, किनभने धान खेतमा पनि एकदमै धेरै पानी जम्न गयो भने त्यो जमिनले धान्न सक्दैन, त्यसपछि त्यहाँ चाहिँ फेरि डिलहरू भत्किने, पहिरो नै लड्ने, त्यस्तो समस्याहरू हुन सक्छ. त्यस हिसाबले धानलाई चाहिने निश्चित 5-10 सेन्टिमिटर भन्दा बढी गहिराई नहुने गरी चाहिँ हामीले ठाउँ अनुसार, अब हामी पूर्व अथवा मध्य नेपालतिर चाहिँ यो समा भन्ने चलन छ, होइन, यसरी चाहिँ ठाउँ आलीमा डिलमा चाहिँ समाहरू गर्ने, अथवा यहाँहरूले चाहिँ कुलो नहर मार्फत चाहिँ पानी लगाइराख्नु भएको छ भने भारी वर्षा हुन थाल्यो भने त्यसलाई चाहिँ पानी कटाउने व्यवस्था गरिदिने, कुलोबाट नै पानी खेतमा नआउने गरी त्यहीँबाट नै ब्रेक गरिदिएर त्यो च्यानल ब्रेक गरेर पानी निकासको व्यवस्था गर्ने, त्यो गर्न सकिन्छ. अब यद्यपि पहिला यहाँहरूले चाहिँ विभिन्न कारणले निकास गर्न भ्याउनु भएन र अब तपाईँको क्षेत्रमा चाहिँ भोलि पर्सिमा भारी वर्षा हुन्छ भन्ने चाहिँ जानकारी भयो भने यहाँहरूले अहिले पनि त्यो गर्न सक्नुहुन्छ. जस्तो पानी धेरै जम्ने भयो, अब डिल नै फुट्ने अथवा पहिरो नै जाने अवस्था हुने अवस्था आयो भने यहाँहरूले चाहिँ गहिरो गरी खनिदिने, त्यसलाई चाहिँ पानी भारी वर्षा भएको बेलामा पानी बगेर जान्छ त्यो व्यवस्था मिलाउने, र अब पानी भारी वर्षा रोकियो भनेपछि फेरि त्यसलाई थुनिदिने, किन धानलाई फेरि पानी केही न केही पानी त चाहियो, अब त्यो पानी रहने गरी त्यसरी त्यो व्यवस्था गर्न सक्नुहुन्छ. त्यस्तै गरी अब यहाँहरूले अहिलेको यो समयमा चाहिँ जस्तो खुर्सानी गोलभेडाको बेर्ना सार्दै हुनुहुन्छ भने ड्याङ बनाउने, त्यहाँ चाहिँ पानी जम्न नदिने, बोटको वरिपरि ठ्याक्कै बोटको वरिपरि चाहिँ हामी गहिरो खाल्डो जस्तो हुने गरी अन्जान बस्थ्यो त्यसरी रोपिरहेका हुन्छौँ. कुनै पनि बोटमा चाहिँ बोटको वरिपरि पानी नजम्ने गरी त्यो भागलाई चाहिँ उचो बनाएर पानी नजम्ने गरी रोप्ने अथवा बेर्न सार्ने त्यस्तो गर्न सकिन्छ. त्यस्तै गरी फलफुलको बगैँचामा पनि पानी जम्दाखेरि चाहिँ त्यसले असर गर्छ, फलफुल बगैँचा भएको किसानहरूले पनि पानी तर्काउने, पानीको निकास चाहिँ राम्रोसँग हुने व्यवस्था गर्न सकिन्छ. अब कुनै ठाउँमा चाहिँ यहाँहरूको निकास भएर जाने छैन, गहिरो जग्गा जमिन छ भने त्यस्तो ठाउँमा चाहिँ पम्प सेटहरू लगाएर त्यहाँबाट पानी तानेर निकास पनि गर्न सकिन्छ. अब यो चाहिँ ठाउँ अनुसार, अब आफूले म्यानेज गर्न सकिने क्षेत्र अनुसार र अब उपलब्धता अनुसार विभिन्न उपायहरू हुन्छन्।
1: रिमालज्यू, तपाईँ मैले यसरी कुराकानी गर्दै गर्दाखेरि तराई क्षेत्र त्यसमा पनि अलिकति धेरै पानी पर्दा हुने समस्या, जुन डुबानको समस्या छ, हामी निकासका कुरा गर्दाखेरि कतिपय किसानहरूले हामीलाई सुन्दै गर्दाखेरि भन्न सक्नुहुन्छ यहाँ चाहिँ डुबेर जलमग्न भइसक्यो निकास गर्ने भनेर चाहिँ यसरी ऊ गर्दाखेरि कसरी सम्भव छ भन्ने पनि त लाग्न सक्छ नि, यस्तो यो समस्यातर्फ अलिकति
2: हो. त्यस्तो क्षेत्रमा चाहिँ मैले अघि पनि भनेको थिएँ, अब जहाँ पानीको निकासै गर्न सकिन्न, त्यो त्यहाँबाट पानी अन्त पटाउनै सकिन्न, त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले धान लगाउँदा नै यहाँहरूले डुबान सहने जातहरू लगाउनु पर्यो, त्यसपछि चाहिँ निकास नहुँदाखेरि पनि या गर्न नसक्दाखेरि पनि त्यो धान मर्दैन, त्यसको बोट मर्दैन, हाम्रो सबै नोक्सानी हुँदैन.
1: कति बेला डुब्छ थाहा हुँदैन, त्यो अनुसारको चाहिँ पूर्व तयारी हामीले अथवा किसानहरूले पहिल्यै चाहिँ गर्नु पर्यो भन्ने तपाईँको सल्लाह.
2: उहाँहरूको त अब त्यो क्षेत्रमा त धेरै वर्षदेखि बसोबास गर्दै आउनु भएको हुन्छ, आफ्नो जमिनको अवस्था उहाँहरूलाई थाहा हुन्छ, होइन, त्यस्तो ठाउँमा जहाँ पानी निकासै गर्न सम्भव छैन त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले डुबान सहने जात लगाउने अरू विकल्प हुँदैन. मैले जुन
1: तपाईँले पनि देख्नु भएको छ होला नि त, तराईको अवस्था त पानी पर्यो भने कति चाहिँ समस्या हुन्छ भने त्यो क्षेत्रको चाहिँ अध्ययन अथवा त्यहाँ अनुकूल प्रविधि भन्ने
2: त्यस्तो क्षेत्रहरूमा जुन अघि मैले निकास भने त्यो त पानी बगेर जाने भिरालो जमिन भएको त्यस्तो क्षेत्रहरूको लागि हो होइन. अब जहाँ बर्खा सुरु हुने बित्तिकै बर्खा सकिँदासम्म कहिले कहीँ त हामी तराईतिर जाँदाखेरि इभन फागुन चैतसम्म पनि त्यहाँ त डुबान भयो, पानी जमिरहेको हुन्छ. कतिपय त्यस्तो ठाउँमा त अब हामी 100% सबै जमिन उपयोगमा ल्याउन सक्दैनौ, त्यो सम्भव छैन. जहाँ चाहिँ बर्खामा मात्र पानी डुब्छ त्यस्तो ठाउँमा चाहिँ यहाँले डुबान सहने जातहरू लगाउनु पर्यो. जहाँ चाहिँ वर्षा भइरहेको अवस्थामा मात्र पानी जम्छ त्यसपछि चाहिँ निकास गर्न सकिन्छ, त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पानी निकासको व्यवस्था गर्ने हो. मैले अहिले भनेको कुरा त्यो सर्वमान्य रूपमा सबै ठाउँमा पानी निकासै गर्न सक्ने अवस्था त रहँदैन.
1: कुराकानीमा हुनुहुन्छ कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. तपाईँले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन हामीले तयार गर्छौं, साप्ताहिक रूपमा चाहिँ त्यसलाई किसानहरूले हेर्न सक्नुहुन्छ, पालिकाहरूले त्यसमा चाहिँ पहुँच पुर्याउन सक्नुहुन्छ किसानका लागि पनि भनेर चाहिँ जोड्नुभयो. खास गरी कृषि मौसम, हामीले यो मौसम बुलेटिन भन्दा पनि कृषि केन्द्रित चाहिँ मौसम बुलेटिन भनेर बुझ्न सक्ने भयो. यसले किसानलाई चाहिँ कति सहयोग पुर्याएको छ?
2: जसले यो बुलेटिन लाई निरन्तर हेरिराख्नु भएको छ र बुलेटिनमा दिएको सुझाव अनुसार आफ्नो कृषि कर्म गर्नुभएको छ उहाँहरूलाई यसले अवश्य पनि फाइदा पुर्याएको छ. यसले चाहिँ उहाँहरूको नोक्सानी घटाउनलाई चाहिँ मद्दत गरेको छ.
1: प्रतिक्रियाहरू पनि आउने गरेका छन्?
2: हजुर छन्, त्यस्ता प्रतिक्रियाहरू पनि आउने गरेका छन् र हामीले दिएको सुझाव अनुसार चाहिँ यहाँहरूले कृषि कर्म गर्दा मेरो चाहिँ नोक्सानी कम भयो, उत्पादन राम्रोसँग लिन सकेँ र मैले सूचनाको लागि चाहिँ धेरै ठाउँमा भौँतारिनु परेन, तपाईँको एउटै बुलेटिनमा चाहिँ मौसम कस्तो हुन्छ भन्ने पनि आउँछ, के गर्ने के नगर्ने भन्ने पनि आउँछ, सावधानी के अप्नाउने भन्ने पनि आउँछ भन्ने हामीले फिडब्याकहरू पाएका छौँ.
1: तपाईँले यो कुराकानीको चाहिँ शुरूआतमा मनसुन र मौसमी चक्रका चाहिँ कुरा जोड्दाखेरि शुरूमै पनि भन्नुभएको थियो जलवायु परिवर्तन भनेर. जलवायु परिवर्तनले नेपाललाई पनि र नेपालको समग्र कृषि पद्धतिलाई पनि चपेटामा पारेको चाहिँ विज्ञहरू बताउनुहुन्छ, त्यस्ता संकेत पनि देखिएका छन्। खास गरी किसान र खेती जोगाउने विकल्पमा चाहिँ अब कसरी जाने होला त?
2: हामी हाम्रो अबको प्रयास भनेको चाहिँ सामूहिक रूपमा नै हुनुपर्छ र जलवायु अनुकूलन खेती प्रविधिहरूमा नै हामी लाग्नुपर्छ. त्यस्ता प्रविधिहरू नारबाट पनि विकास भएका छन्, त्यस्ता प्रविधिहरूलाई किसानसम्म पुर्याउनलाई चाहिँ अब स्थानीय तहका प्राविधिकहरू अथवा स्थानीय सरकार र प्रदेश सरकारको पनि उत्तिकै भूमिका हुन्छ र हामी नार्कले पनि प्रविधिहरू विकास गरेर त्यसलाई किसानसम्म पुर्याउनको लागि चाहिँ हामीले पनि अहिले जुन इफोर्ट लगाइरहेका छौँ योभन्दा अझ बढी इफोर्ट लगाउनु पर्ने चाहिँ देखिएको छ र यो अबको बाटो त्यही नै हुनेछ.
1: भनेको यो संकेतका रूपमा चाहिँ मधेसलाई विगत र अहिलेको रूपमा चाहिँ हेर्न सकिन्छ प्रभाव असरको हिसाबले?
2: हजुर सकिन्छ. अब अवश्य पनि जस्तो अलि अगाडि हामी जाने हो भने 78-79 सालतिर दशैंको बेलामा जुन ठूलो भारी वर्षा भयो त्यसले पनि धेरै नोक्सानी भयो, त्यसपछि किसानहरूले पनि होइन हामीले त बाली उत्पादन राम्रो गरेर मात्र नहुने रहेछ, भित्राउने बेलामा पनि हामी त्यतिकै चनाखो हुनुपर्ने रहेछ, यो अब असोजमा कार्तिकमा त कहाँ त्यत्रो ठूलो पानी पर्छ र भनेर ढुक्क भएर बस्न नहुने रहेछ भन्ने नोक्सानी ठूलो भयो. सँगसँगै त्यसले एउटा पाठ पनि सिकाएको छ भने प्राविधिक र विभिन्न संचार माध्यम लगायत सबै सरकारवालाहरूलाई होइन हामीले जल तथा मौसम विज्ञान विभाग लगायत अन्य निकायहरूबाट आउने सूचनाहरूलाई चाहिँ व्यवस्था गर्नु हुँदो रहेछ, सरकारवालाहरूलाई चाहिँ जतिसक्दो छिटो पुर्याउनु पर्ने रहेछ भन्ने चाहिँ त्यसले पनि एउटा चाहिँ यो अवेरनेस चाहिँ क्रिएट गरेको छ. त्यही भएर अहिले चाहिँ हामी प्राय किसानहरूकोमा जाँदाखेरि पनि उहाँहरूले मौसमलाई चाहिँ एकदमै ध्यान दिएको, आउने हप्ता के हुन्छ, दुई दिन तीन दिनपछि के हुन्छ भनेर चाहिँ उहाँहरू चनाएको भएको र सँगै अब यो सूचना चाहिँ तयार गर्ने र सरकारवालाहरूलाई पठाउने जुन जल तथा मौसम विज्ञान विभाग छ उहाँहरूलाई पनि टेलिफोन कलहरू एकदम धेरै आउने गरेको, उहाँहरूको चाहिँ वेबसाइट चाहिँ धेरैले भिजिट गर्ने गरेको, फेसबुक पेजलाई धेरैले फलो गरेको र उहाँहरूले चाहिँ अहिले जुन छोटो भिडियो मार्फत सन्देशहरू दिने गर्नुहुन्छ त्यसमा चाहिँ लाइक गर्ने फलो गर्नेको संख्या बढ्दै गएको भन्ने चाहिँ हामीले पाएका छौँ. अब यस हिसाबले हेर्दाखेरि चाहिँ जल तथा मौसम विज्ञान विभाग, कृषि अनुसन्धान परिषद, स्थानीय सरकार, स्थानीय प्राविधिक, स्थानीय तहहरू र सँगै किसान र अन्य सरकारवालाहरू सबै चाहिँ चनाखो भएको र आफ्नो काममा चाहिँ उहाँहरू अलिक बढी जिम्मेवारपूर्ण तरिकाले र जति सक्दो छिटो सूचनाहरू प्रवाह गर्ने क्षतिको विवरणहरू संकलन गर्ने यस्तो काममा चाहिँ विगतका वर्षहरूको तुलनामा अहिले चाहिँ प्रगति राम्रो भएको देखिन्छ।
1: उसो भए तपाईँले भने जस्तै आउँदो हप्ताको चाहिँ मौसम कस्तो होला भन्ने चासो किसानलाई पनि रहने नै भयो। साउनको हामी चाहिँ पहिलो हप्तामा छौँ, आउँदो हप्ताको मनसुन चाहिँ अथवा मौसम अवस्था चाहिँ कस्तो रहला त?
2: हजुर, अब यो चाहिँ ठ्याक्कै मैले भन्दा पनि जल तथा मौसम विज्ञान विभागले एक हप्ताको चाहिँ पूर्वानुमान दिने हो होइन, त्यो हिसाबले हामी पनि उहाँहरूकै सूचनामा भर पर्छौँ। अब जस्तो आज हाम्रो यो कार्यक्रम प्रसारण भइरहँदा चाहिँ हामीले ठ्याक्कै एक हप्ताको विवरण पाएका छैनौँ, जुन दुई तीन दिनको चाहिँ जुन उहाँहरूले वेबसाइटमा पनि राख्ने गर्नुहुन्छ त्यो पूर्वानुमानलाई चाहिँ किसानहरूले एकदमै चनाको भएर त्यो चाहिँ हेर्नुपर्ने हुन्छ, किनकि सात दिनको भन्दा तीन दिनको पूर्वानुमान बढी मिल्छ र तीन दिनको पूर्वानुमान चाहिँ दिनमा दुई पटक अध्यावधिक हुन्छ, बिहान 6 बजेर बेलुका 6 बजेको समयमा। त्यो भएर यहाँहरूले चाहिँ हाम्रो बुलेटिनबाट चाहिँ समग्र सात दिनमा के हुन्छ भन्ने कुरा यहाँहरूले हेरेर हामीले दिएको सुझाव अनुसार यहाँहरूले कृषि कर्म गर्ने योजना बनाउनुपर्छ भने अब त्यसमा केही थोरै परिवर्तन हुन सक्छ है भन्ने हिसाबले चाहिँ फेरि तीन दिनको पूर्वानुमानलाई चाहिँ यहाँहरूले फलो गर्नुपर्ने हुन्छ। अब सामान्यतया भन्नुपर्दाखेरि यो मनसुनको सिजन भएको हुनाले पानी पर्छ, पानी के अरे वर्षा चाहिँ हुन्छ, तर कुन ठाउँमा कति वर्षा हुन्छ, भारी हुन्छ कि अति भारी हुन्छ कि अथवा हल्का खालको हुन्छ कि मध्यम खालको हुन्छ कि भन्ने कुरा चाहिँ यहाँहरूले जल तथा मौसम विज्ञान विभागको तीन दिने बुलेटिनमा नै निर्भर रहँदाखेरि त्यो अनुसारको योजना गर्दाखेरि चाहिँ यहाँहरूले एकदम राम्रोसँग चाहिँ क्षति न्यूनीकरण गर्न र त्यो अनुसारको कृषि कर्महरू गर्न सक्नुहुन्छ।
1: उसो भए किसानहरू जसले चाहिँ धान रोपाई सकिसक्नु भएको छ र रोपो जुन जाग्दै गरेको रोपोमा चाहिँ मलको व्यवस्थापन गर्ने काम जो मल हुन त किसानहरूले गुनासो गर्नुहुन्छ अभाव छ भनेर, जो जति मल पाउनु भएको छ त्यसलाई पनि व्यवस्थापन गर्ने हो भने फसल पक्कै पनि राम्रो हुन्छ, व्यवस्थापनको बाटो चाहिँ महत्वपूर्ण छ। धानमा मल राखिन्छ, खेतमा छरेको मल बालीले लिए उत्पादन बढ्ने न हो, कसरी व्यवस्थापन गर्ने त? पानी पर्ला बगाउला के होला, त्यो माटोमा चाहिँ मिल्ला नमिल्ला, त्यसलाई चाहिँ केही छ त्यस्तो उपाय?
2: हजुर छ। अब यो चाहिँ कस्तो हुन्छ भने सबभन्दा राम्रो त यदि यहाँहरूको सम्भव छ भने कम्तीमा 2-3 वर्षमा माटो जाँच गर्ने र आफ्नो खेतबारीको माटोमा के कुराको कमी छ के कुरा पूर्ण छ त्यो आधारमा चाहिँ यहाँहरूले माटोको स्वास्थ्यको आधारमा मल खाद राख्दा राम्रो हुन्छ। र अर्को कुरा चाहिँ अब यो अहिले चाहिँ पशुपालन एकदमै गाईबस्तु कम पाल्ने अनि हामी रासायनिक मलमा बढी निर्भर रहने अनि जसले गर्दाखेरि चाहिँ अब यो मलको डिमान्ड पनि हरेक साल बढ्दै गइरहने र विविध कारणहरूले यहाँहरूले चाहेको समयमा मल नपाउँदाखेरि चाहिँ बालीबाट उत्पादन राम्रो लिन पनि नसक्ने यस्तो अवस्था छ। त्यो हिसाबले चाहिँ यहाँहरूले सम्भव भएसम्म चाहिँ पशुपालन पनि सँगै गाईबस्तु पनि पाल्ने र त्यसको मललाई चाहिँ जस्तो गाईबस्तुको यो गोठे मल कम्पोस्ट मलहरू राख्दाखेरि चाहिँ खेतबारीमा लामो समय नछोड्ने, यहाँहरूले जुन धान लगाउनुभन्दा अगाडि गोठे मल प्रयोग गर्नुहुन्छ भने प्रायः हामी के देख्छौँ भने फुर्सदको समयमा बारीमा लगाएर थुपार्ने अनि जहिले पानी पर्छ त्यो बेलामा बल्ल जोत्ने, त्यो हुँदाखेरि कसै कसैको त 30-40 दिनसम्म मल यतिकै खुल्ला रहने, त्यसले गर्दा चाहिँ त्यसमा भएको नाइट्रोजन तत्त्वहरू चाहिँ उडेर लस हुने अनि मैले मल त राखेको हो कम्पोस्ट मल त राखेको हो तर यसले त बाली फर्स्ट आएन भन्ने चाहिँ देखिन्छ। त्यो भएर यहाँहरूले चाहिँ खुल्ला छोड्नु भएन जमिन तयार गर्नु अगाडि। अर्को कुरा जुन नार्कले चाहिँ क्षेत्रगत रूपमा कुन ठाउँमा कति मात्रामा चाहिँ युरिया मल डिएपी पोटास हाल्ने भनेर चाहिँ जुन रिकमेन्ड गरेको छ त्यो रिकमेन्ड गरेको डोज अनुसार युरियालाई जहिले पनि 3 डोजमा चाहिँ जति चाहिँ यहाँको क्षेत्र पहिलो कुरा त यहाँले आफ्नो क्षेत्रमा कति हाल्नुपर्ने हो भन्ने त्यो थाहा पाउनु पर्यो र त्यसको चाहिँ एक तिहाई जमिन त धान रोप्ने बेलामा त्यसपछि पहिलो टप ड्रेस अनि दोस्रो टप ड्रेस भनेर हामीले त्यसरी सुझाव दिने गर्छौँ, त्यो मात्रा मिलाउनु पर्यो। अर्को कुरा यिनीहरूले युरिया मल राखिसकेपछि हामीले चाहिँ 24 घण्टासम्म त्यो मल राखेको ठाउँबाट पानी बगाएर जानु हुँदैन नत्र त्यसले सँगै मल बगाएर लग्छ भनेर चाहिँ किसानहरूलाई हामीले त्यो सुझाव दिने गरेका छौँ। अब यहाँहरूले सम्भव भएसम्म 24 घण्टा या 48 घण्टासम्म पानी बगेर नजाने गरी भनेको यहाँहरूले कुलो बन्द गरेर मल राख्नु पर्यो र त्यो ठाउँमा चाहिँ उहाँहरूले आफ्नो क्षेत्रमा चाहिँ आगामी 2 दिन 3 दिन पानी पर्छ कि पर्दैन त म आज मल राख्दैछु भने अबको भोलि पर्सीमा चाहिँ कम्तीमा पानी पर्छ कि पर्दैन त्यो कुरामा चाहिँ यहाँहरूले ध्यान दिएर त्यस अनुसारको चाहिँ मल खाद राख्नुभयो भने अवश्य पनि त्यो चाहिँ हाम्रो लगानी पनि खेर जाँदैन बालीले पनि राम्रोसँग लिन पाउँछ र उत्पादन उत्पादकत्व बढ्छ
1: भनेको यी कुराहरू पनि कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ समेटिएका
2: हुन्छन् हामीले ठ्याक्कै दिन तोकेर नै तपाईँले चाहिँ बाली लगाएको किन मैले सुरुमा पनि भने हामी त 30 देखि 45 दिनसम्मको अवधिसम्म धान लगाउन सुरु गर्ने र सबभन्दा पछि रोपाई गर्ने गर्ने भने त्यत्रो फरक परेको हुन्छ भनेपछि हामीले जस्तो यो महिनाको 1 गते मल हाल्नुहोस् भन्दा त कसैको धान भर्खर रोप्दै हुनुहोला कसैको बालीमा चाहिँ मल राख्न समय भर्किसकेको हुन्छ त्यही भएर हामीले अवधि दिन्छौँ जस्तो यति अवधि भएको बालीमा चाहिँ यसो गर्नुहोस् जस्तो झारपात व्यवस्थापनदेखि मलखाद व्यवस्थापनदेखि सबै कुराहरू चाहिँ हामीले यति अवधि भएको बालीमा अथवा यो अवस्थामा रहेको बालीमा यसो गर्नुहोस् भनेर सँगै मौसमलाई पनि जोडेर सुझाव दिने हुनाले किसानहरूले त्यो बुलेटिनलाई राम्रोसँग फलो गर्नुभयो भनेदेखि यहाँहरूले बाली लगाउने बेलामा नै ओहो मैले भित्राउने दिनसम्म कहाँ कहाँ के म्यानेज गर्ने भनेर चिन्तित हुनु पर्दैन ठ्याक्क यहाँहरूले चाहिँ हप्ता हप्ताको बुलेटिनमा दिने सुझावलाई फलो गर्दै जाँदाखेरि राम्रो उत्पादन लिन सक्नुहुन्छ नोक्सानी कम हुन्छ
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइना घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिना सम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिना सम्मको EMI
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 0142-3888-9800-12-35-888
7: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333 4-93-555

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। आजदेखि नयाँ आर्थिक वर्ष शुरू, शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। चालक अनुमति पत्र छपाईमा हुने ढिलाइको समस्या अन्त्य, अब 24 घण्टाभित्रै लाइसेन्स छापिने। लगातार छैटौं रात पनि इरानमा अमेरिकी आक्रमण, हर्मुज क्षेत्रको तनावले विश्व ऊर्जा सुरक्षा जोखिम बढ़्यो। र दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियता सुधार। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पहाड़ी भेगका धेरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। मुसलधारे वर्षाका कारण गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती, सिन्धुपाल्चोक, कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। आजदेखि नयाँ आर्थिक वर्ष

0: प्रतिशत स्वास्थ्य समता शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढ़ी बिजुली खपत गरेमा 5% भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। चुरोट, सुर्ती, खैनी, गुटखा, बियर, स्वदेशी तथा विदेशी रक्सी र चीनी बढ़ी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढ़ेको अन्तशुल्क पनि आजदेखि लागू हुनेछ। उच्च क्षमताका विलासितापूर्ण गाड़ी र केही बहुमूल्य धातु तथा गहनामा बढ़ेको करको व्यवस्था पनि कार्यान्वयनमा आएको छ। यद्यपि उद्योगलाई प्रोत्साहन गर्न 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने 360 प्रकारका औद्योगिक प्रयोजनका वस्तुबाट अन्तशुल्क हटाएको सरकारले जनाएको छ। शेयर बजारमा पनि नयाँ पूँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढ़ी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख रूपियाँ पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म करयोग्य आय हुने व्यक्तिले अब 1% मात्रै कर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। यस्तै राइड सेयरिङ सेवामा आबद्ध सबै चालकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरिएको छ। साथै केही डिजिटल सेवा र राइड सेयरिङ सेवामा पनि नयाँ करको व्यवस्था लागू भएको सरकार जनाएको छ। सौरमास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणातर्फ सर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको छ। परम्परा अनुसार काग भलायो त्यसै गरी कुकर डाइनो लुते झार पानी अमला कागती अम्बा नास्पति लगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन पनि छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने शंख फुक्ने घण्टा बजाउने र ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चूरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। लामो समयदेखि छपाईको पर्खाईमा रहेका चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको सबै पुरानो काम सकिएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्र कार्ड छापेर विभागलाई उपलब्ध गराइने भएको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौता अनुसार कुल 27 लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको छ। यससँगै वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाईको ढिलाइको समस्या पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ। सुरक्षण मुद्रण केन्द्रले अहिले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त भइरहेको छ। विभागबाट हरेक दिन झण्डै 3000 देखि 5000 आवेदनको विवरण आउने गरेको र ती सबैको स्मार्ट कार्ड 24 घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ। यसले नयाँ लाइसेन्स र वितरण प्रक्रिया छिटो व्यवस्थित र सेवाग्राही मैत्री बन्ने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: लासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। मिटर ब्याज पीड़ितसँग सरकारले आज फेरि वार्ता गर्दैछ। यसअघि 12 को सीमारामा भएको 5 बुझे सहमतिलाई औपचारिक सम्झौतामा रूपान्तरण गर्न सरकारले वार्ता गर्न लागेको हो। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सीमारामा भएको सहमतिपछि हिजो सिंहदरबारमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच पहिलो चरणको छलफल भएको हो। सहमति जुटाउन आज फेरि वार्ता हुन लागेको हो। सरकारले पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। कर्णाली र मधेश प्रदेशमा दुईवटा फरक फरक राजनैतिक घटनाक्रम विकास भएका छन्। कर्णालीमा मुख्यमन्त्री यामलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने मधेश प्रदेशमा नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा बीच वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिने सहमति भएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध नेकपाका 11 र नेपाली कंग्रेसका 5 गरी 16 जना प्रतिसभा सदस्यले संयुक्त रूपमा प्रतिसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। नेपाली कंग्रेस, नेकपा एमाले र नेकपाका संसदीय दलका नेताहरूले संयुक्त बैठक गरी मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई यथावत राख्ने सहमति गरेका हुन्। अब विदेशको खबर। अमेरिकाले इरानमाथि लगातार 6 रात पनि हवाई आक्रमण जारी राखेको छ। दक्षिण इरानका विभिन्न क्षेत्रमा भएको आक्रमणमा विद्युत संरचना, रेल स्टेशन, पुल तथा अन्य नागरिक पूर्वाधारमा समेत क्षति भएको छ। केही ठाउँमा पुल र आवासीय क्षेत्रमा क्षति पुगेको छ भने सर्वसाधारणले पनि ज्यान गुमाएका र केही घाइते भएका बीबीसीले जनाएको छ। यसैबीच कतारको रक्षा मन्त्रालयले आफ्नो देशतर्फ लक्षित गरिएका एउटा मिसाइल आक्रमणलाई सफलतापूर्वक अवरोध गरेको जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा अमेरिका बलियो अवस्थामा रहेको दावी गर्नुभएको छ। उता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले हर्मज जलमार्गमा लामो समयसम्म अवरूद्ध रहे विश्व ऊर्जा सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएको छ। विशेष गरी एसियाली देशहरू यसबाट बढ़ी प्रभावित हुने देखिएको छ। अब खेल खबर। दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियतामा एक स्थान सुधार भएको छ। आईसीसीले जारी गरेको एक दिवसीय अलराउण्डर वरियतामा 22 स्थानमा दिपेन्द्र रहेका छन्। सन्दीप लामिछाने 61 स्थानमा कायम रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा 1 स्थान माथि उक्लदै 72 स्थानमा रहेका छन्। यस्तै करण केसी 3 तल झर्दै वरियताको 90 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। आजदेखि नयाँ आर्थिक वर्ष शुरू, शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। चालक अनुमति पत्र छपाईमा हुने ढिलाइको समस्या अन्त्य, अब 24 घण्टाभित्रै लाइसेन्स छापिने। लगातार 6 रात पनि इरानमा अमेरिकी आक्रमण, हर्मुज क्षेत्रको तनावले विश्व ऊर्जा सुरक्षा जोखिम बढ़्यो। र दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियता सुधार।

is bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: काली नदीको शिर
1: मणि चूडको काख
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
0: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946661 र 9841549481 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। सामान्य वर्षामै पनि काठमाडौँ उपत्यका सड़क जलमग्न हुने समस्या यस वर्ष पनि दोहोरिएको छ। हिजो दिउँसो केही बेर परेको वर्षापछि माइतीगर पुतली सड़क धोबी खोला करिडोर लगायत विभिन्न ठाउँका सड़क डुबानमा परेका छन्। उपत्यकाको सबैभन्दा व्यस्त सड़क खण्डमध्ये एक माइतीगर क्षेत्र जलमग्न भएपछि केही समय गाड़ी आवागमन प्रभावित भयो। सड़कमा पानी जम्दा गाड़ी आवत जावत सुस्त हुनका साथै पैदल यात्रीलाई पनि समस्या भएको छ। पर्याप्त पानीको निकास नहुँदा र ढल प्रणाली प्रभावकारी नहुँदा वर्षा हुने बित्तिकै सड़कमा पानी जम्ने समस्या देखिने गरेको छ। काठमाडौँको तलेजु भगवानीको चोरी भएको 14 शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल शुरू भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अरमामसँगको भेटमा गहना फिर्ता ल्याउन पहल गरिदिन आग्रह गर्नुभएको हो। तलेजु भवानीलाई दैवी शक्ति वा मातृशक्तिका रूपमा पुज्ने गरिन्छ। न्यायिक सहजकर्ता मार्फत 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। महानगर कार्यवाहक मेयर सुनिता डंगोलले 39 महिनाको अवधिमा 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरिएको जानकारी दिनुभयो। त्यसमध्ये गएको आर्थिक वर्षमा 22,130 जनाले निशुल्क सेवा प्राप्त गरेका छन्। काठमाडौँमा जगन्नाथ रथयात्रा महोत्सवमा हजारौं सहभागी भएका छन्। हिजो जगन्नाथ रथयात्रा कमलादीबाट शुरू भई पुतली सड़क भ्रिकुडी मण्डप शहीद गेट नेपाल वायुसेवा निगम न्यू रोड हुँदै खुला मंचमा पुगेर समापन भएको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावना मृत संघ इन्कोनले जनाएको छ। समापनपछि टुँडीखेलमा प्रसाद पनि वितरण गरिएको छ। र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना र नेवा पत्रकार राष्ट्रिय तबुकुवा सम्मेलनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा हुने भएको छ। सम्मेलनको अन्त्यमा मातृभाषा पत्रकारिताको संरक्षण प्रवर्धन र संस्थागत विकासका लागि आवश्यक नीतिगत सुधार भाषिक अधिकारको सुनिश्चितता आदिवासी संचार माध्यमको सुदृढीकरण तथा पत्रकारहरूको पेशागत सुरक्षा सम्बन्धी साझा प्रतिबद्धता समेटेर काठमाडौँ घोषणा पत्र जारी गर्ने तयारी छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामान्य वर्षामै पनि काठमाडौँका सड़क जलमग्न हुने समस्या, पानीको उचित निकास र प्रभावकारी ढल व्यवस्थापन नहुनु प्रमुख कारण, ऐतिहासिक तलेजु भवानीको गहना फिर्ता गराउन कूटनैतिक पहल, अमेरिकाका कार्यवाहक राजदूतसँग कार्यवाहक मेयर डंगोलको छलफल र काठमाडौँमा निशुल्क कानूनी सेवाबाट 90,000 लाभान्वित। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021230 4021224, मोबाइल 9841445148।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Bibonia.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाई नै रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिष्ट नगरपालिका 7 लमजुङ सम्पर्क फोन 06652209

0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन संचालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गदी 95 MHz।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-5204-97।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
6: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका 7, युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 066-5209-73, मोबाइल 97463-06-501।
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-5209-19, 066-5370 वा 590-370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
8: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
0: हामी कहाँ फेसियल, नेल आर्ट, मेहंदी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिंग, क्लिन्सिङ सँगै ट्रेनिङ को समेत व्यवस्था रहेको छ।
2: टू फाइटर तारा गुरुङ, मीरा ब्यूटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात, पुरानो बैंकसोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
10: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
12: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
13: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
14: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
13: अब जापान ट्राई होइन स्योर गरौं।
14: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
13: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
14: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
13: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
14: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060209।
15: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
14: नोट,
15: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
16: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: र अब दुलाले दुलाईलाई औठी लगाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: होइन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जानु त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
10: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
11: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
10: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
11: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
10: छात्रवृत्तिको व्यवस्था,
11: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
10: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomersengdi.org मा बिहान 10 बजेको मर्सेङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आजदेखि नयाँ कर कार्यान्वयनमा वार्षिक 10 लाख कमाउने व्यक्तिले 1% आयकर तिर्नुपर्ने, चालक अनुमति पत्र छपाईमा हुने ढिलाइको समस्या अन्त्य, पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर, र बागमतीमा आजदेखि 8 मन्त्रालय मात्रै, 6 मन्त्रीको जिम्मेवारी खोसिने।
1: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
4: बाल विवाह नगरौं।

मा 10 लाख पुर्याएको छ। सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छ। अर्थ मन्त्रालयका अनुसार करको बोझ घटाउन आयको न्यूनतम सीमा बढ़ाएको हो। आर्थिक ऐन 2083 अनुसार वार्षिक 10 लाख रूपियाँसम्म रोजगारीको करयोग्य आय भएका 1% मात्र कर लाग्नेछ। तर एकलौटी फर्म दर्ता भएका करदाताका हकमा निवृत्ति भरण बापत आय निवृत्ति भरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्डमा बमोजिमको कर लाग्ने छैन। 10 लाख रूपियाँ भन्दा बढ़ी तर 15 लाखसम्म करयोग्य आय भए 10 लाखसम्म 10,000 रूपियाँ र 10 लाख भन्दा बढ़ी करयोग्य आयमा 10% आयकर लाग्नेछ। 15 लाख रूपियाँ भन्दा बढ़ी तर 25 लाखसम्म करयोग्य आय भएका 15 लाखसम्म 60,000 र 15 लाख भन्दा बढ़ी करयोग्य आयमा 20% आयकर लाग्ने व्यवस्था बजेटले गरेको छ। 25 लाख रूपियाँ भन्दा बढ़ी करयोग्य आय भए 25 लाखसम्म 2,60,000 र 25 लाख भन्दा बढ़ी करयोग्य आयमा 27% र 40 लाख रूपियाँ भन्दा बढ़ी करयोग्य आय भए बढ़ी भए जति करयोग्य आयमा थप 2% बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था बजेटले गरेको छ। लामो समयदेखि छपाएको पर्खाईमा रहेका चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको सबै पुरानो काम सकिएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै कार्ड छापेर विभागलाई उपलब्ध गराइने भएको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार कुल 27 लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको हो। यससँगै वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाएको ढिलाएको समस्या पूर्ण रूपमा अन्त्य हुने मन्त्रालयले जनाएको छ। सुरक्षण मुद्रण केन्द्रले अहिले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त गरिरहेको छ। पूर्व अर्थमन्त्री विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल सहित 6 जना र 10 वटा कम्पनी विरूद्ध मुद्दा दायर गरेको हो। व्यावसायिक दीपक भट्टाको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध मुद्दा दायर भएको विशेष अदालतको सूचनामा उल्लेख छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20 करोड़ 90 लाख रूपियाँ बिगो माग दावी गरेको छ। साथै विभागले उहाँको बैंक खातामा रहेको 6,34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। बागमती प्रदेश सरकारमा आजदेखि 8 वटा मात्रै मन्त्रालय कायम हुने भएको छ। गत 22 वैशाखमा बसेको प्रदेश मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 वटा मन्त्रालय मात्रै रहने व्यवस्था आजदेखि लागू भएको हो। सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङले आजदेखि 8 मन्त्रालयको संरचना कार्यान्वयनमा आउने जानकारी दिनुभएको छ। तत्कालीन मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय कृषि तथा पशुपंक्षी मन्त्रालय उद्योग भूमि तथा प्रशासन मन्त्रालय तथा सामाजिक विकास मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो। भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत केन्द्रसँग सम्पत्ति हजारौं फाइल इन्टरनेटको गोप्य सञ्जालमा सार्वजनिक भएको दावी भएको छ। समाचार संस्था रोयटर्सका अनुसार वर्ल्ड क्लिक्स नामक साइबर अपराधी समूहले विद्युत केन्द्रका केही संरचनाको नक्सा उपकरण आपूर्तिकर्ताको विवरण तथा अन्य प्राविधिक कागजात सार्वजनिक गरेको दावी गरेको हो। कुडनकुलम भारतका 7 वटा आणविक विद्युत केन्द्र मध्ये सबैभन्दा ठूलो हो। प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। आणविक विद्युत केन्द्र नामबाट पहिचान गरिएका झण्डै 19,000 फाइल जसको आकार 24.3 गिगावाइट छ गएको जून 11 डार्क वेबमा उपलब्ध छन्। ती फाइलमा बैठक र निरीक्षण अभिलेख उपकरण मूल्यांकन बीमा कागजात तथा केही संरचनात्मक नक्सा समेत समावेश भएको खबरमा उल्लेख छ।

0: लमजुङको मर्सेङदी गाउँपालिका छ बाहुन डाँडा स्थित राष्ट्रकवि पार्कमा रहेको राष्ट्रकवि माधव प्रसाद घिमिरेको शालिगमा अज्ञात व्यक्ति वा समूहले तोड़फोड़को प्रयास गरेको छ। मंगलबार रातिको समयमा घटना भएको हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष एवं स्थानीय लोकनाथ घिमिरेका अनुसार घटनामा शालिगमाथि ढुंगा प्रहार गरिएको छ। घटनापछि शालिगमा क्षति पुर्याउने प्रयास भएको स्थानीयले बताएका छन्। प्रारम्भिक अनुमान अनुसार मदिरा सेवन गरेका उश्रृंखला समूहले उक्त घटना गराएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि घटनामा संलग्न व्यक्ति वा समूहको आधिकारिक रूपमा पहिचान भइसकेको छैन। घटनाको सत्य तथ्य छानबिन गरी संलग्न व्यक्तिको पहिचान तथा कानूनी कार्यवाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराएको छ। प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको खोजी तथा अनुसन्धान कार्य अघि बढ़ाएको जनाएको छ। स्थानीयवासी तथा सरकारवालाले राष्ट्रकविको सम्मानसँग जोड़िएको सार्वजनिक सम्पत्तिमाथिको यस्तो गतिविधिप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै दोषीलाई शीघ्र कानूनी दायरमा ल्याउन माग गरेका छन्। नेपाली साहित्यमा राष्ट्रकवि घिमिरेले पुर्याउनु भएको योगदानको सम्मानमा वहाँको जन्मथलो पुस्तुनमा पूर्ण कदको शालिग सहित पार्क निर्माण भएको छ। गण्डकी प्रदेश सरकार एवं स्थानीय सरकार मर्सेङदी गाउँपालिकाको लगानीमा बाहुन डाँडामा राष्ट्रकवि पार्क निर्माण गरिएको हो। गत वर्ष मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त शालिगको अनावरण एवं पार्क उद्घाटन गर्नुभएको थियो। राष्ट्रकवि घिमिरेको विक्रम सम्मत 1976 असोज 7 गते लमजुङको साबिक बाहुन डाँडा गाविसको पुस्तुन भन्ने ठाउँमा जन्म भएको हो। राष्ट्रकवि घिमिरेले कवितासँगै गीत नाटक खण्डकाव्य पनि लेखेका छन्। लमजुङलाई राष्ट्रकविको जिल्ला भनेर चिनिँदा सिंगो लमजुङवासी हर्षित हुने गरेका हुन्। डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा मात्रै 30,000 बढ़ी बिरूवा उत्पादन गरेको जनाएको छ। चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वन कार्यालयले जिल्लाका विभिन्न नर्सरीहरूबाट विभिन्न प्रजातिका बिरूवाहरू उत्पादन गरेको हो। कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका नर्सरीबाट 30 प्रजातिका 30,207 गोटा बिरूवाहरू उत्पादन भई वितरण समेत गरेको हो। कार्यालयले यस वर्ष एक वर्षीय बिरूवासँगै बहुवर्षीय बिरूवा पनि उत्पादन गरेको जनाएको छ। कार्यालयले विभिन्न सौन्दर्यमूलक वन्य जन्तु फलफूल जड़ीबुटी जन्य डाले घाँस तथा काठजन्य बिरूवा उत्पादन गरी बिक्री वितरण गरेको हो। कार्यालयका अनुसार डिभिजन वन कार्यालयमा मात्रै चालू आर्थिक वर्षमा 4,000 बहुवर्षीय बिरूवा उत्पादन भएको हो। सो बाहेक बेसी शहर सुन्दर बजार र मध्य नेपालको भोरलेटार स्थित सब डिभिजन कार्यालयमा बिरूवा उत्पादन गरेको हो। एक वर्षीय बिरूवा उत्पादनसँगै कार्यालयले अधिकांश वितरण भइसकेको डिभिजन वन कार्यालयका प्रमुख दीपक प्रसाद पण्डितले जानकारी दिनुभयो। कार्यालयले यस वर्ष आफ्नै उत्पादन बाहेक केही बिरूवा खरिद समेत गरेर वितरण गरेको जनाएको छ। कार्यालयले उत्पादन गरेका बिरूवाहरू विभिन्न सामुदायिक वन उपभोक्ता समूह कबुलियती वन समूह लगायत विभिन्न व्यक्तिहरूलाई वितरण गरेको जनाएको छ। वन जंगलको संरक्षणको लागि वृक्षारोपण कार्यक्रमलाई प्रभावकारी बनाउँदै थप गोडमेल तथा हेरचाहका लागि विविध गतिविधि सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ। कार्यालयले चालू आर्थिक वर्षमै जड़ीबुटी विकास तथा कृषि वन कार्यक्रम अन्तर्गत विभिन्न जड़ीबुटी जन्य बिरूवा वितरण तथा रोपण गरेको पनि जनाएको छ। कार्यालयले एक वर्ष 1,700 सतुवा 1,000 गोटा ओखर 14,500 टिमुर 750 लौटसल्ला 1,25,825 अलैची बिरूवा वितरण तथा रोपण गरेको जनाएको छ। त्यस्तै 350 मेकेडेमिया नट 100 गोटा एभोकाडोका बिरूवा 4 सामुदायिक वन तथा 2 कबुलियती वन र 445 कृषकको निजी जग्गामा रोपिएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ। लमजुङको सुन्दर बजारमा रहेको नमूना सामुदायिक अस्पतालमा मुटु जाँच सम्बन्धी इको सेवा शुरू भएको छ। अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै मुटु सम्बन्धी समस्या भएका बिरामीहरू लक्षित गरेर इको सेवा शुरू गरेको हो। मानव विकास तथा सामुदायिक सेवाबाट व्यवस्थापन हुँदै आएको सो अस्पतालले इको सेवासँगै अत्याधुनिक उपकरण मार्फत ईसीजी सेवा पनि शुरू गरेको जनाएको छ। सेवालाई प्रभावकारी बनाउन गुणस्तरीय र विशेष खालको उपकरण मार्फत ईसीजी सेवा शुरू गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो। नमूना सामुदायिक अस्पताल संचालनको जिम्मा लिएको एसडीसीएसले झण्डै चार वर्ष अघिदेखि अस्पतालमा औपचारिक रूपमा व्यवस्थापन र सेवा शुरू गरेको हो। अस्पतालमा बिरामीको चाप र आवश्यकतालाई प्राथमिकतामा राखी अस्पतालको सेवा प्रवाह स्तर उन्नति गर्दै आएको अस्पताल प्रमुख श्रेष्ठको भनाई छ। सम्झौताको बेला 1500मा संचालित सो अस्पताल गत वर्ष मात्रै 2500मा स्तर उन्नति भएको थियो। 2500मा सेवा विस्तार भएसँगै हाल सो अस्पताल गण्डकी प्रदेश सरकार मातहत रहेको छ। अस्पतालको सेवा स्तर उन्नतिसँगै स्वास्थ्य बीमा कार्यक्रमलाई पनि कार्यान्वयनमा ल्याउन अस्पतालको तयारी छ। हाल नेपाल सरकारले कार्यान्वयनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम कम्तीमा 2500 भएका अस्पतालमा मात्रै लागू हुने गरेको छ। एसडीसीएसले 30 वर्षका लागि अस्पताल व्यवस्थापन गर्ने गरी 2079 कार्तिकमा अस्पताल व्यवस्थापन समितिसँग सम्झौता गरेको थियो। अस्पतालमा यसअघि भएका संरचनामा आवश्यक सुधार गरी विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ सेवा र विभिन्न प्रकारको मेडिकल उपकरण समेत व्यवस्थापन गरी सेवा प्रवाह गर्दै आएको अस्पतालले जनाएको छ। अस्पतालबाट निरन्तर सेवा प्रवाहसँगै विभिन्न विकट गाउँहरूमा पुगेर निशुल्क स्वास्थ्य शिविर, समुदाय एवं विद्यालय लक्षित स्वास्थ्य सचेतना कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ। पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढ़दो रहेको अस्पतालले जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिसो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7, लम्चुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
8: आमा, म पढ्छु नि है।
2: पढेर के गर्छस्?
8: म बिगर्छु।
7: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
9: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
8: आई लभ यू।
7: समय मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तपाईँ स्कुल जाने, तलाई स्कुल नजा भने हैन, तलाई सनी म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
3: जुन बेला मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: मरसंग दे एफएम 95 मेगाहर्ट्ज़
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसी शहर स्थित बुद्ध मेमोरियल माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित लागू पदार्थ दुर्व्यसन रोकथामको लागि सचेतनामूलक अभिमुखीकरण भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङ र जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा बेसी शहर 8 रहेको विद्यालयका विद्यार्थीहरू बीच कार्यक्रम भएको हो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापाले लागू पदार्थ दुर्व्यसनका कारण जोखिम र कानूनी कार्यवाहीको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा बोल्दै प्रज्ञ खनालले विशेष गरी विद्यालयमा अध्ययनरत किशोर किशोरीहरूलाई उपयुक्त समयमै दुर्व्यसनबाट टाढा राख्नका लागि विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम राखिएको बताउनुभयो। विद्यार्थीहरू सचेत भएमा समुदायलाई समेत सचेत गराउन सकिने भन्दै सभ्य समाज निर्माणका लागि विद्यालय केन्द्रित भएर कार्यक्रम गरिएको प्रज्ञा खनालको भनाई थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम खत्री, विद्यालयका प्रधानाध्यापक एवं शिक्षक लगायतको विशेष उपस्थिति रहेको थियो। लमजुङका दुई स्थानीय तहहरूले मात्रै संरक्षण क्षेत्रमा संकलित रोयल्टी प्राप्त गर्ने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संरक्षण क्षेत्रमा संकलित रोयल्टी बाँडफाँडका लागि लमजुङका दुई स्थानीय तहको मात्रै नाम सिफारिश गरेको हो। आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी विभिन्न सूचकहरूको आधारमा जिल्लाका दुई स्थानीय तहका 10 वडाको नाम सिफारिश गरेको हो। संरक्षण क्षेत्र रोयल्टी प्राप्त गर्ने स्थानीय तहहरूमा लमजुङको मर्सेङ्गदी गाउँपालिका र कोलासुथार गाउँपालिका मात्र रहेका छन्। संरक्षण क्षेत्र रोयल्टीका लागि सिफारिशमा परेका स्थानीय तहहरूमध्ये मर्सेङ्गदी गाउँपालिकाको 5 वडा र कोलासुथार गाउँपालिकाको 5 वडा रहेका छन्। आयोगले गरेको सिफारिश अनुसार मर्सेङ्गदी गाउँपालिका अन्तर्गत वडा नम्बर 1, 2, 3, 4 र 9 रहेका छन् भने कोलासुथार गाउँपालिका अन्तर्गत वडा नम्बर 3, 4, 5, 6 र 8 रहेका छन्। संरक्षण क्षेत्रमा संकलित रोयल्टी बाँडफाँड जिल्लामा संरक्षण क्षेत्र रहेका अन्य स्थानीय तहहरूमा मात्रै रहेको छ। लमजुङमा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने वडाहरूका लागि मात्रै रोयल्टी वितरणका लागि सिफारिश भएको हो। प्राकृतिक स्रोत समष्टिगत रूपमा मुलुकभरिको हुने र सोही मान्यताको आधारमा प्राकृतिक स्रोतको परिचालनबाट प्रतिफलको हिस्सा मुलुकभर बाँडफाँड गर्नुपर्ने आम धारणा छ। यद्यपि प्राकृतिक स्रोतको परिचालन र बाँडफाँड सम्बन्धी विद्यमान संवैधानिक तथा कानूनी प्रावधानको आधारमा रोयल्टी आयोगले रोयल्टी बाँडफाँडका लागि सिफारिश गरेको जनाएको छ। नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 बमोजिम प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको 50% हिस्सा संघीय सरकारलाई, 25% हिस्सा सम्बन्धित प्रदेश सरकार र 25% हिस्सा सम्बन्धित स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने प्रावधान रहेको छ। मर्सङ्गदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी शहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: आजदेखि नयाँ कर कार्यान्वयन, वार्षिक 10 लाख कमाउने व्यक्तिको 1% आयकर तिर्नुपर्ने, चालक अनुमति पत्र छपाईमा हुने ढिलाइको समस्या अन्त्य, पूर्व अर्थमन्त्री पौडेल सहित 16 विरूद्ध विशेष अदालतमा मुद्दा दायर, र बागमतीमा आजदेखि 8 मन्त्रालय मात्रै, 6 मन्त्रीको जिम्मेवारी खोस्दिने। बिहान 10 बजेको मर्सङ्गदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गदी 95 मेगाहर्ट्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
2: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
1: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
2: ल भइहाल्छ नि नानी
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
4: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
3: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 9846077745
1: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
5: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
1: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
1: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोवेभ जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा
9: तपाईको सेवामा समर्पित केयर फार्मेसी बेसीसर 7 पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ
8: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल
9: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ
8: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य
9: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ
8: विस्तृत जानकारीको लागि
9: केयर फार्मेसी बेसीसर 7 पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906383 मोबाइल 9849068924 र 9845086780
10: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन के तनाव दियो ए खुसी
10: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
11: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
12: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532
13: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर।
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846-93-152 र 9846-28-317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California. Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059260।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
4: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Sonia.
1: Extreme energy drink.
2: Anna, ma fortune hai, order ki artis. Ma bigortino.
3: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
4: किन्ने पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
5: बनाना। I love you.
6: ए गौथली
3: समय मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला। अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497 38 798।
1: लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लड्यो के गर्नुहुन्छ?

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98130949532।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 46 244।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 9841445448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611-39157।
7: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 06650019, 06650370 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
11: नेपाल ऋण खप्पै बिमगा छ, क्याल बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना टुला
12: हुलास मुसम अर्कुतिल दमाइसे।

0: Mania?
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी

0: आफ्नै मिल वा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
1: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिड मा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ। भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेरा फिल्म हल चोक, क्लमजुङ।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्या मङ्गला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973 मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
12: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
11: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
13: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
11: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900 मोबाइल 9847769229।
14: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
15: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको।
14: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
15: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
14: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
15: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
14: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
15: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: California. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
1: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसीसर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
0: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
1: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
0: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
1: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
0: विस्तृत जानकारीको लागि
1: केयर फार्मेसी बेसीसर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9850086780।
2: ब्याङ्की खैमत बिले चौधे एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषय ब्याङ्के गेल पर्दिमो न्यो तने सतर्क तना ठजरेक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुसी,
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania, Extreme Energy Drink.
1: आमा, म पर्छु नि है, वाडर के हर्छस्? म बे गर्छिनु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
3: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
2: समय मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने होइन, तँलाई सोनी म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
3: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।

0: दादले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845013236 र 9840098261।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर आठ, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार छ, मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900। विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ, पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: Extreme energy drink.
3: Time check. Aile thik 1 baje ko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.

गुड आफ्टरनून, स्वागत छ यहाँले मर्सङ्गती कल टाइममा। साथी, साउने संक्रान्तिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँले साउने संक्रान्तिको दिनमा कसरी मनाइरहनु भएको छ, साथै महिलाहरू चाहिँ विशेष गरी हरियो लुगामा चुरामा सजिनु भएको छ होला, त्यो सँगसँगै तपाईँको जीवन पनि एकदमै हरियाली होस् भनेर पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। आज हामी फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम प्रस्तुत म लक्ष्मी घले र हामीलाई टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ सुजनजीले। हामी शुक्रबारे बसाईमा छौं, शुक्रबारको बसाईमा हामीले गीतको ट्र्याक लिएर आउँछौ। तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ। आज हामीसँग 8 गीतको ट्र्याक छ। तपाईँले कुनै पनि एउटा अंक रोजेर त्यो अंकमा रहेको ट्र्याकलाई चाहिँ बजाउनको लागि अनुरोध गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0665200020। साथै कार्यक्रम रेडियो मर्सङ्गदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्छ। त्यहाँबाट सुन्दै हुनुहुन्छ भने कार्यक्रम कस्तो लाग्छ तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। को कसलाई सम्झिन चाहनुहुन्छ, तपाईँको ठाउँतिर वेदर कस्तो भइरहेको छ, र आज विशेष संक्रान्तिको शुभकामना व्यक्त गर्नको लागि पनि तपाईँ फोनको थ्रुबाट र कमेन्ट सेक्सनको थ्रुबाट पनि जोडिन सक्नुहुनेछ। र फुर्सदमै हुनुहुन्छ भने तपाईँले डेफिनेटली फोन गर्न सक्नुहुनेछ। आज तपाईँले गीत कुन गीतको ट्र्याक हो भनेर चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ। हामीसँग 1-8 ट्र्याकहरू रहेको छ। प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं हामी। आइतबारदेखि शनिबारसम्म आइतबारको दिनमा एउटा शीर्षक राखेर त्यसमा कुराकानी गर्छौ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीतहरू रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको दिनमा मात्रै तपाईँले लोकगीत गाउन चाहनु सक्नुहुनेछ, र बुधबारको बसाईमा 4 विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ भने बिहिबारको बसाईमा लेख रचनाहरू, कथा, कविता, गजल, मुक्तक, चुटकिला, चारू र एकदमै सम्झिन लायकको क्षणहरू छ भने पनि तपाईँले सुनाउन सक्नुहुनेछ। र आज शुक्रबारको दिनमा तपाईँले ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ कुन गीतको ट्र्याक हो भनेर, र शनिबारको दिनमा यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो 7 बसाई। यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौं। तपाईँले पनि फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेले नमस्कार, सन्चै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी के छ हजुर हाल खबर, कार्यक्रम एकदमै राम्रो लाग्छ, बर्खा लागिरहेछ, सावधानी अपनाउनुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, रेडियो परिवारलाई शुभ दिन, फेरि भेटौंला भनेर सुटिनु भएको छ। हजुर नमस्कार जीवनजी, एकदमै धेरै खुशी लाग्यो, कमेन्ट गर्नुहुन्छ, सम्झना पनि एकदमै धेरै छ भन्नुहुन्छ। अब धेरै एकदमै धेरै नै सम्झिनु भएको भए त यहाँले एक कल पनि गर्न सक्नुहुन्थ्यो, फोन पनि गर्न सक्नुहुनेछ।

0: यो मीठो गीतपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665200020 फोन गर्नुहोला। साथै कार्यक्रम रेडियो मर्स्याङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: नमस्ते विवशजी, सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु, एकदम ठिकै छु। हजुरहरू पनि ठिकै हुनुहुन्छ नि?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ विवशजी?
1: यति बेला चाहिँ हजुर म भर्खरै छु, काम विशेषले बाहिर गएको थिएँ अनि आइपुगेर बसिरहेको भन्नुपर्छ हजुर।
0: बसिरहनु भएको छ है?
1: हजुर हजुर।
0: विवशजीलाई संक्रान्तिको पनि एकदमै धेरै शुभकामना छ है विवशजी।
1: हुन्छ, धेरै धेरै धन्यवाद हजुरलाई, रेडियो मर्स्याङ्गी परिवारलाई मेरो तर्फबाट पनि साउने संक्रान्तिको धेरै धेरै शुभकामना।
0: अनि कार्यक्रममा जोडिनु भएको छ यहाँले, आजको बसाइको बारेमा जानकारी पाउनु भएको छ कि छैन?
1: बसाइको बारेमा त एकदम कन्ठस्थै छ हजुर, तर कतिवटा नम्बर छ आज पनि? पाँचवटै हो कि?
0: आज आठवटा नम्बर रहेको छ है विवशजी।
1: शुरूआतमै परे हजुर म एक नम्बर रोज्छु है।
0: हजुर हुन्छ, हामी एक नम्बरको ट्र्याक बजाउनेछौँ। विवशजीले पक्कै पनि पत्ता लगाउनुहुन्छ कि भन्ने चाहिँ मलाई लागिरहेको छ, मजाले सुन्नुहोला है त।
1: हुन्छ कोसिस गरौँ हजुर।
0: हुन्छ हामी यो बजाउनेछौँ। विवशजी तपाईँ रेडी हुनुहुन्छ नि?
1: एकदम एकदम हजुर,
0: पत्ता लगाउनको लागि।
1: हुन्छ म कोसिस चाहिँ गर्छु, अब मिल्छ मिल्दैन।

0: पुछेर नै गर्न सकिन जस्तो भयो आएन हजुर मलाई।
1: ओहो, बर्बाद भयो त विभासजी।
0: आज चाहिँ म असफलै भएँ हजुर।
1: हुन्छ, अर्को बसाईमा पक्कै पनि पत्ता लगाउनु होला। अनि आजको बसाईबाट यहाँले साथीहरू सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
0: हुन्छ, सम्झिनु पर्दा सँगै छिन् वाइफ पुष्प चामलिङ, अनि राजकाले मगर, अमिना सुनवार, अनिता हरपल रोशनी, कल्पना साम्पाङ, उत्तम एकान्त प्रेमी श्रेष्ठ, पूर्वी लेकास राई, रोशन फुलाङ लगायत सम्पूर्ण मित्रहरूमा मिठो सम्झना भन्दै बिदा भयो हजुर। नमस्ते।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै चोटिनु भएको थियो, विवशी हुनुहुन्थ्यो, उहाँले ट्र्याक नम्बर 1 रोज्नु भएको थियो भने पत्ता चाहिँ लगाउन सक्नु भएको छैन। यदि तपाईँले ट्र्याक नम्बर 1 पत्ता लगाउन सक्छु जस्तो लाग्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। अर्को अप्सन पनि मजाले छ, 7 अर्को अप्सन पनि छ, तपाईँले अर्को पनि चुज गर्न सक्नुहुनेछ। र यति बेला फेरि पनि कोही साथी जोडिनु भएको छ। हेलो, नमस्ते।
2: हेलो, नमस्ते।
1: नमस्ते कामनाजी, सन्चै हुनुहुन्छ?
2: म सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ?
1: हजुर एकदमै सन्चै छु। अब कामनाजीले फोन गर्नुभएको छ, सन्चो भएर बस्नु पर्यो नि।
2: हजुर हो नि।
1: अनि के गर्दै हुनुहुन्छ त कामनाजी?
2: मेरो त्यही त हो नि, घरमै
1: बसिरहनुहुन्छ। आज त झन् विशेष दिन पनि रहेको छ, संक्रान्ति पनि रहेको छ, के पकाएर खाने विचार गर्नुभएको छ आज?
2: खोइ हो, म त यहाँ त खसी काट्छ, म त खसी मात्रै खाने हो, यहाँ त कुखुरा म खाँदिनँ। अनि त्यस्तो त केही पनि छैन, चाहिँ अब 3 बजीतिर अब त्यही हो, पुरी तरकारीहरू बनाएर खानु पर्ला।
1: पुरी तरकारी खानुहुन्छ है?
2: खाएर एकदम मनपर्छ नि त पुरी तरकारी।
1: ओहो, एकदम खुसी लाग्यो, एकदमै जागर चल्छ खानेकुरा बनाउनमा चाहिँ यहाँले।
2: मलाई त अल्छी लाग्दैन नि त खानेकुरा बनाउन, बारीको मात्रै काम गरेको अल्छी लाग्छ।
1: कामनाजी, खसीको मासु खाने भनेर फेरि पानी पिउन त बिर्सिनु भएको छैन नि?
2: हजुर खाइरहेछु नि, हजुरले अब जहिले पनि भनिराख्नुहुन्छ।
1: भन्नु पर्यो नि फेरि, मैले भनिनँ भने त यहाँले बिर्सिहाल्नुहुन्छ नि।
2: त्यही पनि छैन, प्यास लागिरहेछ, खाइरहेको।
1: अनि आजको बसाईको बारेमा यहाँलाई पक्कै पनि जानकारी छ, कति नम्बरको ट्र्याक तपाईँ रोज्न चाहनुहुन्छ कामनाजी?
2: अघि रोज्नु भएको थियो साथीले, त्यो बैरी भयो सारा दुखिया भन्ने चाहिँ हो, कमल खत्रीको गीत जस्तो लाग्छ है मलाई त, तर हो नि,
1: हो जस्तो लाग्छ है,
2: हो नि यो हजुर।
1: अब अरूले रोज्नु भएको हो भने त अब हुन्थे कि हुन्थेन, तर कामनाजीले रोज्नु भएको छ भनेपछि पक्कै पनि मिलेको हुनुपर्छ, ठ्याक्कै मिलेको छ। बधाई छ कामनाजी। अब यो गीत बजाउनेछौ, कसलाई चाहिँ सुन्नको लागि अनुरोध गर्न चाहनुहुन्छ?
2: फर्स्टमा विशेष त हजुर दुईजनाको लागि भन्नु पर्यो,
1: धन्यवाद।
2: अनि विशेष विशेष मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीलाई बिर्सेको छैन, सम्झिरहेछु भन्न चाहन्छु, यति भन्नु त्यति बाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। भारतीबाट कामनाजी हुनुहुन्थ्यो, उहाँले ट्र्याक नम्बर 1 रोज्नु भएको थियो भने पत्ता लगाउनु भएको छ उहाँले। यदि तपाईँले पनि उहाँले रोज्नु भएको पत्ता लगाउनु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665200020 डायल गर्न सक्नुहुनेछ। यदि अर्को नम्बरको तपाईँलाई ट्राई गर्न इच्छुक हुनुहुन्छ भने यो गीत बजिसकेपछि मात्रै तपाईँले फोन गर्नुहोला। साथै कार्यक्रम रेडियो मर्स्याङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, तपाईँले त्यहाँबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ, कार्यक्रम कुन ठाउँबाट सुन्दै कस्तो लागिरहेको छ भनेर। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
3: नमस्ते।
1: नमस्ते श्यामजी, सन्चै हुनुहुन्छ?
3: सन्चै छु। अनि हजुर सन्चै हुनुहुन्छ?
1: हजुर म पनि एकदमै धेरै सन्चै छु। श्यामजी, कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन यहाँले?
3: सुन्न पाएको छैन।
1: सुन्न पाउनु भएको छैन है?
3: हजुर।
1: श्यामजीलाई संक्रान्तिको एकदमै धेरै शुभकामना छ है
3: श्यामजी। मेरो तर्फबाट नि वर्षेन्टी टिमलाई शुभकामना छ है।
1: धन्यवाद छ। के गर्दै हुनुहुन्छ श्यामजी आज?
3: गोठाला छु। हिजो अस्ति खेत रोपियो, हिजो अस्ति खेत रोपिएर सकियो, अब आज चाहिँ फेरि वस्तु चराउनु पर्यो, गाई लिएर आएर चराइरहेको छु र यसो कल गरिएको, निकै बेर भयो, पहिले सुरु दिनको घरमा आएको अनि लागेन किन होला, आज प्रोग्राममा आज गए जसरी लगाइरहेको थियो अनि ट्राई गर्दा गर्दा गर्दा बल्ल बल्ल लाग्यो।
1: एकदम खुसी लाग्यो यहाँले एक दुई दिनपछि फोन गर्नुभएको छ काम सकाएर, होइन त पानी पिउनु भएको छ कि छैन श्यामजीले?
3: होइन, भर्खरै पिएर बसेको छु।
1: अनि आज संक्रान्ति विशेषमा केही विशेष परिकारहरू बन्दैछ कि घरमा?
3: खासै त अब हामी शुद्ध शाकाहारी नै हो, अनि त्यस्तो हाम्रो मासु मुसा यताउता हुँदैन। विशेष अब भनौँ न खिर अथवा लट्टेहरू बनाउनु चाहिँ त्यो चलन छ, त्यो विशेष होला। अब अरे बुढीमाले बनाउँछन् नै। अब अरू त अब लुतो फाल्ने कुराहरू चाहिँ छ, पहिलो पहिलो त हामीले नि गरिन्थ्यो, अहिले चाहिँ त खै अब गरिँदैन पनि, अब त्यस्तै छ।
1: अनि आजको बसाइको बारेमा यहाँले जानकारी पाउनु भएको छ कि छैन श्यामजी?
3: ट्र्याक होला, अब त्यही ट्र्याक त अब मिल्न सक्दैन मेरो।
1: हजुर श्यामजी, आज चाहिँ भर्खरै मात्रै कामनाजीले पत्ता लगाउनु भएको छ, त्यो गीत पनि बजिसकेको छैन, तपाईँले त्यही गीतमा समर्थन गर्नुपर्ने हुन्छ।
3: ए हुन्छ नि त,
1: कसले सम्झिन चाहनुहुन्छ?
3: आज विशेष गरी बुढापाकाको भनाइ के छ भने, हिउँद के अरे यो माघ सङ्क्रान्ति पछाडिको चाहिँ बर्खा लाग्यो, साउने सङ्क्रान्ति पछाडि चाहिँ हिउँद लाग्यो भन्ने बुढापाकाको उखान छ। र यसको विशेष त राम्रो पनि हो, र यो साउने सङ्क्रान्तिको शुभकामनाहरूलाई एकदमै धेरै मिठो सम्झना, र राम्रो राम्रो प्रकृति होस् हजुरको। र त्यसै गरी हाम्रो सुजन भाइ हो कि अब दिवेश हुनुहुन्छ, उहाँलाई अब आज भोलि अलिक मिचिन सकिनँ, त्यही भएर उहाँलाई पनि र दिलु बहिनीलाई र मिनाजी अनि बसन्त खुसीजी नर्सिङ होल टिमलाई र साथीहरू भन्नुहुँदा रिना बहिनीलाई माघे साउने संक्रान्तिको शुभकामना छ विशेष गरी, अनि त्यसै गरी हाम्रो मुना बहिनीलाई नि संक्रान्तिको शुभकामना छ, सलिना बहिनी, आइतेश्वरी दिदी, सरस्वती, अनि त्यसै गरी हाम्रो सुषमा दिदीलाई साउने संक्रान्तिको शुभकामना छ, अनि शङ्कर भाइ, राम पाण्डे भाइ, र भर्खरै गीत बोली ट्र्याकको लागि चाहिँ कामनालाई पनि शुभकामना छ, र पछि मिश्र, अनि त्यसरी टिकु छेत्रीलाई साउने संक्रान्तिको शुभकामना छ उहाँलाई, र एमसर भाइलाई पनि शुभकामना छ। त्यसै गरी विदेशमा हुनुहुन्छ कृष्ण भाइलाई पनि शुभकामना छ, अनि त्यसै गरी मुलोकाङ्क्षा मिठो मिठो कमेन्ट पठाउनुहुन्छ उहाँलाई, र झिमिरीबाट आउनुहुन्छ उहाँ रामकुमारीलाई पनि सम्झेँ, र त्यसै गरी हाम्रो एकजना आउनुहुन्छ नि मिठो मिठो कमेन्ट, अस्ति कति मिठो कमेन्ट पठाउनु भएको छ,
1: देवेनजी हुनुहुन्छ है?
3: हजुर
1: देवेन किशोर जी,
3: देवेनजीलाई उहाँले यति राम्रो शैली कमेन्ट पठाउनुहुन्छ कि मलाई असाध्यै मन पर्यो उहाँको र हाम्रो मुलाकान्छाको, र उहाँलाई धेरै धेरै बधाई छ उहाँलाई, र अघि आउने पछि आउने सम्पूर्णलाई, र विशेष गरी यो साउने संक्रान्तिको शुभकामना छ है सम्पूर्ण देशवासीहरूलाई सम्पूर्णलाई भन्दै बिदा हुन्छु। हस्त नमस्ते, बाई बाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। श्यामजी हुनुहुन्थ्यो, उहाँले कामनाजीले रोज्नु भएको पत्ता लगाउनु भएको ट्र्याक नम्बर एकको गीतलाई समर्थन गर्दै सम्पूर्णलाई संक्रान्तिको शुभकामना व्यक्त गर्दै छुटिसक्नु भएको छ। यति बेला तपाईँको सामु कामनाजीले रोज्नु भएको पत्ता लगाउनु भएको ट्र्याक नम्बर वानको गीत बजाउनेछौ, स्वीकार दिनुहोला।

0: फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोला 0665220020 डायल गरेर। साथै तपाईँले रेडियो मर्सङदीको फेसबुक पेजबाट कमेन्ट पनि गर्न सक्नुहुनेछ। मुना घिमिरे कान्छीजीले लेख्नु भएको छ, सुन्दैछु म पनि भन्नुभएको छ, धन्यवाद, खुशी लाग्यो मुनाजी, फोन पनि गर्न सक्नुहुनेछ। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसोर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी र छोरालाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो सञ्चालिका लक्ष्मीजी, नमस्कार।
0: नमस्कार टेकजी, सन्चै हुनुहुन्छ?
1: हजुर लक्ष्मीजी, म पनि आराम कुशले सन्चै छु लक्ष्मीजी। अनि आज साउने संक्रान्तिको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु लक्ष्मीजी हजुरहरूलाई पनि मेरो तर्फबाट।
0: एकदमै खुसी लाग्यो, धन्यवाद छ, यहाँलाई पनि शुभकामना छ है टेकजी।
1: हजुर हुन्छ लक्ष्मीजी।
0: के गर्दै हुनुहुन्छ अहिले?
1: अहिले चाहिँ अब यसो शीतल दाजु हजुरको पनि प्रोग्राम, हजुरहरूको पनि कार्यक्रम सुन्दै
0: शीतलतासँगै कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर लक्ष्मीजी, अनि आज त झलकहरू रहेछ लक्ष्मीजी, अब कति कतिको नम्बरको गएको छ नि लक्ष्मीजी झलकहरू चाहिँ?
0: हजुर टेकजी, एक नम्बरको बाहेक सबै बाँकी छ, 7-8।
1: अब हजुर जानिन्छ कि जानिन्न पनि, अब जान्दैन भने त साथीलाई नै दिनु पर्यो। अनि 5 नम्बरको एकचोटि गर्नु नि त, 5 नम्बरका बा हुन्छ कि हुँदैन त?
0: हजुर हुन्छ, हामी 5 नम्बरको ट्र्याक बजाउनेछौँ, यहाँले चाहिँ मजाले सुन्नुहोला, अनि सक्नुहुन्छ भने पत्ता पनि लगाउनुहोला है टेकजी।
1: हुन्छ लक्ष्मीजी,
0: रेडी हुनुहुन्छ तपाईँ ट्र्याक सुन्नको लागि?
1: हजुर
0: हुन्छ, त्यसो भए मजाले सुन्नुहोला है त।
2: हेर्नु

0: टेक्जी
1: हजुर लक्ष्मीजी
0: सुन्नुभयो
1: सुन्नु त सुने लक्ष्मीजी यो पहिला गीत त आउन त आएको थियो मलाई तर मैले दृष्टि गरेँ लक्ष्मीजी साथीहरूलाई पालो दिनु पर्यो है लक्ष्मीजी आज चाहिँ म
0: ओहो आज त सबैजनाको यो गीत ट्याक्क घाँटीसम्म आउने मुखमै नआउने मात्र भइरहेको छ है टेकजी
1: हजुर त्यही त मैले सुन्नु त सुनेको थिएँ गीत मैले अलिकति बिर्सि गएँ लक्ष्मीजी
0: हजुर अर्को पालि चाहिँ पक्कै पनि पत्ता लगाउनुहुनेछ आज कसैबाट टेकजीले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ
1: हजुर सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्ने गीतमा सम्झना चाहन्छु अनि आज साउने संक्रान्तिको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने हाम्रो चाहिँ पारिविधिक मित्र अब जीवलाई पनि यो बत्ने गीतमा सम्झना चाहन्छु त्यसपछि धरण विष्णुबाट कमरा हुनुहुने दाजु रोशन पुराङ र ताप्लिजुङ निवासी कमला वनेम लिम्बू अनि गण्डकी प्रदेश रेडियो नेपाल पोखरामा प्रोग्राम चलाउनु हुने सञ्चालिका शान्ति राणा अनि धनकुटा निवासी बहिनी जेनु बान्तावराई हरपल रोशनी सञ्चालिका आरजे निर्मला कुमारज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरको बसैबाट म टेक बहादुर कुमारलाई आजलाई छुट्टिन्छु ओके बाई बाई
0: ओके बाई भर्खरै टेक्सी तोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने पत्ता चाहिँ लगाउन सक्नु भएको छैन सम्पूर्ण साथीलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 06652020 डायल गरेर तपाईँ आजको बसाईमा जोडिन सक्नुहुनेछ अनिसाजीले लेख्नु भएको छ मिस यू अल भनेर मिस यू टू अनिसाजी र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्कार बहिनी नमस्कार
0: नमस्ते शंकरजी सन्चै हुनुहुन्छ
2: आरामै छु अलि आराम भएर माथि गाउँमा आछु भन्नुपर्छ है
0: अनि के गर्दै हुनुहुन्छ शंकरजी
2: अहिले बसी बसाइ नै भन्नुपर्छ है
0: बसिरहनु भएको छ है
2: हजुर
0: अनि कार्यक्रम सुन्नु भएको छ कि छैन शंकरजीले आज
2: आज सुनेको त छैन है
0: सुन्न पाउनु भएको छैन है
2: हजुर
0: अनि आजको बसाईको बारेमा यहाँलाई जानकारी छैन भनेपछि
2: हजुर छैन भन्नुपर्छ है
0: हुन्छ आज चाहिँ हामीले गीतको ट्र्याक लिएर आएको छौँ तपाईँले कुनै पनि एउटा नम्बर चाहिँ रोज्न सक्नुहुनेछ र हामी ट्र्याक बजाउँछौँ तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ है शंकरजी
2: हजुर
0: अनि साथै संक्रान्तिको पनि एकदमै धेरै शुभकामना छ यहाँलाई
2: तपाईँलाई पनि मर्स्याङ्गी हो लिनेलाई नि मेरो तर्फबाट मेरो घर परिवारको तर्फबाट शुभकामना छ भन्नु छ है
0: हजुर धन्यवाद कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ शंकरजी
2: एकै नम्बर आज कति कति नम्बर गयो
0: एक नम्बरको चाहिँ गइसकेको छ र दुईदेखि आठसम्मको सबै बाँकी छ शंकरजी
2: त्यसो भने दुई नम्बर चाहिँ बजाइदिनु
0: हुन्छ हामी दुई नम्बरको ट्र्याक बजाउनेछौँ मजाले सुन्नुहोला है त
2: हुन्छ

0: शङ्करजी, कुन गीतको ट्र्याक हो जस्तो लाग्छ यो?
1: यो कुटुमा कुटु सुपारी दाना,
0: यो चाहिँ यो ट्र्याकको गीत बजिहालेको छ। अब यहाँको लागि एकदमै क्षमा प्रार्थी छौ, अर्को ट्र्याक बजाउँछौ, त्यसलाई गेस गर्नु होला है त। तीन नम्बरको ट्र्याक बजाउँछौ है। शङ्करजी
1: हजुर,
0: दुई नम्बरको चाहिँ आउट भएको छ। अब

0: यो कुन गीतको ट्र्याक हो?
1: यो गीत त सुनेको हो, यो ट्र्याक मलाई यसै भनेर गेस गर्न सकिएन है।
0: हुन्छ, अर्को साथीलाई पास गर्नेछौ हामी। तपाईँले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ आजको विषयबाट?
1: सर्वप्रथम त सम्पूर्ण तपाईँलाई फर्स्टपल्ट अनि मर्जान्दी हो युनिटलाई, अनि त्यसै गरी भन्नुपर्दा त मेरो साथीहरूमा त कृष्ण लामा दादा हुनुहुन्छ, कृष्ण लामा दादालाई, अनि आइता छिरी दिदीलाई, अनि सुनिता बहिनीलाई, अनि त्यसै गरी सरस्वती बहिनी बाजेखेतबाट, सरस्वती बहिनीलाई, शोभा बहिनी शोभा दिदीलाई, अनि त्यसै गरी श्याम पाण्डे भाइलाई, श्याम प्रसाद दादालाई, अनि त्यसै गरी हाम्रो देवबहादुर घले हुनुहुन्छ उहाँ चिसापानीबाट, उहाँलाई, उहाँको श्रीमतीलाई, अनि चिजा दिदीलाई, अनि त्यसै गरी एम सारू भाइलाई, अनि लक्ष्मी प्रसाद मिश्रालाई, अनि मेरो घर परिवारलाई भन्दै नाम छुटेका साथीहरूलाई पनि बिर्सिएको छैन भन्दै शोभालाई नै भन्दै बिदा हुन चाहे हस्ता भाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै शंकरजी हुनुहुन्थ्यो, उहाँले ट्र्याक नम्बर 3 रोज्नु भएको थियो तर पत्ता लगाउन सक्नु भएको छैन। सम्पूर्ण घर परिवारलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ आजको बसाईमा, र फेरि पनि 3 8 ट्र्याक बाँकी नै छ। तपाईँले फोन गरेर रोज्न सक्नुहुनेछ, साथै कमेन्ट पनि तपाईँले पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्ते दक्षिणजी।
0: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
2: हजुर, आज साउने संक्रान्तिको शुभकामना तपाईँलाई।
0: हजुर, धन्यवाद छ, यहाँले पनि एकदमै धेरै शुभकामना।
2: आज रोटी पोल्न लागेर आउनु खानालाई।
0: ओहो, तातो तातो रोटी यो मौसमसँग ठ्याक्कै मिल्ने गरी पकाउनु भएको रहेछ। म 2 बजेपछि चाहिँ आइहाल्छु ल।
2: ए हुन्छ, आउनु न, आउँछु आउँछु भन्नुहुन्छ, आउँदै आउनुहुन्न।
0: अब घर अलिकति नचिनेर हो, नत्र अब चाहिँ मैले चिनिसकेको छु, अब चाहिँ म आउँदैछु है त।
2: ए ल, म बाटोसम्म आउँला नि त, सेरासम्म आउनु, म लिन आउँला नि त, नचिन्नु भएदेखि।
0: हुन्छ, कुनै दिन आउनेछौ। र आजको बसाईको बारेमा यहाँलाई कतिको जानकारी छ?
2: आज ट्र्याक रोड निकाल्नु होइन?
0: हजुर, हो।
2: कति कति नम्बरको गयो लक्ष्मीजी?
0: 1 2 3 चाहिँ गएको छ, 4 तपाईँले सरी 3 8 चाहिँ बाँकी छ। कति नम्बरको भन्नुभयो?
2: 4
0: नम्बरको भन्नुभयो है? 4 नम्बरको ट्र्याक बजाउनेछौ, तपाईँले चाहिँ मजाले सुन्नुपर्ने हुन्छ। र अझै पनि 3 8 सबै बाँकी नै छ, 4 बजाउनेछौ। आज सम्झनाजीले पत्ता लगाउनुहुन्छ त? आज पत्ता लगाउनुहुन्छ कि जस्तो लागिरहेको छ, किन होला
2: भनेपछि सजिलो ट्र्याक रोजेँ कि मैले।

0: सम्झना जी
1: झल्झले खाना हुने हो कि है
0: कस्तो लाग्छ हो कि होइन भन्नुहोस् त
1: हो कि जस्तो लाग्यो मेरो विचारले त
0: कति पर्सेन्ट स्योर हुनुहुन्छ तपाईँ
1: म 90% स्योर छु 10% चाहिँ अस्योरै छु
0: सम्झनाजीले आज पत्ता लगाउनु भएको छ यहाँलाई एकदमै बधाई छ है सम्झनाजी
1: हुन्छ हुन्छ तपाईँले भन्नुभयो झन् ट्याक्कै पत्ता लाएरै छोडियो त
0: भन्नु पर्यो नि अबदेखि त सधैँ भन्नु पर्यो साथै पत्ता लगाउनु है
1: हजुर हजुर म सकेसम्म मिलेसम्म त गरिहाल्छु नि फोन त कहाँ रेडियोलाई बिर्सिने कुरै भएन
0: बिर्सिनु नै भएन नि उसो भए त फेरि रेडियो टोले फेरि डोकोमा बदाम बोकेर आउनुपर्छ तपाईँको घरतिर
1: रुगा लगाए बदम खाएर झन् रुगा लगायो झन् लक्ष्मी र औषधि ल्याउँदा हैरान हुन्छ
0: यो गीत बजाउनेछौ सम्झनाजी तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ
1: सर्वप्रथम हजुरलाई नै भन्न चाहे आज भित्र को हुनुहुन्छ
0: आज भित्र हुनुहुन्छ सुजनजी
1: सुजनजीलाई पनि र मेरो घर परिवार सासु मम्मी गणेश कुमारी श्रेष्ठ बुवा गुरु प्रसाद श्रेष्ठ दिदी विष्णु कुमारी श्रेष्ठ श्रीमान नारायण प्रसाद श्रेष्ठ छोरा धन प्रसाद श्रेष्ठ बुहारी सशिता श्रेष्ठ नातिनी निवा श्रेष्ठ र मेरो छोरी साधना श्रेष्ठ सानो नानी अनुषा श्रेष्ठ र मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँमा बस्ने दुईटा बहिनी जाइको लागि र बेश्वरमा बस्ने देवर गङ्गा श्रेष्ठ देवरानी पूजा श्रेष्ठ अर्को नानी लक्ष्मी श्रेष्ठ अर्को नानी पार्वती श्रेष्ठ अनि गोपालजीलाई हिजो गोपाललाई हिजो खबर छोडिदिनु भयो लक्ष्मीजी
0: खबर आज गर्नेवाला छौ है हामीले
1: हुन्छ जसरी घर जानु अरे यसरी बुवा मम्मी नै बिरामी हुनुहुन्छ अरे भनेर भनिदिनु के अरे
0: हजुर हुन्छ हुन्छ
1: खबर छोडिदिनु होला के अरे अनि माथि सुकमा परिवार टिकाराम परिवार राम परिवार सीता परिवार राम मर्साईभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छ लक्ष्मीजी हस्तो धन्यवाद
0: हजुर हुन्छ नमस्ते हजुर भर्खरै मात्रै जोडिनु भएको थियो सम्झनाजी उहाँले ट्र्याक नम्बर 4 रोज्नु भएको थियो र उहाँले मिलाउनु पनि भएको छ यदि तपाईँले उहाँले मिलाउनु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने तपाईँले तत्कालै फोन गर्न सक्नुहुनेछ यदि तपाईँ अर्को नम्बरको ट्र्याक चाहिँ ट्राई गर्न चाहनुहुन्छ भने तपाईँले यो गीत बजिसकेपछि मात्रै फोन गर्नुपर्ने हुन्छ साथै कार्यक्रम रेडियो मर्स्याङडीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले सम्झिन सक्नुहुनेछ अर्जुन याखाजीले लेख्नु भएको छ दर्शन सेवा हजुर म यता शंखुवा सभा धर्मदेवी दुई तामा फोकबाट अर्जुनियाका म्युचुअल फ्रेण्ड्स भनेर छुटिसक्नु भएको छ यहाँलाई एकदमै धेरै स्वागत पनि छ पहिलोचोटि जोडिनु भएको हो कि जस्तो पनि लागिरहेको छ फोन पनि गर्न सक्नुहुनेछ है अर्जुनजी यहाँले र कर्णप्रिय केसीजीले लेख्नु भएको छ सरी यति बेला कसैको फोन आइसकेको छ हेलो नमस्ते
2: नमस्ते गुड आफ्टरनुन छजालो
0: नमस्ते गुड आफ्टरनुन छजालो कृष्णजी सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु तपाईँ सन्चै हुनुहुन्छ
0: हजुर म पनि सन्चै छु अनि के गर्दै हुनुहुन्छ कृष्णजी आज
2: हजुर प्रोग्राम सुन्दै बस्दै हो
0: प्रोग्राम सुनिरहनु भएको छ है
2: हजुर
0: फोन चाहिँ आज नगर्ने भनेर ढिलो गर्नुभएको हो कि अरू साथीहरूले पालो उछिटिएर चाहिँ तपाईँले पालो उछिनेर चाहिँ यहाँ ढिलो हुनुभएको
2: हजुर पालो दिएको साथीहरूलाई अब अनि त्यही भएर ढिलो गरेको
0: यहाँलाई साउने संक्रान्तिको एकदमै धेरै शुभकामना छ है
2: ल सेम टु है
0: धन्यवाद छ अनि आज कति नम्बरको ट्र्याक रोज्नु भनेर सोध्नेवाला थिए तर भर्खरै मात्रै सम्झनाजीले पत्ता लगाइसक्नु भएको छ त्यसैले समर्थन गर्नुपर्ने हुन्छ कसलाई सम्झिन चाहनुहुन्छ
2: हजुर सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई
0: हजुर धन्यवाद
2: प्राविधिमा साथ दिने सुजनजीलाई अनि मर्स्याङडी हल टिमलाई अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू सबैलाई कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई मुस्तो सम्झिँदै बिदा हुन्छ हस् त बाबाई
0: हजुर हुन्छ नमस्ते बाई बाई भर्खरै मात्रै जोडिनु भएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो खुदी बगैँचाबाट उहाँले सम्झना श्रेष्ठजीले पत्ता लगाउनु भएको 4 नम्बरको ट्र्याकलाई नै समर्थन गर्नुभएको छ यति बेला सम्झनाजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ स्वीकार दिनुहोला

0: संगीतको सिलेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले फोन गर्न चाहनुहुन्छ भने 0665520020 फोन गर्न सक्नुहुनेछ, साथै कमेन्ट पनि पठाउन सक्नुहुनेछ। टेक बहादुरजीले लेख्नु भएको छ, संचालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चण्डी डाँडा चौतण्डी गढी नगरपालिका 8 बेलटा राई चोकबाट फेसबुक लाइभमा हजुरको रेडियो मर्स्याङ एफएम 95 MHz अनि आज साउने संक्रान्तिको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु। है संचालिका लक्ष्मीजी भन्नुभएको छ, हजुर नमस्कार, एकदमै धेरै धन्यवाद छ र यहाँलाई पनि एकदमै शुभकामना छ भन्न चाहन्छु। कर्णप्रिय केसी संगीतजीले लेख्नु भएको छ, लौ है दर्शन नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ? म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी गीत घरदाङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु। यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। हजुर दर्शन नमस्ते कर्णजी, एकदमै धेरै खुशी लाग्यो, नियमित रूपमा जोडिनुहुन्छ, यहाँलाई पनि एकदमै धेरै मिठो सम्झना छ भन्न चाहन्छु। कमला रसाइलीजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्कार एण्ड सांगीतिक अभिवादन, के छ कार्यक्रम संचालिका र प्राविधिक मित्र र सम्पूर्ण रेडियो परिवारको खबर, सन्चै हुनुहुन्छ होला नि है, अनि चिया खाजा भइसक्यो होला नि? म पाँच तारिक हिल्याङ सातबाट त्यहाँको कमेन्ट एकैछिनको लागि पेन्डिङमा राख्नेछौ, यति बेलाको हिसाबले हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: नमस्कार दिदी।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: म गोर्खा हजुरकोटबाट मुना घिमिरे कान्छी।
0: ओहो मुनाजी, सन्चै हुनुहुन्छ?
1: सन्चै छु भन्नुभयो दिदी, अनि हजुरहरू सन्चै हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ, यहाँलाई संक्रान्तिको एकदमै धेरै शुभकामना छ है मुनाजी।
1: हस् थ्याङ्क यू हजुरलाई पनि है।
0: अनि मुनाजी कति चाँडो सम्झिनु भएको नि, एकदमै छिटो
1: फोन लगायो अरे क्या,
0: एकदम छिटो सम्झिनु भयो जस्तो लाग्यो, हिजो अस्तितिर बिर्सिनु भएको थियो, आज त सम्झिनु भएछ त मुनाजीले?
1: हजुर हजुर,
0: के संक्रान्ति भनेर सम्झिनु भयो मुनाजीले?
1: हुन नै सक्छ है दिदी,
0: उसो भए त दिनदिनै चाड बोलाउनु पर्ने रहेछ।
1: हजुर हजुर,
0: के गर्दै हुनुहुन्छ आज मुनाजी?
1: कार्यक्रम सुन्दैछु भन्नुपर्छ है दिदी।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: उसो भए त बसाईको बारेमा यहाँलाई जानकारी छ, कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ?
1: 7 नम्बरको राखिदिनु न।
0: 7 नम्बरको ट्र्याक हामी बजाउनेछौ, 7 नम्बरको ट्र्याक चाहिँ हामी बजाउनेछौ, तपाईँले मजाले सुन्नुहोला। कतिको स्योर हुनुहुन्छ तपाईँ आज पत्ता लगाउनु? कतिको स्योर हुनुहुन्छ मुनाजी?
1: खै अब बजेपछि थाहा हुन्छ दिदी, अब स्योर हुन्छु र हुँदैन,
0: सकेसम्म पत्ता लगाउनु होला। हामी 7 नम्बरको ट्र्याक चाहिँ बजाउनेछौ, सुन्नुहोला है त।

0: मुना जी
1: हजुर
0: एकदम धमाकेदार बजेको छ कुन गीतको ट्युन होला यो
1: केलाई चाहियो धन मलाई केलाई चाहियो मन हो कि जस्तो लाग्छ है मलाई त
0: जस्तो लाग्छ मात्रै है जस्तो हो चाहिँ भन्नुहुन्न है
1: त्यही भन्छ अब मिले पनि नमिले पनि
0: ठ्याक्कै पत्ता लगाउनु भएको छ बधाई छ मुनाजी
1: थ्याङ्क यू
0: यो गीत बजाउनेछौ क कसलाई सम्झिन चाहनुहुन्छ
1: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दैछु दिन्छु नमस्कार दिदी
0: हजुर हुन्छ नमस्ते भर्खरै मात्रै जोडिनु भएको थियो मुनाजी उहाँले ट्र्याक नम्बर 7 रोज्नु भएको थियो भने पत्ता लगाउनु भएको ठ्याक्कै र उक्त गीत बजाउनेछौ तपाईँले समर्थन गर्नको लागि फोन गर्न सक्नुहुनेछ 0665520020 र हामी कमेन्ट पढ्दै थियौं कमला रसाईलीजीले पठाउनु भएको उहाँले चिया खाजा खाइसक्नु भयो होला नि म पास्टर हिलेहाङ 7 मीडिया प्रेमी साथी शुक्र राज रसाईली निर्दोष हो यस प्रोग्राम मार्फत अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा यस प्रकार छन् भनेर सम्पूर्ण साथीहरूले सम्झिनु भएको छ लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरू नाम छुटेका भन्दै बाई बाई सबैलाई ए टू जेडलाई सम्झिँदै छुटिन चाहन्छु आजको दिन शुभ सुखमय रहोस् भनेर भन्नुभएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ टेकु छेत्रीजीले लेख्नु भएको छ हजुर नानी नमस्ते नमस्कार साउने संक्रान्तिको शुभकामना सहित सुन्दैछु म तनहुबाट मौसमी अवस्था पानी परिरहेको छ शीतल छ पानी पिउनलाई निरन्तरता दिनुहोला अब बस्ने मिठो भाका हजुरलाई रेडियो होल युनिटलाई र साउने संक्रान्तिको शुभकामना सहित सम्पूर्ण साथीलाई भन्नुभएको छ यहाँलाई पनि एकदमै धेरै शुभकामना छ र धन्यवाद पनि छ कार्यक्रममा जोडिनु भएको छ फोन पनि गर्न सक्नुहुन्थ्यो यहाँले कमेन्ट सँगसँगै लक्ष्मीप्रसाद मिश्रजीले लेख्नु भएको छ नमस्कार म पाउदीबाट सुन्दैछु भनेर भन्नुभएको छ हजुर नमस्कार एकदमै धेरै खुशी लाग्यो यति बेला तपाईँको सामु मुना घिमिरेजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर 7 को गीत बजाउनेछौ स्वीकार दिनुहोला

फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र यति बेला गोलो आचुजीले कमेन्ट पठाउनु भएको छ। गोलो आचु आईडीबाट दर्शन नमस्कार हजुर, लक्ष्मी गोल्सु, सम्पूर्ण रेडियो प्रेमीहरूलाई आज विशेष गरी हजुरलाई अनि रेडियो मर्स्याङ्गी सुन्दै गर्नुहुने सबैलाई साउने संक्रान्तिको अनगिन्ती शुभकामना र उही प्यारो मान्छेलाई ह्याप्पी साउने संक्रान्ति टु माई बेस्ट पर्सन डल्ली, तिम्रो जीवन पनि साउन महिना जस्तै हरियाली भएको देख्न पाऊ अनि तिम्रो मुहारमा जहिले खुशी देख्न पाउला, मिस यु फरेभर पुन्टी नक्कली डल्ली जय रेडियो मर्स्याङ्गी भनेर लेख्नु भएको छ। एकदमै खुशी लाग्यो, यहाँलाई पनि शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईँको बेस्ट मान्छेले स्पेशल मान्छेले सुन्दै हुनुहुन्छ भने पक्कै पनि रेस्पोन्स गर्नको लागि पनि अनुरोध गर्न चाहन्छु। यदि सुन्दै हुनुहुन्छ भने मुला आचुजीको कमेन्ट तपाईँले रेस्पोन्स पनि गर्न सक्नुहुनेछ र फोन गर्न चाहनुहुन्छ भने तपाईँहरूले सम्पूर्ण साथीले 066-5220 डायल गर्न सक्नुहुनेछ। साथै तपाईँले कार्यक्रम रेडियो मर्स्याङ्गीको फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने त्यहाँबाट पनि कमेन्ट गर्न सक्नुहुनेछ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लाग्छ र तपाईँ ककसलाई सम्झिन चाहनुहुन्छ भनेर पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। अझै पनि ट्र्याकहरू बाँकी नै रहेको छ, यदि तपाईँले फोन गर्न चाहनुहुन्छ भने 066-5220 डायल गर्न सक्नुहुनेछ र सम्पूर्णलाई फेरि पनि साउने संक्रान्तिको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। हिजोको तुलनामा आज अलिकति घाम चाहिँ लागिरहेको छैन र संक्रान्तिको अवसरमा एकदमै हर्षित भएर पानी पिउन बिर्सिनु होला, पानी चाहिँ पिउनुपर्छ, तपाईँले मासु खाने तर्खरमा पानी पिउन बिर्सिनु हुँदैन, पटक पटक पर्याप्त मात्रामा मिलाएर चाहिँ पानी पिउनुहोला। एकैचोटि पिउँदाखेरि पनि शरीरलाई एकदमै ह्याम्पर गर्छ र एकदमै पानीको मुहानहरूमा अहिले इकोली चाहिँ एकदमै भेटिरहेको छ, तपाईँले चाहिँ एकदमै उमालेर सेलाएको पानी पिउनुहोला, फिल्टर गरेको पानीहरू पिउनुहोला, त्यसको लागि पनि म एकदमै अनुरोध गर्न चाहन्छु। र घरबाट बाहिर निस्किँदै हुनुहुन्छ, जंगलतिर जाँदै हुनुहुन्छ भने सर्पको पनि एकदमै डर हुन्छ, एकदमै जोगिएर बस्नुहोला र सम्पूर्णलाई साउने संक्रान्तिको शुभकामना व्यक्त गर्दै अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज शुक्रबारे बसाईमा प्रत्यक्ष रूपमा फोन गरेर हामीसँग 8 साथी जोडिनु भएको थियो, विवशजी हुनुहुन्थ्यो, कामनाजी हुनुहुन्थ्यो, श्याम प्रसादजी, टेकजी, शंकरजी, सम्झनाजी हुनुहुन्थ्यो, कृष्ण लामाजी र मुना घिमिरेजी जोडिनु भएको थियो। 8 फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो शब्द लेखेर पठाउने नै तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई धन्यवाद दिँदै, टेक्निकली सपोर्ट गर्नुहुने साथी सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म लक्ष्मी खली पनि छुटिन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201552,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465002071 र 98065672072।

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको बताएका छन्। साथै वहाँले एमाले अरू कसैको लहरूमा मात्रै अघि बढ़ने पार्टी नभएको दावी समेत गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय स्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वहाँले यस्तो बताएका हुन्। आफूहरूले धक्का पाएको भए पनि सिद्धिएको अवस्था भने नभएको ओलीको भनाइ छ। सरकारी अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रचार गरेको छ। सामान्य प्रशासनले सबै मन्त्रालय आयोग सचिवालय कार्यालय र निकायलाई शुक्रबार पत्र लेखेर निवृत्ति भरण पाइसकेकालाई करारमा नराख्न भनेको छ। हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता निरन्तरता दिन भनिएको छ। वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति मार्फत विदेश गएका र ठगीमा परेका दावी गर्दै आउने श्रमिकका उजुरीमा पछिल्लो समय थप प्रमाण माग्न थालेको छ। व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने र ठगिएको भन्दै उजुरी गर्नेको संख्या बढ़ेसँगै विभागले उजुरी दर्ताका लागि पर्याप्त प्रमाण माग गर्न थालेको हो। उजुरीको प्रकृति, ठगिएको तत्व र प्रमाणको अवस्था हेरेर मात्रै दर्ता गर्ने अभ्यास अपनाइएको विभागले जनाएको छ। हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुनको भाव 3,100 रूपियाँले घटेर तोलाको 2,82,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव तोलामा 125 रूपियाँले घटेर 4,200 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातीदेखि नै पानी परिरहेको छ। दिउँसो र बेलुकी पाखा अझै पानी ठूलो पर्ने भएकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। दिनभर पानी पर्ने भएकोले धेरै ठाउँमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, रसुवा, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी पूर्व, पाल्पा, अर्घाखाँची जिल्लाका नदी तथा खोलामा बाढ़ीको जोखिम छ। त्यस्तै रूकुमपूर्वा, जाजरकोट, दाङ, दैलेख, सुर्खेत, डोटी, अछाम, बझाङ र बाजुरामा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। पूर्वमा भोजपुर, खोटाङ, ओखलढुङ्गा र रामेछापका केही साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई पनि सावधानी अपनाउन महाशाखाको आग्रह छ। फिफा विश्वकप फुटबल 2026का विजेताले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग औठी प्राप्त गर्ने भएका छन्। विश्व फुटबल कपको सर्वोच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। अमेरिकाको न्यूयर्क न्यू जर्सी रंगशालामा पर्सी आइतबार राति 1:15 हुने विश्वकपको फाइनलका उपाधिका लागि स्पेन र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। सेमी फाइनलमा स्पेनले फ्रान्सलाई र अर्जेन्टिनाले इंग्ल्याण्डलाई हराउँदै उपाधि नजिकै पुगेका हुन्। फिफाले सन् 2026को प्रतियोगिताको सम्झनामा 2026 थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यहरूलाई 30 औठी प्रदान गरिनेछ भने बाँकी 1,996 आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीको रूपमा विश्वभर उपलब्ध गराइनेछ। दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक फोर्ड।

0: प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220209।

0: California. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
2: आमा, म पढ्छु नि है।
8: पढेर के गर्छेस?
2: म बिगर्छु।
9: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
10: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
2: बनाना। I love you.
9: समय मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई त नि म
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: हेर्नु माले
1: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
2: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
1: तपाईको सेवामा समर्पित केयर फार्मेसी बेसीसर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
0: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
1: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
0: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
1: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
0: विस्तृत जानकारीको लागि
1: केयर फार्मेसी बेसीसर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
4: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
5: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
5: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 9846595 0094 र 9800658574।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: Bunnia. Extreme energy drink.
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
5: बेसी सहरी खोलेब रेडियो मर्सिङ क्याले यो भाषारी कत्ते छाप खोइ खैमु खोइन ति गल्छ्यो
6: ए 26 नर तिसे घरि बालोटी र रेडियो मर्सिङ दिङे न ओ गल्छ्यो
7: क्यों यो आफै रेडियो मर्सिङ FM 95 MHz।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
6: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
7: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ, त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसा नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
8: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
10: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
9: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
11: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
9: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0664590909, मोबाइल 9847769229।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
1: आज रातिदेखि थप वर्षाको सम्भावना, कतै ठूलो पानी पर्ने सतर्कता अपनाउन आग्रह, नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाई, उद्घाटनका लागि तयारी भने अन्तिम चरणमा, काँकडभिट्टा लौकही सड़क विस्तारमा विद्युतीय पोल बाधक, 29 महिनादेखि अवरोध हटेन, आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू, हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिने, अमेरिकाले विदेशी विद्यार्थीको भिसा अवधि 4 वर्षमा सीमित गर्ने, नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने, र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउने। नेपाल खबरमा अब पूरा खबर। मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले पनि काठमाडौँ उपत्यका सहित सबै प्रदेशको थोरै जिल्लामा पानी परिरहेको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी वर्षाको ठोरीमा 20.6 मिलिमिटर परेको छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा आज रातिदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सड़कको अवस्था बुझ्न पनि सुझाव छ। आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोलीबीच आज बिहानैदेखि निरन्तर वार्ता भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र मिटर ब्याज पीड़ित पक्षका प्रतिनिधिहरूबीच छलफल भइरहेको हो। यसअघि भएको मौखिक सहमतिलाई लिखित रूपमा सम्झौताको रूप दिने गरी वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ भएको छ। यसअघि यही साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन लगायत अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक संजय ले सुरुङ मार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई बताउनु भएको छ। उहाँका अनुसार यस बारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको छ र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। परियोजनाको कुल लागत झण्डै 22 अर्ब रूपियाँ रहेको छ। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाजमा आन्द्रो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। परियोजनाको मुख्य सुरुङको लम्बाई झण्डै 2.68 किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ मार्गसँगै पहुँच सड़क, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते यसको शिलान्यास गर्नुभएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएपछि शुरूआती चरणमा निश्चित मापदण्ड अनुसार गाड़ीलाई प्रवेश दिइनेछ। सुरुङभित्र गतिसीमा, गाड़ी बीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ। सुरुङको सञ्चालन, निगरानी र आपतकालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाड़ीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ। यो सुरुङ सञ्चालनको जिम्मा युनिस एआरटीजेबीले पाएको छ। युनिस चिनिया र एआरटी नेपाली कम्पनी हो। सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क तोकिसकिएको छ। एशियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माणाधीन काकड़बिट्टा लौकही सड़क विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ। ठेक्का सम्झौता भई काम शुरू भएको 29 महिना बितिसक्दा पनि सड़क क्षेत्रमा रहेका पोलहरू नहटाइँदा लक्ष्य अनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय एडीबीले सन् 2024 फेब्रुअरी 1 मा ठेक्का सम्झौता गरी यो आयोजनाको निर्माण कार्य अघि बढ़ाएको थियो। चिनिया निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डी जेबीले संयुक्त रूपमा निर्माण गरिएको काँकड़बिट्टा लौकही सड़कको अहिलेसम्म समग्र भौतिक प्रगति 43% छ। कुल 40 किलोमिटर लम्बाई रहेको यो खण्डमा एकतर्फी 18 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि दोरमणी पौडेलका अनुसार ग्रामीण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण अवरोध भएको छ। विशेष गरी दोस्रो खण्ड अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोडगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको उहाँले बताउनुभयो। सकेसम्म छिटो गरौं भनेर शुरू गर्दा पनि दुई वर्षसम्म पोल नसारिएकोले काम गर्न धेरै कठिन रहेको पौडेलले बताउनुभयो। काँकड़बिट्टा लौकही सड़क योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले सड़क निर्माण शुरू हुनुभन्दा एक वर्ष अगावै नेपाल विद्युत प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो। ठेक्का लाग्नुभन्दा एक वर्ष अघिबाटै विद्युत प्राधिकरणसँग सम्झौता गरेको भए पनि पोल सार्ने काम पूरा नभएको उहाँले बताउनुभयो। दुई नम्बर प्याकेजमा अझै 30% बढ़ी पोलहरू हटाउन बाँकी रहेको छ। विद्युत प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रति

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना अभियानका रूपमा संचालन गर्न थालेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान संचालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम संचालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी भिसामा बस्न पाइने समय अवधि 4 वर्षमा सीमित गर्ने नयाँ नियम घोषणा गरेको छ। अहिले विद्यार्थीहरूले आफू अध्ययनरत रहेसम्म सामान्यतया अमेरिकामा बस्न पाउने व्यवस्था छ। ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कड़ी कड़ाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको बीबीसीले जनाएको छ। अब पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्ने तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्ने क्रम पनि निकै कम हुने खबरमा उल्लेख छ। नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि हुने भनिएको छ। होमल्याण्ड सेक्युरिटी विभागका अनुसार यो परिवर्तन विदेशी विद्यार्थीको संख्यामा भएको उल्लेख्य वृद्धिलाई सम्बोधन गर्न तथा भिसाको स्थितिलाई प्रयोग गरी दशकौंसम्म देशमा बसिरहने विद्यार्थीहरूलाई ध्यानमा राखेर गरिएको हो। विभागले यसलाई भिसाको जथाभावी दुरूपयोग रोक्ने तथा नियमित निगरानी मार्फत राष्ट्रिय सुरक्षा सुदृढ हुने कदमका रूपमा उल्लेख गरेको छ। तर एसोसिएशन अफ इन्टरनेशनल एजुकेटर्सले नयाँ नियमलाई अनावश्यक तथा गलत रूपमा निर्देशित भनेको छ। अब नयाँ नियम अनुसार विदेशी विद्यार्थीहरूले ग्रेजुएशनपछि स्वदेश फर्किन वा अर्को वर्गको भिसा हासिल गर्न 30 दिनको समय पाउनेछन्। यससँगै यस्तो अवधि 60 दिनको हुने गर्थ्यो। यी नियमहरू विदेशी विद्यार्थीहरूको संख्या घटाउने तथा आप्रवासन रोक्ने ट्रम्प प्रशासनको नीति अन्तर्गत पर्छन्। अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएई बीचको खेल सुपर ओभरमा पुगेको छ। यूएईले दिएको 101 रनको लक्ष्य पक्षाएको नेपालले 20 ओभरमा अल आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा गएको हो। यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। फिफा विश्वकप फुटबल सन् 2026का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग अर्थात औठी पनि प्राप्त गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा पर्सि आइतबार मध्यराती पाउने 1 बजे हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। अर्जेन्टिना साबिक उपाधि विजेता टोली पनि हो। फिफाले सन् 2026को प्रतियोगिताको सम्झनामा 2026 स्थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यहरूलाई 30 वटा औठी प्रदान गरिनेछ भने बाँकी 1,996 वटा आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ।

छुट्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज रातिदेखि थप वर्षाको सम्भावना, कतै ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ, उद्घाटनका लागि तयारी भने अन्तिम चरणमा। काँकडभिट्टा लौकै सड़क विस्तारमा विद्युतीय पोल बाधक, 29 महिनादेखि अवरोध हटेन। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू, हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिने। अमेरिकाले विदेशी विद्यार्थीको भिसा अवधि 4 वर्षमा सीमित गर्ने, नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने। र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउने।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Zirconia
1: Extreme Energy Drink.
2: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै विशेषताहरूको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबे टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस विशिष्ट नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Extreme energy drink.
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ। फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
3: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो, कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Japonia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-99, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
4: छात्रवृत्तिको व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
4: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
6: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
7: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
6: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
7: ए हो र?
6: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो तथा
8: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-99, मोबाइल 98-477-69-229।
10: Extreme energy drink. Time check. अहिले ठीक 4 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: विचार दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
7: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
6: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
7: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
7: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
6: विस्तृत जानकारीको लागि
7: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845 86780।

0: ले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
2: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
2: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
2: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21-083,
3: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
2: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
5: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
5: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
8: हेलो, मर्स्याङदी FM 95 मेगाहर्ज

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: अ मलाई थाहा थियो।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबिनी लिङ खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी बिमिलो खनयामो बिमारी छ्यानले खोना दे खुल्दिगो वेबसाइट एना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्खलैदी विषा बैङ्गरी यैमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू MS पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्. यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्छौ.
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ.
2: थप जानकारी लागि सम्पर्क 0665909999847729. सेवा मोडल हस्पिटल प्राली विशेषर साथ सानीमा बैंकको ठीक अगाडि.
3: कक्षा 11 भर्ना सम्बन्धी सूचना.
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ.
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन.
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने.
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था.
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन.
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था.
3: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने.
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था.
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था.
4: मासिक एकाइ परीक्षाको व्यवस्था.
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन.
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला.
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति.
4: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट.
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट.
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ. सम्पर्क फोन 9460-74553, 9560-45875, 9460-85791 र 9460-83862.
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
5: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ. सम्पर्क 9560-46244.

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बमबहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिषहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
1: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074। के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौं। लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेषहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक। सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900।
4: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सर 7 लमजुङ। सम्पर्क फोन नम्बर 0665909900 मोबाइल 98477-69229।
6: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
8: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
8: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: नान्सी, घरको बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर साथ पुरानो ब्याङ्क चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
11: अनि तयो कागज केमा थिए वा? अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लै वी?
12: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई।
11: अनि बैङ्करी?
12: बैङ्करी
11: अँ
12: चढ चाहिँ तली लल्पर्दी
11: सम लल्पर्दी न, आफै न मोबाइल नम्बर फेर दिए बधेर ब्लक तयाइ भिसा आफै न ब्याङ्क देवी नि जानकारी पिन परिम दे, आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दज्ञा सचेत तल परिम।
12: सतर्क तना ठगी तब्द क्या जोगिना।
13: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश।
14: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका

0: ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949935।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
3: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
4: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
3: हाम्रै बेसीसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
5: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
0: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसीसार नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोप्राइटर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664151901।

0: Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना
5: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
5: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
4: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
4: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
5: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
5: मासिक एकाइ परीक्षाको व्यवस्था
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
5: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
5: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन

9460 74553 9560 45875 9460 85791 र 9460 83862।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
0: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
5: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
6: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।

Rabbit. Pig. Hen. Rat. Dog.

lighter. Yellow.

吃不了。Orange.

0: Ostrich.
1: Thank you.

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902999, मोबाइल नम्बर 9856602999।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203170 वा 590370 जानकारी गराउनुहोस्
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: रामुलाई किन स्कूल नपठाएको मैले दाई
5: काममा अलि सघाउँछ कि भनेर नि
4: होइन दाई बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो बाल श्रम त अपराध हो नि हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ बाल श्रमको अन्त्य गरौ
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
8: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
7: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
9: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिरमह गरमह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
7: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80746

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल परिमो चमई न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ दे निल परिमो न्यो तने सतर्क तना ठगरे क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729।

0: Liponia.
1: Extreme energy drink.
2: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
6: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
5: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
6: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
9: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
10: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त, बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
9: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
10: ल भइहाल्छ नि नानी।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
12: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
11: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
13: पानी उमालेर पिउने, मास्क लाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
14: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
13: यसलाई शोक नमान्नु साथी, सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
14: ए हो र?
13: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसनी रोगका जोखिम तत्त्वहरू हुन्।
14: बाफे, यति धेरै जोखिम?
13: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
3: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौ, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौ, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
0: Extreme energy drink. Taste the difference. Feel the energy.

0: थप वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह, डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान शुरू,
1: नयाँ आर्थिक वर्षसँगै स्वास्थ्य, विद्युत, गरगहना लगायत शिक्षामा पनि कर, सम्बन्धित निकायसँग समन्वय गरी समता शुल्क परिमार्जन गर्न विज्ञको सुझाव,
2: मज्जासँग हेर्न दिउँ, संवाद गरौं, 7 दिन 15 दिन लागोस् न, 15 दिन पछि निर्णय गरिदिउँ। त्यो निर्णय गर्दा कहीँ कसैलाई मन पर्ला कहीँ नपर्ला त्यो स्वाभाविक हो।
0: युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिकाको ज्यान गयो, चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुमान,
1: र 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित, फिफा विश्वकपको विजेताले च्याम्पियनशीप रिङ पनि पाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
2: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 7 गते सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा केही बेर अघि सरकार र मिटर ब्याज पीड़ित बीच भएको सहमति बारेको खबर। आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच 9 बुधे सहमति भएको छ। प्रधानमन्त्री कार्यालयमा आज बिहानदेखि चलेको निरन्तरको वार्तापछि भएको सहमति पत्रमा सरकारी वार्ता टोलीको तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्ने जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी समेत गरिनेछ। यस्तै ओडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिनेछ। मिटर ब्याज पीड़ितहरूको अनुसन्धानका लागि लिखतहरूको फरेन्सिक ल्याब परीक्षण सम्पत्तिको स्रोतको खोजी र सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुनेछ भने अदालतमा विचाराधीन मुद्दाहरूको हकमा पीड़ितको न्यायका लागि कानूनी अड़चन थुकाइने भएको छ। यस्तै पीड़ितका गुनासो सम्बोधनका लागि केन्द्रमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गरिने भएको छ। जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 जना प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी 6 महिनाभित्र सबै उजुरी फर्स्यौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएसँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। यसअघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच मौखिक सहमति भएकोमा आजको वार्तापछि लिखित सम्झौता भएको हो।
4: मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। आज दिउँसो पनि काठमाडौँ उपत्यका सहित सबै प्रदेशका थोरै जिल्लामा पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै पानी पर्साको ठोरीमा 60 मिलिमिटर परेको छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा रातीदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म पानी पर्ने सम्भावना छ। विशेष गरी बागमती गण्डकी लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा

0: 54 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान संचालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम संचालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिने भएको छ।
1: नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग संचालनमा ढिलाइ भएको छ। यसअघि यही साउनभित्र सुरुङ मार्ग संचालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग संचालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले सुरुङ मार्गको घटनाका उद्घाटनका लागि तयारी भइरहेको उज्यालोले बताउनु भएको छ। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। परियोजनाको कुल लागत झण्डै 22 अर्ब रूपियाँ रहेको छ। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाम्जा आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। परियोजनाको मुख्य सुरुङको लम्बाई झण्डै 2.68 किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ मार्गसँगै पहुँच सड़क, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते यसको शिलान्यास गर्नुभएको थियो। सुरुङ मार्ग संचालनमा आएपछि शुरूआती चरणमा निश्चित मापदण्ड अनुसार गाड़ीलाई प्रवेश दिइनेछ। सुरुङभित्र गति सीमा, गाड़ी बीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ। सुरुङको संचालन, निगरानी र आपतकालीन व्यवस्था अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ। नागढुङ्गा सुरुङ मार्ग संचालनमा आएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाड़ीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। शिक्षा समता शुल्क र यसको व्यावहारिक कार्यान्वयन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको यूएन ट्रेनरशिप पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि people2people.com.np/un2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, SLC देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र

0: तापुङको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ, आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
1: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: एयरटेल अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार र मिटर ब्याज पीड़ित बीच नौबुधे सहमति, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने, पीड़ितको तर्फबाट सबै आन्दोलन स्थगित, आज रातिदेखि थप वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह, डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान शुरू, नागडुंगा सुरुङमार्ग संचालनमा ढिलाइ लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्षसँगै सरकारको आमदानी र खर्चको नयाँ लेखा संचालनमा आएको छ भने नयाँ बजेटका व्यवस्थाहरू पनि आजैदेखि कार्यान्वयनमा आएका छन्। बजेट अनुसार अब शिक्षा, स्वास्थ्य र विद्युत सेवामा उपभोक्ताले थप कर तिर्नुपर्नेछ। यसको सबैभन्दा बढ़ी प्रभाव शिक्षा क्षेत्रमा परेको छ। अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा लिइने सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिनेछ। सरकारले हुने खाने वर्गबाट शुल्क संकलन गरी त्यसलाई गरीब तथा विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्ने उद्देश्य रहेको जनाएको छ। यस्तै प्रकृतिको शुल्क झण्डै 16 वर्ष अघि तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि लागू गर्नुभएको थियो, तर चौतर्फी विरोधपछि यो कर व्यवस्था खारेज भयो। अहिले शिक्षा समता शुल्कका नाममा ल्याइएको 3% शुल्कको अवधारणा के हो भनेर हामीले शिक्षाविद डाक्टर विद्यानाथ कोइरालालाई सोधेका छौं।
5: यो ठाउँमा जन्मेका केटाकेटी यहीँ पढ्नुपर्छ भन्ने किसिमको व्यवस्था भएको देशहरूमा अप्ट आउट शुल्क लाउने चलन जति हो। अब हाम्रोमा जाने के हो भने उनीहरूले सहयोग गरोस् भनेर भन्ने चाहना हो, क्षमता अनुसार चाहिँ छान्ने एउटा त्यो नीति हो कि नियमन गर्ने, कतिसम्मलाई हो कतिसम्मलाई होइन भनेर भन्ने किसिमको दोस्रो नीति हुँदो रहेछ। तेस्रो तरिका चाहिँ सबैलाई समान बनाउनको निम्ति उपयोग गर्ने तरिका हो। धादिङको उत्तरी भेगमा मैले धादिङ एउटा सामान्य उदाहरण दिए, सरकारले प्रति विद्यार्थी लागत निजीले भन्दा बढ्ता खर्च गर्छ। त्यो सरकारको लागत धेरै भएको ठाउँमा निजीलाई परिचालन गरेर तिम्रो लागत अनुसार पैसा यति दिन्छु, बाँकी पैसा तिमी चाहिँ उठाउन सक्छौ है, त्यो अर्को किसिमको तरिका हुन्छ। तीनवटा बाटो छ। अब हाम्रा सरकारहरूको अहिलेसम्मको बुद्धि नपुग्ने ठाउँ के रहेछ भने यो के चाहिँ गर्ने भन्ने बारेमा उनीहरू सोध्दै सोध्दा रहेछन्।
4: यो 16 वर्ष अघि पनि बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरि आएको रहेछ र त्यसलाई विरोध गरेपछि पछि त्यो हट्यो पनि 1% उभयो। त्यो बेला र अहिलेमा चाहिँ के अवस्था, के फरक छ?
5: बाबुराम भट्टराईले चाहिँ के गरिदिनु भयो डाक्टर भनेर भन्दाखेरि उहाँले 1% बनिदिनुभयो। अब निजीले के गरिदियो? 1% अभिभावकमाथि थपियो। अहिले अब 3% आयो, त्यो पनि अभिभावकमाथि थपिन्छ। त्यसमा कुनै नौलो नै भएन। अभिभावकलाई त्यो बोझ भयो भनेर न्यु खोज्नु एउटा तरिका हो। अभिभावक स्वेच्छाले तिर्न चाहन्छन् भनेर भन्नु अर्को तरिका हो। यति सरकारलाई बुझाउनै पर्छ तिमीले भन्नु अर्को तरिका हो। यो लाउने कसरी हो, लिने कसरी हो? सरकारी स्कूल र निजी स्कूलमा गुणस्तर बराबरी बनाउन सकिन्छ भनेर भन्ने किसिमको गर्ने बित्तिकै अब कसरी जाने हो? सकिँदैन भने निजीलाई कहाँ कहाँ उपयोग गर्ने हो? यो तरिका नै जानिएन के
4: सरकारले त्यहाँबाट उठाएको पैसा दुर्गम अथवा भनौं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई चाहिँ सहयोग गर्ने भनेर भनेको छ। सरकारको तर्क त्यो छ। अर्को पक्ष भनेको तपाईँको निजीमा पनि पढाउने सबै अभिभावकहरू धनी हुन्छन्, पैसावाला हुन्छन् भन्ने छ।
5: गजब ल्याउनुभयो। पैसा संकलन हुँदो रहेछ, उपयोग गर्ने बेलामा चाहिँ त्यसलाई अर्कातिर साइफनिङ गर्ने, अर्कातिर पठाउने किसिमको चलन जति रहेछ सरकारको। त्यो पैसाको सदुपयोग नहुने भयो, सदुपयोग नहुने भएपछि दिने मान्छेले दिन चाहेन। यो चिन्तनमा साँच्चै सरकारले सोचेर भोलिको दीर्घ हिसाबबाट सोचेको भएदेखि त केही बाटो निकाल्थ्यो होला। धनी अभिभावक पनि छन्, गरिब अभिभावक पनि छन्, र अर्का धनी भनेको विपन्न मान्छेहरूले पनि अहिले निजीमा किन पढाउन थाले भनेर भन्दाखेरि केटाकेटीहरूलाई यहाँ पढाइदियो भने हामीले खोजेको अङ्ग्रेजी पनि फर्रै बन्छन्, हामीले खोजेको तिनले तह पनि लाग्छन् भन्ने किसिमको कुरो खोजे। नसकेको के हो भने सरकारी स्कूल पनि समकक्षी छ है भनाउनलाई सबैलाई सकिएन कसले हेरिदिने हो त्यो बुझा छैन अब राष्ट्रपतिको त्यो चिन्तन त्यतातिर गएको जस्तो मैले दिँदिन
4: अब यसका लागि अझ न्यायसङ्गत वा प्रभावकारी विकल्प के हुन सक्थ्यो
5: सम्पन्नको निम्ति आर्थिक हिसाबले गरौँ जस्तो पूरा पैसा तिर्ने आधा पैसा तिर्ने निशुल्क तिर्ने भने अब त यहाँले भन्नुभयो गरिबको मान्छेको निम्ति चाहिँ गरिबलाई चाहिँ ठाउँ त हुन्थ्यो न चिन्तन बनाउँछन् न त्यो बारेमा कार्यान्वयन गर्छन् कमसे कम जो सरकारवालाहरू हुन् मजासँग हेर्न दिउँ संवाद गरौं सात दिन पन्ध्र दिन लागोस् न पन्ध्र दिनपछि निर्णय गरिदिउँ त्यो निर्णय गर्दा कहीँ कसैलाई मन पर्ला कहीँ नपर्ला त्यो स्वाभाविक हो कुनै नौलो होइन त्यसो गरिदियो भनेदेखि यसको जोस सम्मान योग्य छ प्रविधिमा जोड्नुपर्ने किसिमको कुरो छ काम त्यतातिर गइदियो भने यसले चाहिँ गरिखान्छ जस्तो लाग्छ मलाई
3: उहाँ हुनुहुन्थ्यो शिक्षाविद डाक्टर विद्यानाथ कोइराला फेरि पनि खबरकै सिलसिला नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता विराटनगर रेलवे कार्गो ढुवानी शुरू भएको छ नेपाल भारत पारवहन सम्झौताले तेस्रो देशबाट हुने आयात तथा निर्यातको लागि भारतीय सड़क मार्ग रेलमार्ग र जलमार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था बमोजिम यसअघि कोलकाता हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो नेपाली महावाणिज्य दूतावासको निरन्तरको पहलपछि कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगंजका अतिरिक्त जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरको नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो यसको कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार बन्दरगाह सीपी लाङ लाइङसँग समन्वय गरी आज कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुरूआत भएको छ कोलकाता स्थित नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्य कोलकाता भन्सार कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाई यो रेल कार्गोको शुभारम्भ गर्नुभएको हो नेपाल भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा 45 वटासम्म 40 फिटका कार्गो कन्टेनरहरू रेल मार्फत सिधै विराटनगर पठाउन सकिने भएको छ सड़क मार्गको तुलनामा रेल कार्गो सुरक्षित भरपर्दो न्यून लागत हुने र झण्डै 24 घण्टाको समय अवधिमा विराटनगर पुग्ने भएकोले सबै प्रकारको वस्तु आयातमा सहज हुनेछ नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
6: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
9: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
8: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: Tickets bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नयाँ आर्थिक वर्षको पहिलो दिन आज साउन 1 गते शेयर बजार उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 79.74 अंकले बढ़ेर 2677.54 बिन्दुमा पुगेको छ। नेप्से लगातार चौथो दिन बढ़ेको हो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकामा जलविद्युत लगानी र उत्पादन तथा प्रशोधन समूह 4% भन्दा धेरैले उकालो लागेको छ। आज 259 वटा कम्पनीको शेयर बढ़ेकोमा 13 वटाको घटेको छ। यस्तै मान्डु हाइड्रो पावर र निर्धन उत्थान लघुवित्तको शेयर भने घटबढ़ भएको छैन। आज श्रीनगर एग्रीगेट इण्डस्ट्रीजको शेयर 15% बढ़ेको छ। बजार उच्च अंकले उकालो लागेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 15% घटेको छ। आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 4.56 अर्ब करोड़को कारोबार भएकोमा आज 335 वटा कम्पनीका 1 करोड़ 3 लाख कित्ता शेयर 4.57 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
1: सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्ति भरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ। यसैबीच सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा सरकारी कर्मचारीबाट सम्पत्ति विवरण बुझाउने कार्य पनि
2: ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि फेरि खुला भएको छ। काग गिद्ध हाँस लगायत पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गएको असार 5 गतेदेखि बन्द भएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना फेरि सञ्चालनमा आएको हो। चिड़ियाखाना प्रशासनका अनुसार हिजो पशु सेवा विभाग केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिड़ियाखाना फेरि खोल्ने निर्णय गरेको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ।
1: बागमती प्रदेश सरकारले खर्च कटौतीका लागि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको छ। तर मन्त्रालयको संख्या घटे पनि मन्त्रीको संख्या भने यथावत 14 नै छ। त्यस अनुसार 6 जना मन्त्री बिना विभागीय बनेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज मन्त्री परिषदको नयाँ कार्य विभाजन स्वीकृत गरेसँगै 8 मन्त्रालयले मात्र जिम्मेवारी तोकिएको छ।
2: सौरवास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। साउन महिनाको पहिलो दिन आज काठमाडौँको पशुपतिनाथ सहित देशका अन्य शिवालयमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिका सहित कम्तीमा 21 जनाको ज्यान गएको छ। पूर्वी युगाण्डामा शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बीबीसीले जनाएको छ। पछिल्ला वर्षहरूमा बाल बालिका संलग्न भएका गाड़ी दुर्घटना मध्ये यो युगाण्डकै सबैभन्दा घातक दुर्घटना मध्ये एक हो। गैराती कापचोरवा क्षेत्रमा भएको दुर्घटनामा कर्मचारी लगायत अन्य धेरै व्यक्ति घाइते भएका विवरण सार्वजनिक भए पनि संख्या उल्लेख गरिएको छैन। विद्यार्थीहरू युवाहरू पर्यटकीय क्षेत्र सीपी फल्सको शैक्षिक भ्रमण गरेर फर्कदै थिए। चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको छ। मलेसियाको बायोमास ओभलमा सुपर ओभरमा नेपालले दिएको 7 रनको लक्ष्य यूएईले 3 बलमा भेटायो। यसअघि यूएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालकी अनुकडायतले 20 रन बनाइन्। यूएईकी वैष्णवी महेशले 3 विकेट लिइन्। अघि टस जितेर ब्याटिङ गरेको यूएईले 19 ओभर 5 बलमा 100 रन बनाउँदै सबै विकेट गुमाएको थियो। अब यूएईले फाइनलमा उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ। इण्डोनेसियालाई 31 रनले हराउँदै थाइल्याण्ड उपाधि नजिकै पुगेको हो। सेमी फाइनलमा पुग्ने चारवटै टोली एसिया कपमा छनौट भएका छन्।
1: र फिफा विश्वकप फुटबल सन् 2026का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग अर्थात औठी पनि प्राप्त गर्ने भएका छन्। फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। पर्सि आइतबार मध्यराती पाउने 1 बजे हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र साबिक विजेता अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। फिफाले सन् 2026को प्रतियोगिताको सम्झनामा 2026 स्थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यलाई 30 औठी प्रदान गरिनेछ भने बाँकी 1996 आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: सरकार र मिटर ब्याज पीड़ित बीच 9 बुझे सहमति। पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने। पीड़ितको तर्फबाट सबै आन्दोलन स्थगित।
1: आज रातिदेखि थप वर्षाको सम्भावना। सतर्कता अपनाउन आग्रह। डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान शुरू।
2: नयाँ आर्थिक वर्षसँगै स्वास्थ्य विद्युत गरगहना लगायत शिक्षामा पनि कर। सम्बन्धित निकायसँग समन्वय गरी समता शुल्क परिमार्जन गर्न विज्ञको सुझाव।
1: युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 बाल बालिकाको ज्यान गयो। चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुमान।
2: र 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित। फिफा विश्वकपको विजेताले च्याम्पियनशीप रिंग पनि पाउने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज साउने संक्रान्ति, साउने संक्रान्तिका अवसरमा लगाउने परम्परागत तिउरीको महत्व हराउँदै लमजुङमा वन्यजन्तु पीड़ितका लागि 10 लाख बढ़ी राहत वितरण, एक वर्षमा 2 मानिस र 151 पशुधनमा वन्यजन्तुको आक्रमण। दूधपोखरी गाउँपालिकामा अझै 9 करोड़ बढ़ी बेरोजु बाँकी, गत आर्थिक वर्षमा मात्रै 1 करोड़ बढ़ी रूपियाँ फर्स्योट। र पोखरीको पहिरोको जोखिम कायम रहेको भन्दै खरखरे भीरमा थप 1 महिना राति सवारी सञ्चालनमा रोक। अब समाचार विस्तारमा। आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति पर्व हिन्दू धर्ममा आस्था एवं विश्वास गर्नेहरूले विशेष रूपमा मनाउने प्रचलन छ। मानु खाई मुरी उब्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रूपमा आज साउने संक्रान्ति पर्व मनाउने प्रचलन छ। आजकै दिनबाट सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकोले किसानहरू शरीर सफा राखी लुतो फाल्ने गर्दछन्। कागती, अम्ब, अनार, नास्पति आदि फलफूल चढ़ाई काण्डरक नामक राक्षसको पूजा गर्नाले लुतो, खटिरा जस्ता चर्म रोगको प्रकोपबाट बस्न सकिने जनविश्वास रहिआएको छ। साउने संक्रान्तिका दिन परम्परा अनुसार भलायोको अगुल्टोलाई आकाशतर्फ फालेर लुतो फाल्ने दिनका रूपमा मनाइन्छ। भलायो र कुकुर डाइनो नामकको जडीबुटी तथा वनस्पतिलाई हुनेले नाङ्लोमा नहुनेले टपरीमा राखी लुतो फाल्ने परम्परा छ। गाउँ छिमेकबाट भूतप्रेत हटाउन पनि यो दिन आगुल्टो फालिने गरिएको हो। असारे रोपाई सकिएर झारपात टिप्न खेतबारीमा पस्दा छाला सम्बन्धी रोग नलागोस् भनेर भलायो लुतो फाल्ने चलन रहेको अग्रजहरू बताउँछन्। त्यसो त आजबाट नै विशेष गरी शिवजीको व्रत बस्ने तथा हरियो लगाउने चलन पनि रहेको छ। साउन महिनाको सोमबारलाई विशेष महत्वको साथ लिने पनि गरिएको छ। साउने संक्रान्तिको दिन लुतो फालेर तिउरी लगाउने चलन विस्तारै हराउँदै गएको छ। गाउँघरमा पाइने विभिन्न प्रकारको जड़ीबुटी सहित लगाइने तिउरीको सट्टा आधुनिक मेहन्दी लगाउने प्रचलन बढ़दै गएपछि तिउरेको महत्व कम हुँदै गएको हो। विशेष गरेर ग्रामीण भेगका केटाकेटीदेखि वृद्ध वृद्धसम्म तिउरे फूलको पातमा विभिन्न जड़ीबुटी लगाएर मिलाएर महिला तथा केटाकेटीहरू हत्केला रंगाउँथे। तिउरेको पात, वनमा पाइने मकर काजी, निबुवाको अमिलो लगायतका विभिन्न जड़ीबुटी मिलाएर तिउरे लगाउने र भोलिपल्ट हात रातो बनाउने सांस्कृतिक प्रचलन थियो। तर अहिले केटाकेटीदेखि वयस्क उमेरका महिलाहरू पनि आधुनिक मेहन्दीतर्फ आकर्षित भएका छन्। बजारमा पाइने आधुनिक मेहन्दीले तिउरी लगाउने परम्परागत संस्कृतिलाई ओझेलमा पारिदिएको अग्रजहरू बताउँछन्। आधुनिक मेहन्दीको प्रयोग परम्परागत संस्कृति भन्दा पनि फेशनको रूपमा फैलिएको सर्वसाधारणको बुझाइ छ। विदेशी संस्कृतिको प्रभाव र पुरानो पुस्ताले नयाँ पुस्तालाई संस्कार संस्कृति राम्रोसँग हस्तान्तरण गर्न नसक्दा पनि परम्परागत संस्कार हराउँदै गएको अनुमान पनि गर्न सकिन्छ। साउने संक्रान्तिको साँझ लुतो फाल्ने परम्परासँगै हातमा तिउरे लगाउने नेपाली हिन्दू संस्कृति भए पनि मेहन्दी लगाउने परम्परा भने भारतीय भएको कतिपय भनाइ छ। हत्केलामा तिउरेको रंग जति गाढ़ा राख्यो उति नै बढ़ी श्रीमानको माया पाइन्छ भन्ने जनविश्वास छ। तर सबै महिलाहरूले यही विश्वासमा मेहन्दी लगाएका भने पक्कै पाइँदैन। परम्परागत संस्कृतिलाई आधुनिकताले विस्थापित गरे पनि यसको तात्विक अर्थ र महत्वलाई आधुनिकतासँगै बचाउनु पर्ने सरकारवालाहरू बताउँछन्। लमजुङमा आर्थिक वर्ष 2082-83 मात्रै वन्यजन्तु पीड़ितका लागि 10 लाख रूपियाँ बढ़ी राहत वितरण भएको छ। डिभिजन वन कार्यालय लमजुङले सो आर्थिक वर्षको आवर्तीमा जिल्लाका विभिन्न स्थानमा भएका वन्य जन्तुको आक्रमणबाट मानव तथा पशुधन क्षति भएकाहरूलाई कानूनी व्यवस्था अनुसार राहत सिफारिश गरेको हो। डिभिजन वन कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षमा जिल्लामा 2 मानिस र 151 पशुमा वन्यजन्तुले आक्रमण गरेर क्षति पुर्याएको छ। वन्यजन्तुको आक्रमणबाट घरपालुवा क्षति पुगेपछि प्रक्रिया पुर्याएर राहतका लागि आएकाहरूलाई कुल 10,58,805 रूपियाँ राहत रकम वितरण गरेको कार्यालय प्रमुख दीपक प्रसाद पण्डितले बताउनुभयो। डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट 2 मानिसले पनि क्षति भएको थियो। भालुको आक्रमणबाट घाइते भएका 2 कार्यालयले राहत रकम उपलब्ध गराएको हो। सो बाहेक कार्यालयबाट 5,08,000 रूपियाँ राहत अझै वितरणको क्रममा रहेको पनि कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयले वन्य जन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका 2069 को दफा 6 बमोजिम क्षतिको प्रकृति हेरी राहत समिति मार्फत सिफारिश गर्ने प्रावधान छ। कानून बमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीड़ितहरूको राहतका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने र सोही सिफारिशको आधारमा पाएक पर्ने संरक्षण क्षेत्र मार्फत राहत उपलब्ध गराउने प्रावधान छ। सोही अनुरूप लमजुङका वन्यजन्तु पीड़ितलाई एक याप मार्फत राहत रकम उपलब्ध हुने गर्दछ। सरकारले वन्यजन्तुबाट हुने क्षतिको निम्ति राहत प्रदान गर्न आधारहरूसहित निर्देशिका तयार गरेको छ। निर्देशिकामा मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर गोठको क्षति, खाद्यान्न बालीको क्षति र हिमाली क्षेत्र सम्बन्धी विशेष व्यवस्था जस्ता आधार राखेका छन्। सरकारले निर्देशिका बमोजिमको क्षेत्रीय वन निर्देशनालय मार्फत राहत उपलब्ध गराउँदै आएको छ। जिल्ला स्तरमा राहत उपलब्ध गराउनका लागि सरकारवालाहरूको सहभागितामा सिफारिश समिति हुन्छ। वन्यजन्तुबाट पीड़ित राहत सहयोग माग गर्ने व्यक्तिले घटना घटेको मितिले कम्तीमा 35 दिनभित्र सम्बन्धित संरक्षित क्षेत्र वा डिभिजन वन कार्यालय समक्ष आवश्यक कागजात पत्र सहित निवेदन दिनुपर्ने प्रावधान छ। लमजुङको दूधपोखरी गाउँपालिकामा अझै पनि 9 करोड़ बढ़ी बेरोजू बाँकी रहेको महालेखको प्रतिवेदनले देखाएको छ। संघीयता कार्यान्वयनसँगै कार्यान्वयनमा आएको सो गाउँपालिकामा गत आर्थिक वर्षसम्म 9,30,11,832 रूपियाँ बेरोजू बाँकी रहेको हो। महालेखको 63 प्रतिवेदन अनुसार दूधपोखरी गाउँपालिकामा आर्थिक वर्ष 2081-82 9,26,39,49 रूपियाँ बेरोजू बाँकी रहेको थियो। सो आर्थिक वर्षमा मात्रै गाउँपालिकामा 1,03,11,440 रूपियाँ बेरुजू फर्स्यूट भएको थियो। सोही आर्थिक वर्षमा दूधपोखरीमा 1,06,84,223 रूपियाँ बेरुजू थपिएको महालेखको प्रतिवेदनले देखाएको छ। महालेखको प्रतिवेदन अनुसार सो आर्थिक वर्ष मात्रै दूधपोखरी गाउँपालिकामा 30,18,354 रूपियाँ अनियमित बेरुजू देखिएको छ भने 4,18,090 रूपियाँ असुर गर्नुपर्ने बेरुजू रकम देखिएको विवरणमा उल्लेख छ। गरी 72,47,779 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बेरुजू विवरणमा उल्लेख गरिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजू देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजू कम भएको छ। आर्थिक वर्ष 2080-81 कार्यान्वयनमा रहेको 9,99,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजू देखिएको थियो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
3: छात्रवृत्तिको व्यवस्था,
4: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
3: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-93-495।
5: बेसीसह नगरपालिकाको जरुरी सूचना।
6: बेसीसह नगरपालिकाको सहकारी ऐन 2074 को दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 को प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 को मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
7: बुझाउनु पर्ने कागजातहरू कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
6: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसीसह नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लमसुङ।
8: ओहो दाई, तपाईँले कति टाढो घर पनि छडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
9: धन्यवाद बहिनी, हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
8: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
10: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518, 98463-38518।
12: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
13: यो ब्लाउज। न्यू रितु लेडिज एण्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
12: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
13: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
12: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एण्ड जेन्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-74372।
11: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय लमचुङले बेसेसर 6 स्थित खरखरी र मध्य नेपाल 10 बिमिरे भन्ज्याङमा थप 1 महिनाका लागि रात्रि सवारी सञ्चालनमा रोक लगाएको छ। जारी वर्षायामका कारण पहिरोका उच्च जोखिम कायम रहेको भन्दै साउन मसान्तसम्मै रातिको समयमा सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको हो। जिल्ला सुरक्षा समितिको असार 15 गतेको निर्णय अनुसार यसअघि असार मसान्तसम्म रातिको समयमा सवारी आवागमन रोक लगाएको थियो। हाल वर्षा नरोकिएको र पहिरोको जोखिम कायमै रहेको भन्दै पुनः एक महिनाका लागि बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो। प्रशासनद्वारा जारी सूचना अनुसार डुम्रे बेसी शहर सामे सड़क अन्तर्गत बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्म प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म अत्यावश्यक सेवा बाहेक सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। त्यसै गरी पुष्पलाल मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सुन्दर बजार भोरलेटार सड़कको बिमिरे भन्जाङ क्षेत्रमा साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवाजावत गर्न बन्द रहनेछ। जिल्ला प्रशासन कार्यालयले प्राकृतिक विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि यो निर्णय गरिएको जनाएको छ। यात्रु तथा सर्वसाधारणलाई यात्रा योजना बनाउँदा तोकिएको समय र सड़क अवस्था बारे जानकारी दिएर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ। साथै यसबाट पर्न जाने असुविधाप्रति प्रशासनले क्षमा याचना पनि गरेको छ। जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी सम्बन्धी सेवा अस्थायी रूपमा अवरूद्ध भएको छ। राहदानी विभागबाट सञ्चालनमा ल्याइएको नयाँ राहदानी प्रणालीको सफ्टवेयर अध्यावधिक कार्य जारी रहेकोले वितरण बाहेकका राहदानी सम्बन्धी सेवा अस्थायी रूपमा अवरूद्ध भएको हो। जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै राहदानी अर्को सूचना जारी नहुँदासम्म सेवा अवरूद्ध हुने जनाएको हो। आवेदन संकलन तथा वितरणका लागि प्रयोग हुने नयाँ प्रणाली क्रमिक रूपमा सञ्चालनमा ल्याउने प्रक्रियाका क्रममा सफ्टवेयर अपडेटका लागि थप समय आवश्यक परेको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। यसअघि पनि गत 23 गतेदेखि 29 गतेसम्म राहदानी सेवा अवरूद्ध भएको थियो। यसअघि राहदानी छपाईको काम गर्दै आएको कम्पनीसँगको ठेक्का सम्झौता सकिएको र नयाँ कम्पनीसँग डाटा माइग्रेशन गर्ने काम भएको भन्दै सेवा अवरूद्ध भएको थियो। विद्युतीय राहदानी छाप्ने ठेक्का पाएका जर्मन कम्पनीले समयमा काम गर्न नसक्दा सर्वसाधारणले शास्ति पाएका छन्। सोमबारदेखि नै राहदानीको आवेदन छपाई र वितरण नियमित हुने बताइए पनि अझै अवरूद्ध कायमै छ। सम्पूर्ण रूपमा डाटा माइग्रेशनकै काम नसकिएकोले आवेदनदेखि छपाईका काममा अझै समस्या रहेको विभागले जनाएको छ। सेवा प्रभावित हुँदा सर्वसाधारणले नयाँ राहदानी तथा राहदानीको नवीकरणका लागि अनलाइन आवेदन दिन पाएका छैनन्, जसले गर्दा राहदानी अत्यावश्यक भएकाहरूलाई समस्या भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। आज दिउँसोदेखि प्राय सबै प्रदेशका थोरै जिल्लामा पानी परिरहेको छ। मनसूनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा रातीदेखि माध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका थोरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि बिहानसम्म नै पानी पर्ने सम्भावना छ। विशेष गरी गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै लामो दूरीको यात्रामा निस्किनु अघि मौसम र सड़कको अवस्था बुझ्न सुझाव छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज साउने संक्रान्ति, साउने संक्रान्तिका अवसरमा लगाउने परम्परागत तिउरीको महत्व हराउँदै लमजुङमा वन्यजन्तु पीड़ितका लागि 10 लाख बढ़ी राहत वितरण। एक वर्षमा 2 मानिस र 151 पशुधनमा वन्यजन्तुको आक्रमण। दूधपोखरी गाउँपालिकामा अझै 9 करोड़ बढ़ी बेरुजु बाँकी। गत आर्थिक वर्षमा मात्रै 1 करोड़ बढ़ी रूपियाँ फर्स्योट। र पहिरोको जोखिम कायमै रहेको भन्दै खरखरे भीरमा थप 1 महिना राति सवारी सञ्चालनमा रोक। साझा 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: मिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त
3: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
4: ओ अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
1: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9857-13-375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: तौर हुन्।
1: ए हो र त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
0: बाफे, यति धेरै जोखिम?
1: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौ, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौ, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौ, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ, दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना URL चेक लना आक्षेपक घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
6: सतर्क तन ठगे तब त क्या जोगिना
7: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा, अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यो मोबाइलले पनि तनावै दियो भने?
13: होइन, के तनाव दियो ए खुशी?
12: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ, साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
14: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
15: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
16: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन, मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
15: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएको

0: बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477 69229।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46 257 र 98400067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ। सम्पर्क 98560 46 244।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल साथीहरू, तिमीहरू खेल्दै गर, म चाहिँ कुखुरालाई दाना पानी दिएर आउँछु है।
2: बेलाना कुबेला कुखुरालाई दाना पानी दिने भन्छ।
1: अनि कुखुरालाई पनि त भोक लाग्यो होला, जानु परेन।
2: सुन साथी, अहिले गर्मीको समय छ, कुखुरालाई बढ्दो तापक्रमबाट हुने तनावबाट बचाउन बिहान र बेलुका मात्र दाना दिने व्यवस्था मिलाउनु पर्छ। अनि अर्को कुरा, पानीमा इलेक्ट्रोलाइट्स र भिटामिन सी पनि मिसाएर खुवाउनु पर्छ।
3: सार्वजनिक हितका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
4: छात्रवृत्तिको व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
4: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056493495।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतको आदेश लगाइएको आरोप पुष्टि नभएको निष्कर्ष, मिटर ब्याज पीड़ित र सरकार बीच 9 बजे सहमति, आन्दोलन स्थगित।
1: कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ, त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
0: बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित, असार अन्तिम सातासम्म सरकारद्वारा 5 लाख भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति, डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू।
2: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगी गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो
0: डजलधुराका किसान व्यवसायका आलू खेतीमा रमाउँदै काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारी बारे छलफल, मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर।
3: मैले जोर गरेर भन्न चाहन्छु कि 1, 2, 3, 4 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस्।
0: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित, 20 एसियाली खेलकुदको तयारी, प्रशिक्षणका लागि उसुको टोली पर्सि चीन जाने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुशासनका लागि विभिन्न अभियान, नीति तथा कानूनी व्यवस्था गरिए पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन। राजनीतिक इच्छा शक्तिको कमी, दण्डहीनता र संस्थागत कमजोरी यसका मुख्य कारण हुन्। निगरानी निकायहरू सक्रिय देखिए पनि निष्पक्षता र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ। पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता बलियो बनाउन नसकेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन। कड़ा कार्यवाही, प्रणालीगत सुधार र जनचेतना बढ़ाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ।
5: मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीकर्ताहरूबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उल्लंघन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजाने, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
1: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
5: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
6: विगतका दिनमा चाहिँ सहमति पनि भए तर त्यो सहमतिहरू चाहिँ पूर्ण कारण भएन. त्यसले गर्दाखेरि नेपाल सरकारसँग हाम्रो चाहिँ यो आधार नै के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कारण हुनुपर्छ, बल्ल मिटर ब्याज पीडित चाहिँ न्याय पाउँछ. अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कारण जसरी पनि गर्नु पर्यो, हाम्रो सन्देश चाहिँ यही हो. अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा र बाध्यकारी चेकका पीड़ितहरू हुनुहुन्छ.
5: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा रिहा गर्न आदेश गरेको छ. विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारिकमा रिहा गर्न आदेश गर्नुभएको हो. सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो. विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदावी लिएको थियो. आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारिकमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो.
7: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विषय अध्ययन 59 दफा 7 गको अवस्था विद्यमान रहेको देखियो. तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्व पक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साधारण तारिकमा राख्नु भनी आज विशेष अदालतको इजलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इजलासबाट यो आदेश भएको छ.
5: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ. नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो. वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो. नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्. नेपालको संविधानको धारा 168 उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो. डेंगी रोकथामका लागि आजदेखि 3 सचेतना अभियान शुरू गरेको छ. डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 अभियान सञ्चालन गर्न निर्देशन दिएको छ. अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो.
8: यो डेंगी संक्रमण उच्च हुने यो 3 मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 अभियान सञ्चालन गरेको छ. यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना वृद्धि गरिने काम गरिनेछ.
5: डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ. अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ. सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ. यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो. कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो. गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भएको छ. मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.26 3.0 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो चार वर्षमा 1,451 जना व्यवहारिसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवहारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2,083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो चार वर्षमा 1,451 जना व्यवहारिष्य बाल बालिका फेला परेको उल्लेख छ। व्यवहारिष्य फेला परेको कुल बाल बालिका मध्ये बालक 919 जना र बालिका 532 जना छन्, जसमध्ये 925 जना बालिका परिवारमा पुनर्मिलन गरिएका छन्। 522 जना बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गुलबेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गुलबेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलबेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलबेडाको तथ्याङ्क संकलन अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। साझा खबरमा अब खेल खबर। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यसै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुने छिन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाहे खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
0: सन्तोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
9: यो राष्ट्रिय कृषि परियोजनाले वर्षकारी अलिअलि सेन्सन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छन् र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
0: सरकारवालाको सहयोगका कारण बढ़दो उत्साह रिपोर्ट विपदबारीको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई.org फोन नम्बर 01-5224-352-5224-353
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्. उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो. घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्.
15: डडेलधुराको अमरगढ़ी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो. अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ.
16: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए. बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि प्राविधिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ. विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ.
15: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्. आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह झुकालको अनुभव छ.
9: कृषि ज्ञान केन्द्रले यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सञ्चालन कार्यक्रम सूचना हामी लिए अनुसार निवेदन दियो भने छनौटमा परिरहेको छ र काम पनि भइरहेको छ. आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो. 80-90 क्विन्टल उत्पादन भयो.
15: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो. अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ. एकाईका प्रमुख पिताम्बर बस्नेत:
17: गहुँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ दोब्बर तेब्बर फाइदा हुन्छ नि त. त्यसलाई सुरुमा किसानलाई डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो. त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो. हिउँदेर बर्खे गरेर खास हिउँदे आलु हाम्रो धेरै छ. 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो.
15: उन्नत जातका बिउ सिंचाई सुविधाको विस्तार कृषि यान्त्रिकरण आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्. किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्. तर्कराज भट्ट, CIN, रेडियो अमरगढी, डडेलधुरा.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. विपदको पूर्व सूचना र प्रतिकारका लागि एकै संयन्त्र बनाएर काम गर्न सकिँदै
3: त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटो घाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने. त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम भन्छ. त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ. विकसित देशहरूमा त्यसको सिस्टम पनि छ.
0: प्रतिकारका लागि सरकारले बनाएका योजना र कानूनको अवस्था तपाईँको प्रश्न र उत्तर सहितको विशेष कुराकानी बाँकी नै छ. CIN-को साझा खबर सुन्दै गर्नुहोला.
18: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेका हुन्छ. तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ. केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ. निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
19: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
20: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ.
19: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
21: महिलाको श्रम अधिकार र सम्मानको आवाज
22: कार्यक्रम साझा आवाज
19: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
23: महिला किसानका संघर्ष सपना
1: र सफलताका कथा।
2: प्रोप्राइटर मधुमाया जीजी पढे हैन प्रोप्राइटर भनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
19: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
20: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
21: पसिनाको सम्मान समानताको अभियान
22: कार्यक्रम साझा आवाज।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा वर्षा शुरू भइसकेको छ। सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ भने कुनै विपदको घटना भएमा सामान्य अवस्थामा फर्काउनका लागि पनि सबै उपकरणको जोहो गरिरहेको छ। मौसमजन्य विपदको सूचना संकलन र प्रतिकारीको योजनाका बारेमा साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
3: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नुभयो भने हामीले खैती योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैदी योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो, र तपाईँको अछार त कुर्नै भएन।
4: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाफ दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउनु छ,
3: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेका छौँ। भनेको
4: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष अगाडि,
3: त्योभन्दा पहिला अब
4: दुई वर्ष अगाडि भन्दा अहिले
3: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनै गाह्रो छ। त्यो भएर यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला त विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ, अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि बढ्ने प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
4: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भन्ने सोध्नुभयो।
3: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु म। गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सडक विभागको चाहिँ राष्ट्रिय सडक भनौँ न, राष्ट्रिय सडक र त्योसँग जोड्ने फिडर सडकहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
4: ठाउँ
3: होइन तपाईँको यस्तो छ, अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र योमा भनेको डिजास्टर रेस्पोन्समा खटिनले मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ, त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्मारको अथवा तपाईँको त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भयो भने अलिकति ढिलो भयो होइन, त्यो भएको अब जति सक्यो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रो चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ, त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएका सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ र हजुरहरूले चाहिँ मैले अगाडि भनेको चाहिँ कतै चाहिँ सडक अवरुद्ध भएको चाहिँ पाउनु भएको छ भने तपाईँले चाहिँ मैले अगाडि भनेको 1234 नम्बरमा चाहिँ कल गर्न सक्नुहुनेछ अथवा तपाईँको 100 नम्बरमा कल गर्न सक्नुहुनेछ। कुन सडकमा अथवा तपाईँ कता यात्रा गर्दै हुनुहुन्छ, त्यता जाने बाटोमा चाहिँ के कस्तो किसिमको अवस्थाहरू आउन सक्छ मौसमको हिसाबले त्यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। मैले त्यो यसका लागि चाहिँ अनुरोध गरेँ, भनेको मैले जोड गरेर भन्न चाहन्छु कि एक दुई तिन चार नम्बर अथवा सय नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पऱ्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस् र हजुरलाई चाहिँ सपोर्ट अवश्य प्राप्त हुनेछ।
4: फोन गर्ने नम्बर 1234
3: हजुर,
4: पहिले जुन 1159 हटाएर नयाँ राख्नुभएको, 100 नेपाल पुलिसलाई पनि गर्न सक्ने भयो, 1155 नम्बर पनि गर्न सकिने
3: सकियो।
4: यो धेरै निकाय धेरै नम्बर हुँदाखेरि यो प्रभावितहरूमा अलमल जस्तो त्यस्तो केही हुने डर तपाईँहरूलाई हुन्छ कि हुँदैन?
3: एकदमै हामीलाई पनि अलमल हुनसक्छ, यसको बारेमा पनि हामी सोल्युसन खोजिराखेका छौँ र यसको लागि चाहिने भनेको इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टम भन्छ, जस्तो कि एउटा चाहिँ सिङ्गल नम्बर भयो भने त्यस नम्बरबाट जस्तो मानव उदाहरणको लागि हामीले 100 नम्बर त्यो बनायौँ भने त्यसैबाट तपाईँको चाहिँ अब मौसम सम्बन्धी पनि जानकारी प्राप्त हुने, त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला र एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला, त्यो सबै हुने चाहिँ सिस्टम भन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यसको सिस्टम पनि छ,
4: अहिले प्राधिकरणले छलफल चलाएको हो, यो धेरै नम्बर भन्दा एउटा नम्बर
3: हो, एकदम छलफल हामी चाहिँ एउटा रिपोर्ट पनि यसको बनिसकेको छ। रिपोर्ट के भन्दाखेरि अब इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानै पर्छ, एकीकृत रूपमा नै तपाईँ हामीले चाहिँ रेस्पोन्सलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ, किनकि यो धेरै नम्बरहरू बनायो भने मान्छेलाई कन्फ्युजन हुन्छ, नम्बर सम्झिन पनि गाह्रो हुन्छ, त्यसले गर्दा भोलि तपाईँको त्यो नम्बरै नसम्झिएको कारणले गर्दा भोलि मान्छेकोलाई क्षति हुने स्थिति आयो भने त्यो राम्रो भएन नि। त्यो भएको हुनाले हामीले अहिले गृह मन्त्रालय लगायतका जति पनि हाम्रा संयन्त्रहरू हुन्छ ती संयन्त्रमा यो एकीकृत तपाईँको आपतकालीन प्रतिकार्य प्रणाली चाहिँ निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ भनेका छौँ र त्यसमा हाम्रो गृहमन्त्रीज्यूले पनि एउटा चाहिँ अस्ति भर्खरै के भन्नुभएको छ भने युनिफाइड कमान्ड एन्ड कन्ट्रोल हुने खालको चाहिँ एप बनाउनु पर्यो, त्यो किसिमले चाहिँ हामी जानुपर्छ अब भन्ने किसिमको पनि हामीलाई निर्देशन गर्नुभएको छ। हामी इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानैपर्छ, सिङ्गल तपाईँको चाहिँ एउटा तपाईँ नम्बरबाट सब चाहिँ रेस्पोन्स हुने चाहिँ स्थितिको चाहिँ सिर्जना गर्नुपर्छ भन्नेमा हामी एकदमै लागिपरेका छौँ लाग्छौँ र यसलाई हामी जोड गरिरहेको छौँ।
4: सुरक्षा निकायलाई पनि फरक फरक छुट्टा छुट्टै ढङ्गले फोन गर्न सकियो कि अथवा कुनै एउटा नम्बरमा गर्यो भने त्यो सबै सुरक्षा निकाय अथवा सबै सुरक्षा निकायलाई जानकारी गराउनु
3: पनि इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा तीनवटै सुरक्षा निकाय त्यहाँ,
4: किनभने नेपाल प्रहरीको एक प्रकारको, सशस्त्रको अर्को, अनि फेरि नेपाली सेनाले पनि त्यस्तो खालको व्यवस्था,
3: अहिले चाहिँ फरक फरक नै छ, अहिले त अब फरक नै गर्नु पर्यो, जस्तो कि तपाईँले नेपाल प्रहरीलाई चाहियो भने 100 गर्नु पर्यो, एपिएफ भन्यो भने 11-14 चाहिँ गर्नुपर्ने हुन्छ, सशस्त्र प्रहरी बल नेपालको चाहिँ 11-14 नम्बरमा चाहिँ डायल गर्न सक्नुहुन्छ। अब समग्रमा तपाईँको चाहिँ तिनवटै सुरक्षालाई जोड्ने भनेको फेरि 1234 हो, त्यो भयो भने जिल्लाको डिओसीमा हुन्छ, डिओसीमा चाहिँ नेपाली सेनाको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ, त्यसमा तपाईँको नेपाल प्रहरीको पनि हुन्छ, सशस्त्र प्रहरी बल नेपालको पनि हुन्छ, अहिले त्यसलाई आज हामी चाहिँ युज गर्न सक्छौँ,
4: भनेको अरू छोडेर 1234 गर्यो भने त्यो सबैले सुन्ने ठाउँमै पुग्ने
3: पुग्ने त्यो चाहिँ पुग्ने सम्भावना, किनकि भन्दा डिओसीले त्यो उठ्यो, डिओसी भन्ने बित्तिकै जिल्ला सुरक्षा समितिको कुरा आउँछ, जिल्ला सुरक्षा समिति भनेको के तपाईँले सिडिओले त्यसको अध्यक्षता गर्नुहुन्छ, तिनवटै सुरक्षा निकाय भनेको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना चाहिँ त्यसमा हुन्छ र त्यसको चाहिँ सदस्य सचिव भनेको साई सिडिओ हुने व्यवस्था हुन्छ। त्यो भएको हुनाले 1234 नम्बरमा चाहिँ हामीले यदि कल गर्यौँ भने तिनवटै सुरक्षा निकायले त्यो एकैचोटि सुन्ने स्थिति चाहिँ सिर्जना हुन्छ।
4: मानव जाजरकोटमा कुनै प्रकारको जोखिम भयो भने जाजरकोटबाट 1234 हान्दा त्यो जाजरकोटमै पुग्ने हो कि अथवा अर्को ठाउँमा पुग्ने?
3: जाजरकोटमा जाजरकोटमा हान्दाखेरि जाजरकोटको डिओसी भनेको जिल्ला प्रशासन कार्यालयमा हुन्छ, त्यो डिओसी त्यहाँ जान्छ र त्यहाँ कस्तो प्रकारको समस्या हो तुरन्तै तपाईँको त्यहाँ अब जिल्ला सुरक्षा समिति त त्यहीँ हुन्छ, जिल्लामा सिडिओले त्यसको नेतृत्व गर्नुहुन्छ भनेपछि त्यो तुरन्तै तपाईँको चाहिँ सहायता पाउने स्थिति सिर्जना हुन्छ।
0: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेकमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मिटर ब्याज पीड़ित र सरकारबीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित भएको छ। असार अन्तिम सातासम्म सरकारले 5,00,000 भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ भने आजबाट डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान पनि शुरू भएको छ। डडेलधुराका किसान व्यावसायिक आलू खेतीमा रमाउँदै आमदानी गरिरहेका छन्। काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलबेडा अरू जिल्लामा पठाउने तयारी बारे छलफल अघि बढ़ेको छ। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर सार्वजनिक पनि भएको छ र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित भएको छ। 20 एसियाली खेलकुदको तयारीका लागि उसुको टोली भने पर्सि चीन जाने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: क्लासिक टेको 60th एनिवर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

आदरणीय श्रोता नमस्कार। लमजुङ लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। तपाईँहरू सुन्दै हुनुहुन्छ साप्ताहिक स्वास्थ्य मूलक कार्यक्रम स्वास्थ्य सरकार, र यो कार्यक्रम एलजीसीएस नमूना सामुदायिक अस्पतालद्वारा सञ्चालित भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्दै आइरहेको छ। यो कार्यक्रम प्रत्येक हप्ता लमजुङमा रहेको तीनवटै रेडियोहरूबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटेवडा 90.8 मेगाहर्जबाट एकैसाथ तपाईँहरूले सुनिरहनु भएको छ। साथै सबै रेडियोहरूको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। म कार्यक्रम सञ्चालक तथा मानसिक स्वास्थ्य परामर्शदाता शोभा ठकुरी। आजको कार्यक्रमको सम्पूर्ण प्रस्तुति म आफैले लिएर उपस्थित भएको छु, र हामीलाई सदैव जस्तै गरेर आज पनि कार्यक्रममा सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने मैले आशा राखेको छु। आज हामी सबैको जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयको बारेमा अथवा मानसिक स्वास्थ्यको बारेमा विस्तृत कुराकानीहरू गर्नेछौ। हजुर, मानसिक स्वास्थ्य भनेको के हो त? धेरै जसो मानिसहरू मानसिक स्वास्थ्य भन्नासाथ मानसिक रोग मात्र सम्झन्छन्, तर वास्तवमा मानसिक स्वास्थ्य भनेको मानसिक रोग नहुनु मात्र होइन, मानिसले आफ्ना भावना बुझ्न सक्नु, तनावलाई व्यवस्थापन गर्न सक्नु, परिवार तथा समाजसँग राम्रो सम्बन्ध कायम राख्न सक्नु, आफ्नो क्षमता अनुसार काम गर्न सक्नु र जीवनका चुनौतीहरूसँग सामना गर्न सक्नु नै राम्रो मानसिक स्वास्थ्य हो। जसरी हाम्रो शरीर स्वस्थ हुन आवश्यक छ, त्यस्तै गरी हाम्रो मन पनि स्वस्थ हुन उत्तिकै आवश्यक छ। मानसिक रूपमा स्वस्थ रहनु एकदमै जरुरी छ, र मानसिक रूपमा स्वस्थ रहन किन महत्वपूर्ण छ त? आउनुहोस्, त्यसको बारेमा नै हामी चर्चा गरौं। मानसिक रूपमा स्वस्थ हुनु एकदमै जरुरी छ। यदि मन स्वस्थ छ भने हाम्रो निर्णय क्षमता राम्रो हुन्छ, परिवारमा राम्रो सम्बन्ध हुन्छ, काममा एकाग्रता बढ्दछ, पढाइ पनि प्रभावकारी हुन्छ र आत्मविश्वास बढ्छ, जीवनप्रति आशावादी सोचहरू चाहिँ विकास हुन्छ। तर मानसिक स्वास्थ्य बिग्रिँदा चाहिँ निन्द्रा नलाग्ने, अत्याधिक चिन्ता, डर, निराश, रिस उठ्ने, काममा मन नलाग्ने, मानिसहरूसँग बोल्न मन नलाग्ने, आत्मविश्वास घट्ने, दैनिक काम गर्न गाह्रो हुने जस्ता कुराहरू र यस्ता समस्याहरू देखिन थाल्छन्। त्यस्तै गरी हाम्रो दैनिक जीवनमा अहिलेको व्यस्त समयहरूमा चाहिँ मानसिक स्वास्थ्य बिग्रिनुका धेरै कारणहरू छन्। हाम्रो जीवनमा धेरै कारणले मानसिक स्वास्थ्यमा असर गर्न सक्छ, जस्तै कि अत्याधिक तनावको कारणले गर्दा, आर्थिक समस्याको कारणले गर्दा, पारिवारिक विवाद, वैवाहिक समस्या, रोजगारीको समस्या, बेरोजगारीको समस्या र परीक्षा तथा पढाइको दबाव, शारीरिक रोगहरू, नसर्ने रोगहरू, अनि दुर्घटना, प्राकृतिक विपदहरू, अनि प्रियजन गुमाउनु पर्दा र सामाजिक विभेदको कारणले गर्दा र एक्लोपन, यी सबै सामान्य जीवनका अनुभवहरू हुन्। तर लामो समयसम्म यिनले मनमा असर गरिरहेको छ भने मानसिक स्वास्थ्य पनि कमजोर हुन सक्छ। मानसिक स्वास्थ्य कमजोर भएको संकेत यदि कसैलाई यी लक्षणहरू 2 हप्ता वा सो भन्दा बढी देखियो भने ध्यान दिनुपर्ने हुन्छ। सधैँ दुखी महसुस हुनु, कुनै कुरामा रुचि हराउनु, धेरै रिस उठ्नु, धेरै डर लाग्नु, निन्द्रा बिग्रिनु, अत्याधिक थकान महसुस हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, बारम्बार रोइरहनु र आफूलाई बेकार सम्झनु, यस्ता लक्षणहरू देखिएमा समयमा नै परामर्श लिनु धेरै महत्वपूर्ण कुरा हुन्छ। मानसिक स्वास्थ्य समस्याको बारेमा अथवा मानसिक स्वास्थ्यको बारेमा हाम्रो समाजमा धेरै भ्रमहरू छन्। हाम्रो समाजमा अझै पनि केही गलत धारणाहरू छन्, जस्तै कि मानसिक रोग लाग्नु भनेको पागल हुनु हो, यो त कमजोर मानिसलाई मात्र हुन्छ, डाक्टर वा काउन्सिलरसँग गए समाजले नराम्रो भन्छ, यी सबै भ्रम मात्र हुन्। तर सत्य के हो भने मानसिक स्वास्थ्य समस्या जो कोहीलाई पनि हुन सक्छ। जसरी ज्वरो आउँछ, प्रेसर बढ्छ, मधुमेह हुन्छ, त्यसरी नै मानसिक स्वास्थ्य समस्या पनि हुन्छ। शरीरमा समस्या हुन्छ भने हामीहरूको मनमा पनि समस्या हुन्छ, यसकारणले लाज मान्नु पनि कुनै पनि कारण छैन।
हाम्रो दैनिक जीवनमा हामी खान्छौ, पिउँछौ, हिँड्छौ, उठ्छौ, बस्छौ, विभिन्न कुराहरू गरिरहेका हुन्छौ। हाम्रो शरीर दुख्दाखेरि, तन दुख्दाखेरि हामी तुरन्त उपचार गर्नको लागि अस्पताल पनि गइरहेका हुन्छौ। तर मन दुख्यो भने हामी चाहिँ अस्पताल भन्दा हामीले अरू वैकल्पिक उपायहरू खोजिरहेका हुन्छौ। मन दुख्यो भने कसैलाई मरौ मरौ लाग्ने अथवा आत्महत्याको विचारहरू आउने अथवा धेरै स्ट्रेसहरू हुने, एन्जाइटी, डिप्रेसनमा जाने कुराहरू भइरहेको हुन्छ। र हामीले बिर्सिन नहुने कुरा के हो भने तन दुखेको औषधि उपचार छ भने मन दुखेको पनि औषधि उपचार छ। र मानसिक स्वास्थ्य राम्रो राख्नको लागि केही व्यवहारिक उपायहरू पनि छन् जसलाई हामीले नियमित रूपमा याद गर्यौं, नियमित रूपमा पालना गर्यो भने हामी चाहिँ स्वस्थ रहन सकिन्छ। जस्तै कि सामान्य कुराहरू, पर्याप्त रूपमा निन्द्रा लिनु अथवा सुत्नु, पौष्टिक खाना खानु, नियमित शारीरिक व्यायामहरू गर्नु, शरीरलाई चाहिँ एक्टिभ राख्ने कुराहरू, अनि परिवारसँग रमाइलो समय बिताउने। अहिलेको व्यस्त समयमा अत्याधिक मोबाइलको कारणले गर्दाखेरि हामीहरूको पारिवारिक समयहरू टाढा भइरहेको छ। परिवारहरू एक आपसमा नजिक हुन भन्दा मोबाइलमा व्यस्त हुने कुराहरू छ। त्यसले हामीले पारिवारिक समय एकदमै महत्वपूर्ण कुरा छ। साथीभाइसँग कुराकानीहरू गर्ने, भेटघाट गर्ने र अत्याधिक मोबाइलको प्रयोग चाहिँ एकदमै कम गर्ने र आफ्नो मनका कुरा विश्वासिलो व्यक्तिलाई पनि भन्नुपर्ने हुन्छ। आवश्यक परे मानसिक स्वास्थ्य परामर्श पनि लिनुपर्ने हुन्छ र आफ्नो लागि पनि समय निकाल्ने। सानो सानो परिवर्तनले ठूलो सकारात्मक असर गर्न सक्छ। हामी आफैलाई मात्र होइन कि हाम्रो परिवारमा, छिमेकीमा र जो कोहीलाई पनि मानसिक स्वास्थ्य समस्याहरू हुन सक्छ। यदि तपाईँको घरमा कसैलाई मानसिक स्वास्थ्य समस्याहरू छ भने उहाँको कुरा ध्यानसँग सुन्नुहोस् र आलोचना नगर्नुहोस् र हेला पनि नगर्नुहोस्, किनभने त्यस्ता व्यक्तिहरूलाई सुन्नको लागि जरुरी

समस्या छ तपाईँको समाधान गर्नको लागि तपाईँको क्षमता भन्दा बाहिरको कुरा छ भने चाहिँ कहिले काहीँ विशेषज्ञसँग पनि सम्पर्क गर्न सकिन्छ। यदि लामो समयसँग यस्तो समस्याहरू रह्यो, निन्द्रा नलाग्ने, खान मन नलाग्ने, एक्लै बस्ने कुराहरू रह्यो भने चाहिँ र दैनिक जीवनलाई नै यसले प्रभाव पार्न सक्छ र काम गर्न गाह्रो भएको अवस्थामा, निन्द्रा तथा खानपिनहरू बिग्रेको अवस्थामा, अत्याधिक चिन्ता र निराश बढेको अवस्थामा ढिलो नगरिकन स्वास्थ्य संस्था र मानसिक स्वास्थ्य परामर्शदातालाई भेट्नु पर्ने हुन्छ र समयमा नै उपचार गर्यो अथवा परामर्श गर्यो भने चाहिँ यसले समस्याहरू समाधान गर्न सकिन्छ। कहिलेकाहीँ सामान्य रूपमा हेर्दाखेरि हामीले दैनिक जीवनमा एन्जाइटी डिप्रेसन भनेर बोलिरहेका हुन्छौ र एन्जाइटी डिप्रेसन पनि फरक फरक किसिमको एउटा मानसिक स्वास्थ्य समस्या नै हो। किनभने एन्जाइटी भएका मान्छेहरू चाहिँ मर्छु कि भन्ने कुराहरूमा डर हुन्छ भने डिप्रेसन भएका बिरामीहरूलाई चाहिँ मर्न पाए हुन्थ्यो भन्ने सोचहरू आइरहेको हुन्छ। अब डिप्रेसन एन्जाइटीको कुराकानी गर्दाखेरि एन्जाइटी भनेको के हो त भन्दाखेरि हामीहरूको दैनिक जीवनमा पनि यो अत्याधिक रूपमा आत्तिने अवस्था हो। यस्तो बेलामा चाहिँ मुटु धेरै दुखदुख गर्ने, सास फेर्न गाह्रो भएको महसुस हुने, छटपटी हुने, निन्द्रा नलाग्ने, टाउको दुख्ने, खाना मन नलाग्ने, जिउ झमझम हुने, घाँटीमा केही अड्किएको जस्तो महसुस हुने, ग्यास्ट्रिकको समस्या भइरहने तथा मुटुको जाँच इको गराउँदाखेरि सामान्य आए पनि आफूलाई चाहिँ कुनै गम्भीर रोग लागेको जस्तो महसुस भइराख्ने र कतिपयलाई चाहिँ प्यानिक एट्याकहरू आउने, प्यानिक डिसअर्डर समेत देखिन थाल्छ। त्यस्तै गरी डिप्रेसन भनेको चाहिँ मन लामो समयसम्म उदास रहने अवस्था हो अनि पहिले रमाइलो लाग्ने कामहरूमा, रुचि लाग्ने कामहरूमा चाहिँ रुचिहरू हराएर जाने, साथीभाइसँग घुम्न वा फिल्म हेर्न मन नलाग्ने, अत्याधिक थकान महसुस हुने, नुहाउँदा अथवा दाढी काट्दा पनि मन नलाग्ने यस्तो कुराहरूमा, यौन इच्छाहरूमा चाहिँ कमी हुने, निन्द्रा तथा भोकहरू बिग्रिने र आफैलाई कसैले माया गर्दैन भन्ने सोच्न पुग्ने, पुरानो गल्तीहरू सम्झेर चाहिँ आफैलाई दोषी ठान्ने र अरूलाई दुःख दिनुभन्दा त बरु मर्न पाए हुन्थ्यो अथवा म बाँचेर के नै गर्न सक्छु र अनि म बरु मर्न पाए भने आनन्द हुन्थ्यो भन्ने सोचाइहरू चाहिँ बारम्बार आउने अवस्थालाई डिप्रेसन भनिन्छ। हामीले के बुझ्नुपर्छ भने कोही पनि व्यक्ति रहरले आत्तिने वा उदास हुने होइन, मानसिक रोग मन बलियो बनाए पुग्छ भन्ने विषय पनि होइन, बिरामीलाई आफ्नो मन आफै नियन्त्रण गर भनेर दोष दिनु वा कमजोर ठान्नु उचित होइन। मानसिक समस्या अथवा मानसिक रोग भनेको चाहिँ उपचार आवश्यक पर्ने एउटा स्वास्थ्य समस्या हो जसलाई चाहिँ समयमा नै उपचार गर्न सकियो भने निको बनाउन सकिन्छ र एउटा व्यक्तिले चाहिँ राम्रोसँग आफ्नो जीवनयापनहरू गर्न सक्छ। स्वास्थ्य र मानसिक स्वास्थ्यको कुराकानी गर्दा गर्दै अब भने हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ र अन्तिममा फेरि पनि म के भन्न चाहन्छु भने मानसिक स्वास्थ्य हाम्रो जीवनको एकदमै महत्वपूर्ण आधार हो। आफ्नो शरीरको जस्तै आफ्नो मनको पनि ख्याल गर्ने गरौं, समस्या चाहिँ लुकाउने होइन, समयमा नै सहयोग खोज्ने बानी बसालौं। यदि आजको कार्यक्रमसम्म सम्बन्धित कुनै जिज्ञासा, सुझाव र प्रतिक्रिया भएमा तपाईँले हामीलाई एसडीसीएस नमुना सामुदायिक अस्पतालमा पनि सम्पर्क गर्न सक्नुहुनेछ भने तीनवटै रेडियोहरूमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। रेडियोको पेजमा म्यासेजहरू गर्न सक्नुहुन्छ, फेसबुक पेज मार्फत पनि, र तपाईँले चाहिँ एसडीसीएस नमुना सामुदायिक अस्पतालमा प्रत्यक्ष सम्पर्क गरेर पनि हामीलाई सल्लाह, सुझाव, प्रतिक्रियाहरू दिन सक्नुहुनेछ, जसको लागि हाम्रो फोन नम्बर रहेको छ 0664021123, 0664041124 र 0664509448 तपाईका सल्लाह, सुझाव, प्रतिक्रिया, जिज्ञासाहरूलाई हामी स्वागत गर्दछौ। अन्तमा यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटेओडा 90.8 मेगाहर्ज तथा कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आजलाई भने म कार्यक्रम सञ्चालक तथा मानसिक स्वास्थ्य परामर्शदाता शोभा ठकुरी आजका लागि विदा हुन चाहन्छु। अर्को साता नयाँ विषय र नयाँ जानकारीको साथ भेट्ने वाचा गर्दछु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्म। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Media.
1: Extreme energy drink.
2: 아이네 쿠시 के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्गानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्गानिक मह हो
2: मह बाहेक अरु के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 06640213240124 मोबाइल 9841454448

0: Mania?
1: Extreme energy drink.
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
4: आमा, म पढ्छु नि है।
5: पढेर के गर्छस्?
4: म बिहे गर्छु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
6: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
4: बनाना। I love you.
2: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला। अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97-4-97-38-798।
1: लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लड्यो के गर्नुहुन्छ?

0: बिस्तारै जानु त।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

भन्नु भएको हर्दानुस्।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, आया नि आया।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850386780।
7: समिति हो चौदह के में बोधे लोटी पड़ी रो बैंक ने विवरण पी भी है मुई खाता लिखा है हमरो
8: खाई खाई बहु कोई लोटर भर दिल
9: आगे समी जो लोटी पड़ी हूँ छापता ही गुरी
8: भर दी आ भर दी लोटर खाली पड़ दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बने खाई बिस्ता खाई मई विश्वास आलन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
10: सिद्धार्थ ब्याङ्क क्यारे जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
12: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
2: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
0: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
0: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
0: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
0: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
0: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
0: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
0: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
0: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
6: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
14: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउं।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: आगो निभाइसकेका थिए। तेहरान लिटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। 10 डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मिटरव्याज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि 9 बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटरव्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
3: यो पटक हामीले 3 उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो, आर्थिक अपराधका रूपमा समाजमा थियो, त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
2: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
3: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
2: गत असार 25 जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुजन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 छिमेरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी काठमाडौँ।
1: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिकमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्कियोल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिकमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
4: अब हामीले एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएस ले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई ब्युजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटिदेखि तयारी छ। अहिलेको यहाँ मयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी यो मञ्चमा चाहिँ काम गर्छौँ।
5: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
4: बाढी, पहिरो, यस्तै गरेर आकस्मिक बाढीको कुरा, हिमचाल, विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी होइन, तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा चट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैन, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै, सँगै हाम्रो हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ। तर पनि हामीले अहिले यो एमओयू मार्फत त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ
5: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि?
4: महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा बढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ, पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि। त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयूमा प्रबन्ध छ र हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न पाए।
5: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
4: भए ती नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा शहरी क्षेत्र पनि त्यसमा समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू उच्च हिमाली क्षेत्रहरू ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन। त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ।
5: यहाँले जुन गर्दै आउनु भएको छ यो काम पूर्व सूचना दिने काम यसप्रति कस्तो प्रतिक्रिया कतिको प्रभावकारी देखियो?
4: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारिता। पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औषध हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ। तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख हात नै छ।
1: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
0: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दवाब दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
1: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरी

0: सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, क्याप परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
0: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-31-94-332।

0: समी छो 14 के में बोदे लोटी पर दीरो बैंगे ने विवरण पी भी जा मुई खाता खई हमरो
1: खई खई बहु कोई लोटरी भर दिलवा
2: आंगी समी जो लोटी पर दी छापताई गुदी
1: भर दी आ भर दी लोटरी खाली पर दिन बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खई बिसा खई मई विश्वास आनन फोनै खले पनि आफै विवरण खई मई आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खई मई आरी सुमी बैंक आफै बने आरी
3: सिद्धार्थ बैंक क्यारे जन हिजरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सधैं भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हाडोहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania Extreme Energy Drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्सोक लमजुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
4: हेर्न माले
5: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: ठिलाइदिने।
1: अह, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-21-083।
5: सम्पर्क मोबाइल नम्बर 9857-13-375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: Liponia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999-9847-69-229 सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि
6: आमा म पढ्छु नि है
7: पढेर के गर्छस्
6: म के गर्छु
8: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
9: तिमीले पढ्न आउँछ
10: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
8: समय मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जानी, तँलाई स्कुल नजा भने हैन, तँलाई तँनी म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
3: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भाँसिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
6: आया मरेनी आमा,
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशाक पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9850686780।
10: अनि तयो कागज केमे छि वा?
11: अँ झिल्काई,
10: त्यो पर्सनल नम्बर ब्लक लै बजे।
11: पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
10: अनि ब्याङ्क गरी?
11: ब्याङ्क री?
10: अँ
11: चढ चाहिँ तले लल पर्दी
10: समलपट्टि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई दिशा आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम।
11: सतर्क तन ठगी तब्द क्या जोगिन
12: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश।
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
14: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
15: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
14: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
15: ए हो र?
14: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
15: बाप्रे, यति धेरै जोखिम?
14: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
16: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.
9: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: जालो
1: झोरले
0: लास्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।